0: छैन क्या यस्तो आँपको फर्म छ यो कृषकलाई यसरी प्रोत्साहन दिनुपर्छ भन्ने उहाँहरूको त्यस्तो जिज्ञासा छैन। अब पोसाल मात्रै घेराबारको लागि मेयर साहबलाई हामीले अलि जानकारी गरी चोरी डकैती हुन लाग्यो रोड कटिङ गरेर अब बच्चाहरूले अब हिँड्ने मान्छेले लुट दिए अनि अब के गर्ने अब यसको लागि अलिकति केही घेराबार गरिदिनुहोस् न मेयर साहब भन्यौ र अनि 1,40,000 अनुदान हालिदिनु भयो र त्यही अलिअलि लगाएका छौँ अब पूर्ण भएको छैन त्यति मात्रै हो अहिले सहुलियत दिएको पनि नै आफ्नै मिहिनेत कसैले गरेको छैन।
1: आँप सँगसँगै त्यहाँ अरू खेती भइरहेको रहेछ आँपको बुटा माथि ठुलो ठुलो भयो मुनि त्यहाँ खोर्सानी लगायतका अरू तरकारी खेती पनि रहेछ यसले कतिको सजिलो बनाएको छ तपाईँहरू
0: हामीलाई दोहोरो फाइदा भएको छ खोर्सानीबाट पनि पैसा भक्का अब हामीले वैशाखदेखि खोर्सानी बेच्न सुरु गरेका छौँ दिनमा 20-30 किलो लगेर धारीतिर ढेब्रीमा फाल्छौँ तरकारी पसलमा फाल्छौँ मुनि बदम लगाइरहेको छौँ अब माथि आँप टिप्ने भइगयो तल बदमको सिजनमा बदम हुन्छ बदम निकाल्ने भइगयो मकै हुन्छ मकै खाने भइगयो वर्षभरि अनि लरे बाली तरकारीहरू लगाएका छौँ तरकारी त्यसमा मुनि बाई फेरि काउली बन्दाहरूमा लगाउँछौँ अहिले त तरबुजाहरू पनि लगाए 3 साल भयो हामीले यही फर्मको बिचमा तरबुजा लगाउन थालेको तरबुजामा एकदम राम्रो फलिरहेको थियो अहिलेसम्म पनि फल्दैछ तरबुजा
1: बगैँचाभित्रबाट वर्षभरिमा हुने जम्मा आमदानी चाहिँ कति हुन्छ त आँप लगायत सबै तरकारी फलफुलको
0: त सबै गरिन अब तरकारीको आँपको त अब वर्षमा एकपटक हिसाब हुने भयो तरकारीको त त्यस्तै 25-30 हजार जति हुन्छ तरकारीको बिचमा फेरि गहुँ रोपिदिन्छौँ खानालाई अब अलिकति लगाउँछौँ अनि आधा लगाउँछौँ त्यही 25-30 हजार तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौँ भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको छ।
2: कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी सुकुम्बासीको विचली आज पनि देशभर वर्षाको सम्भावना केही स्थानमा भारी वर्षा हुने देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने
2: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन प्रधानमन्त्री शाह र ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल
3: निरन्तर बढ़दै बर्ड फ्लू 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा गोलभेडाले मूल्य नपाउँदा पाँच थरका किसान चिन्तित पहाड़मा आँप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान
2: 1 करोड़ महिला तथा बालबालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई ईरान अमेरिका र ईरान बीच फेरि सैन्य तनाव बढ़्दो
3: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा आज राति नर्वे र इंल्याण्डको खेल हुने टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा अविनले बनाउनु भएको गजब छपा शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूलाई बोल्ने विषय र कहीँ कतै जानु पर्यो भने सोधेर जाने भन्ने विषयको प्रसंग निकै चर्चा बनिरहेको छ। त्यही विषयलाई यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। एकजना सांसद लेखेको झोला बोकेका व्यक्ति फोनमा कुराकानी गर्दै गर्दा बाहिर निस्केको जस्तो देखाइएको छ भने पछाडि धेरै सांसदहरूले उनलाई टुलुटुलु हेरिरहेका छन्। अगाडि शौचालय भनेर लेखिएको छ, तल यस्तो लेखिएको छ, कहाँ जान लाग्या रे? त्यति नै भन्न मिल्दैन, म पहिला एकपटक पार्टीमा सुधी हेर्छु है त।
3: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: यहाँको स्थानीय सरकार अथवा अरू सरकारवाला निकायले चाहिँ कसरी सहयोग गरेका छन्, कसरी त्यो समन्वय भइरहेका छ त्यहाँ?
1: केही गर्नु भएको छैन उहाँहरूले, अब त्यति हामीले पनि अब त्यति उहाँहरूलाई अब जानकारी

0: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिब, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: बुढी हेर त, लाऊ।
3: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98182374, 98165749588, 98165749588।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
6: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 97140031429।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 98141667064, 98141667064।
0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोड राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
10: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोपाइटर रमेश परियार। सम्पर्क मोबाइल नम्बर
0: 98604258443।
10: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार। सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि, कामना विकास ब्याङ्क भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर। सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी
1: 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्। जमानी फर्केछ, पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट नम्बर 10 सिताजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: त्यही भए म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेको छ नि। म
7: रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहान बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
8: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितनबाट, चितनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 27 गते, तदनुसार ईस्वी सन् 2026 जुलाई 11 तारिक, सक सम्वत्सर 1948, नेपाल सम्वत् 1146, तसलागा रौद्र नामक सम्वत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज शनिबार आषाढ कृष्ण पक्ष तिथि रहेको छ, आज द्वादशी तिथि रहेको छ। नक्षत्रमा रहेको छ कृतिका नक्षत्र, योगमा रहेको छ गण्ड योग, करणमा रहेको छ कौलवा करण, चन्द्रमा वृष राशिमा, श्री सूर्यनारायण सिंह मिथुन राशिमा, आनन्दादि योगमा आज ध्वज योग रहेको छ। आज बिहान सूर्योदय 5:17 भयो भने सन्ध सूर्यास्त 7:01 हुनेछ। आजको दिनमा नि घडी 13:44 रहनेछ। आज त्रिपुष्कर योग 8:34 भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यस्तै गरेर आज वैष्णवणाम योगिनी एकादशी व्रत, विश्व जनसंख्या दिवस भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यो योगिनी एकादशी चाहिँ आजको दिनमा विशेष व्रत रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ, कति बजेर कति मिनटसम्म रहन्छ भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछु। र विशेष गरी आजको कालबेलाको समय बिहान र बेलुका साँझमा रहेको छ। यस्तै गरी बिहानको समयमा रहेको थियो, बिहानको 5:15 56 सेकेन्डदेखि बिहानको 6:59 16 सेकेन्डसम्म कालबेला रहेको थियो भने अहिले यतिखेर चाहिँ शुभ बेला रहेको छ। शुभ बेला रहेको छ बिहानको 6:59 16 सेकेन्डदेखि बिहानको 8:42 विशेष गरी 36 सेकेन्डसम्म शुभ बेला रहेको छ भने
अब काल बेला रहेको छ साँझमा, साँझको 5:19 17 सेकेन्डदेखि साँझको 7:02 38 सेकेन्डसम्म काल बेला रहनेछ। लाभ बेला रहनेछ दिउँसोको 1:52 37 सेकेन्डदेखि, विशेष गरी दिउँसोको 3:35 57 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालिरहेको छ ग्रह गोचर। ग्रह गोचरमा सूर्य मिथुन राशिमा, चन्द्रमा वृष राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि आउँछ। कृतिका नक्षत्रको चौथो चरण नाम आउँछ एकारत्न अथवा एकलक्ष्मी नाम आउँछ। अन्तिनडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पाइरहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरुका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखेकाले कर्जा र उधार व्यापारमा चनाखो रहनु पर्नेछ। नियमित काममा साविक जस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा पर्ने समय राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू बढ्दै जानेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विषयका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जङ्गलको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। पेसा व्यापार व्यवसायमा केही उल्झन देखा पर्ने समय रहेको छ। चिता काम रोकिन सक्छ। अलि दोहार प्रार्थना गर्नुपर्ने खालको योग भए राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भोलिपरि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहार प्रार्थना गर्नु पर्ला। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला शुभ चिन्तकलाई व्यवस्था गर्नाले पनि दुःख पाइने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तार्किक काम गर्दै मनका धन आर्जन गर्न सकिन्छ। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। विशेष गरी थोरै लगानीबाट भने मनका नाफा कमाउन सकिन्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आयस्रोत बढ्दै जाँदैछन्। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। कृषि तथा पशुपालनबाट लाभ हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन परिस्थितिवश चिता काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्च गर्नु पर्ला। आंशिक फाइदा भए पनि चिताको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चलाउन सक्दा अलि दुःख पाइन्छ। केही बाध्यात्मक परिस्थितिले अनुमति ल्याए पनि भविष्यको लागि सम्भावना खोजी गर्ने समय भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन परिबन्धले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। मेहनतको नतिजा चित्त बुझ्दो नआए पनि चुनौती भित्र अवसर खोज्ने समय रहेको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्दै जानेछ भने मेहनत गर्दा नसोचेको धनलाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा छोटो समयमा फाइदा उठाउन सकिन्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निरागता आउनेछ भने प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। विशेष उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवार जनसँगको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। रमाइलो यात्राको सायद पनि जुड्न सक्छ। वाद विवादबाट टाढा रहनु बुद्धिमानी हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि उनीहरूका लागि आजको दिन प्रतिस्पर्धामा उत्तीर्ण परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरूषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सक्छ। पहिलेका दुश्मनले समेत मित्र तथा हात अघि बढाउनेछन्। स्रोत सदन जुट्नले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुने खालको योग भने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश सीता काम रोकिन सक्छ। कामको मेष नमिल्दा योजना अधुरै रहनेछ। अवसर व्यवधानको बीचबाट कर्मयोग अघि बढ्दै जाँदैछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। सन्तानको साथले उत्साह समेत जगाउने खालको योग भने राशि मकरलाई आजको दिन विशेष लेखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन निर्णय लिएर पनि परिस्थिति अनुसार चलाउन सक्दा अलिक पछि परिन्छ। मनोरञ्जनका लागि समय धन र बुद्धि खर्च गर्नुपर्ला। साझेदारीमा समस्या आउनाले सम्झौताहरू भङ्ग हुन सक्छ। विस्तृतमा आश्वासन दिने बानीले पनि दुःख पाइन्छ। तत्काल योजना सार्वजनिक नगर्दा राम्रो। आफन्तसँग रिसाउने तथा काम बिग्रने डरले सताउनेछ। दीर्घकालीन योजनामा निर्णय लिन अलि हतार नगर्दा नै राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। चिताको काममा सोध जस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाँदैछ। लगनले गर्दा व्यवसायमा मनको धनलाभ हुनेछ। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउने खालको योग भने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: उद्देश्य तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान।

0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
2: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सबै सम्पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलको विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष छलफल हामी तपाईँहरूसँग गर्न सकिन्छ। आज योगिनी एकादशी व्रत रहेको छ। कति हाम्रा श्रोताहरूले हिजो पनि व्रत बस्नुभयो होला, तर विशेष व्रत र व्रतको फल मिल्नको लागि र पवित्र र चोखो एकादशी आज हुन्। फेरि तिथि चाहिँ आज द्वादशी हुन्, मैले तपाईँले हिजो भनिसकेको छु है। जस्तै दशमीले छोएको एकादशी चाहिँ अशुद्ध एकादशी मानिन्छ, अनि द्वादशीले छोएको एकादशी चाहिँ पवित्र मानिन्छ व्रत बस्दाखेरि, बुझ्नुभयो नि। र तिथि श्राद्ध गर्नको लागि चाहिँ हामीले हिजै गर्नुपर्छ एकादशीको लागि। के भन्छ भन्दा, तिथि गर्दाखेरि लाग्दो अनि व्रत बस्दाखेरि छोड्दो तिथिलाई हामीले मान्नुपर्छ, एकादशी मात्रै होइन अरूलाई पनि है, विशेष गरी चाहिँ। त्यो भएर 9845175223 र 9056575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते। हजुर हजुर नमस्ते, काठमाडौँको बोल्दै हुनुहुन्छ।
1: हजुर, अरखाँचीदेखि,
0: अरखाँची जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
1: मेरो प्रेम थापा छेत्री।
0: प्रेम थापा छेत्री, अरखाँचीको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ प्रेमजी?
1: मालारानी गाउँपालिका।
0: मालारानी गाउँपालिका, कार्यक्रम कतिको सुन्नुहुन्छ?
1: हजुर

0: एकदम दैनिक सुनिदिन्छ।
1: दैनिक सुनिदिन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
0: हजुर,
1: कसको विषयमा हेर्न चाहनुहुन्छ भनेको?
0: म आफ्नै विषयमा।
1: जन्ममिति भन्नुहोस् त।
0: हजुर,
1: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
0: 2029
1: साल जेठ महिनाको 22 गते। समय पनि भन्नु।
0: शुक्रबार।
1: 2029 साल जेठ महिनाको 22 गते शुक्रबार पर्दैन। धेरै फरक पर्यो तपाईँको जन्ममिति त, मिलेन त?
0: मिलेन।
1: हजुर, शुक्रबार त हुँदै होइन, होइन?
0: 28 छ र
1: खै त्यो त मलाई पनि थाहा छैन।
0: होइन, बुवा आमाले भन्नुभयो कि 28 हो कि 29 हो, निश्चित छैन। हामीलाई पनि भन्नुभएको छैन।
1: अब 28 साल पनि होइन, 29 साल पनि होइन, शुक्रबार पर्दैन।
0: हजुर,
1: त्यो भएर भनेको मैले तपाईँलाई।
0: हजुर
1: है, तपाईँको जन्ममिति मिलेन, मेरो खाएन, एकचोटि कन्फर्म गरेर फोन गर्नु न है।
0: होइन, कि 28 हो कि 29 नै हो कि?
1: 28 साल र 29 सालमा होइन क्या, शुक्रबार पर्दैन नि त जन्मबार।
0: पर्दैन।
1: 28 साल पनि होइन, 29 साल पनि होइन, 30 साल पनि होइन, 27 साल पनि होइन, 26 साल पनि होइन, 31 साल पनि होइन है।
0: उहाँहरूले भने अनुसार अब यही हो, अब किन छैन हेर्नु।
1: हजुर, अब यो हिसाबले हेर्न मिल्दैन यहाँबाट चाहिँ। तपाईँ अब एकचोटि भरतपुरतिर आएको बेलामा भेट्नु भयो भने तपाईँको हेरौँला भेटेर है।
0: अनि यो समय निकाल्नको लागि कसरी यसलाई निकाल्न सकिन्छ?
1: यसको लागि तपाईँले म्यासेन्जरमा म्यासेज गर्नुभयो भने त्यसलाई एक दुई दिन समय लाग्छ, निकाल्न सकिन्छ।
0: हजुर हजुर,
1: म्यासेज
0: गर्नुपर्छ।
1: म्यासेज गर्नुपर्छ म्यासेन्जरमा, फेरि मोबाइल नम्बरमा म्यासेज गरेर हुँदैन।
0: हजुर,
1: म्यासेन्जरमा म्यासेज गर्नुपर्छ। हाम्रो फेसबुक नाम हो प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ।
0: हजुर,
1: अङ्ग्रेजीमा लेखेको छ प्रेम प्रसाद सुवेदी भनेर। अनि प्रोफाइल फोटो चाहिँ एउटा हातको हत्केलामा वनमा जंगलमा पाउने थाकल हुन्छ नि हो, त्यो थाकलको दाना राखेको छ हो, त्यो हेर्नुभयो भने ठ्याक्क थाहा पाइहाल्नुहुन्छ क्या है।
0: दिउँसो गर्नुपर्छ मेसेज।
1: मेसेज त अहिले गर्नुहोस् न, जति गरे पनि पाइयो नि म्यासेन्जरमा त।
0: त्यसलाई
1: दिउँसै गर्नुपर्छ भन्ने छैन, म त्यसलाई समय मिलाएर हेरेर अनि त्यसरी तपाईँलाई रिप्लाई गर्छु है।
0: ल हस् हस्
1: हुन्छ हस् हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, अरखाँचीबाट फोन गर्नुभएको थियो। उहाँको आफ्नो बारेमा हेर्न खोज्नु भएको थियो, उहाँको जन्म साल चाहिँ अलि मिलेन, मेल खाएन के। र तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाकीको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोला है। हामीलाई धेरैजनाले गुनासो गर्नुहुन्छ, गुरुबाको नम्बर हामीले टिप्नै सकेनौँ पनि भन्नुहुन्छ क्या। म एकचोटि फेरि भन्छु, तपाईँहरू कापी कलम लिएर बस्नुहोला है। एकछिनमा पछि म बिस्तारै भनिदिन्छु तपाईँहरूलाई, तपाईँहरूले कापी कलम लिएर बस्नुहोस् है, अथवा मोबाइल लिएर बस्नुहोस्, म बिस्तारै एक एकवटा अक्षर भनिदिन्छु, तपाईँले टिप्न सजिलो हुन्छ है। विशेष गरी हाम्रो वृद्ध बुवा आमाहरूलाई चाहिँ अलिकति गाह्रो हुँदो रहेछ नम्बर टिप्नलाई। ल, बुवा आमाहरूले चाहिँ कापी र कलम लिएर बस्नुहोस् है तपाईँहरूले। म नम्बर एक एकवटा नम्बर भन्छु एकछिनमा, अनि त्यसपछि तपाईँ त्यो नम्बर टिप्नु है तपाईँले है। अहिलेको लागि चाहिँ कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हेलो, नारायण। नारायण गुरु।
1: नारायण, कहाँबाट को बोल्दै हुनुहुन्छ? बिनु खड्का, छत्रेश्वरी चारबाट। कुन जिल्ला पर्छ यो?
2: हजुर,
1: कुन जिल्ला पर्छ छत्रेश्वरी चार भनेको?
2: सल्यान जिल्ला।
1: सल्यान जिल्ला पर्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ त?
2: छोराको बारेमा हेर।
1: छोराको जन्ममिति भन्नुहोस् त।
2: 56 साल 10 महिना 11 महिना
1: 2056 साल 10 महिना
2: हजुर फागुन 10 महिना पछि 11 महिना पर्छ।
1: फागुन भनेको त 11 महिना पर्छ नि।
2: 11 महिना 11 महिना
1: हजुर 11 महिना 6 गते के बार पर्छ?
2: शुक्रबार।
1: जन्म समय भन्नुहोस् त।
2: बिहान 8:45
1: बिहानको 8:45 मा। बिहानको 8:45 2056 साल 11 महिना 6 गते 8:45 मा बिहानको कसको भन्नुभयो
2: छोराको
1: ल सुन्नुहोस् है त बाबुको है 2056 साल माघ शुक्ल पक्षको शुक्रबार चतुर्दशी तिथिमा जन्म कर्कट राशि है अनि तिस्याको चौथो चरण नाम आउँदो रहेछ डाबाट मध्यनडी देवगण परेको छ घातकमा परेको छ तिथि प्रतिपदा घातकमा परेको छ तिथि द्वितीय सप्तमी र द्वादशी भन्ने तिथि घातक बुधबार पनि घातक नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ यो छोराको ग्रह दशाहरू अलिक कमजोर भयो क्या बुझ्नुभयो छिट्टो रिसाउँछ हो कि होइन अनि एक स्वभावको छिट्टो रिसाउने यसो लभहरू गरेर बिहा गर्ने है यस्तो ग्रहहरू परेको छ श्रीमान श्रीमती त्यो ग्रह अलि नमिल्ने विचार नमिल्ने मनमुटाव हुने ग्रहहरू पनि परेको छ विदेशहरू राम्रै हुन्छ पूर्णिमाको व्रत बसे चाँदीको सिक्री लगाए झन् राम्रो हुन्छ बाबुले मंगलबारको दिन शनिबारको दिन र पूर्णिमाको दिन चोखो खानै शुद्ध भोजन गर्नुपर्छ मांगलिक पनि परेको छ कालो सर्पयोग पनि परेको छ कालो सर्पयोगको र मांगलिक योगको दशाको शान्तिहरू गर्नु पर्यो पूजा लाउनु पर्छ है बाबुले यो गरिसकेपछि राम्रो हुन्छ नभए तपाईँको र तपाईँको दुईजना बुढाबुढीको पनि ग्रह मिल्दैन नि त हो कि होइन अब यो भन्दा अलि झन् धेरै नमिल्ने हुन्छ फेरि छोरा बुहारीको ग्रह तपाईँहरू दुईजनामा को हुनुहुन्छ जिद्दी झगडालु को हुनुहुन्छ तपाईँ के तपाईँको श्रीमान तपाईँ हुनुहुन्छ थाहा छ तपाईँलाई म जिद्दी छु अलि घमण्डी छु भन्ने थाहा छ हजुर अनि यो जिद्दी र घमण्डी गर्नु भनेको राम्रो हो कि नराम्रो हो त त्यस्तो बानी त हटाउनु पर्यो नि होइन त्यसलाई चाहिँ म मेरो बानी अलिकति रिसाउने एकरो जिद्दी स्वभावको छु म यसलाई मैले कम गर्नुपर्छ श्रीमानसँग बोल्दा मिठो गरी बोल्नुपर्छ रिसाउनु हुँदैन उहाँले केही कुरा गल्ती गर्नुभयो भने पनि उहाँलाई मैले बिस्तारै सम्झाउनु पर्छ रिसाउनु हुँदैन भन्ने कुरा मनमा हुनु पर्यो है अनि एउटा कुरो के विचार गर्नु भन्दा तपाईँको र तपाईँको श्रीमानको झगडा पर्यो भने तपाईँको छोराको ग्रह पनि बिग्रिन्छ है अनि घरमा लसिन पनि हुँदैन अलसिन आउँछ राम्रो पनि हुँदैन नराम्रो हुन्छ है त्यो भएर तपाईँले चाहिँ झगडा गर्नु भएन है एकदम ख्याल गर्नु पर्यो हुन्छ कि झगडा गर्न मन लागिहाल्छ
2: नै झगडा गर्न त मन लाग्दैन यो झगडा नगर यो गरेपछि हामीलाई यस्तो कला लाग्छ हाम्रो प्रकृतिको जागिर मिल्दैन हाम्रो घर परिवार जुट्दैन भने पनि अर्कै टाइपले बुझ्ने कि अर्कै अर्कै टाइपले नराम्रो नराम्रो सिकिँदै भुट्छ
1: तपाईँको श्रीमानको त्यस्तो छ बानी त्यसलाई कम गराउनु पर्छ बिस्तारै बिस्तारै हुन्छ एकैचोटि हुँदैन तपाईँ त त्यो घरको लक्ष्मी हो नि त लक्ष्मी भनेर भित्राउनु भयो भने त बिहा गरेर अनि घरको लक्ष्मी रिसाइन भने त सबै खतम भइहाल्यो नि फेरि त्यही भएर हो छोराको पनि ग्रह बिग्रिएको छ छोराको लागि मंगलबारको दिन व्रत बस्ने अनि पूर्णिमाको दिन पनि व्रत बस्ने शनिबारको दिन पनि व्रत बस्नुपर्छ यो बाबुले अनि कमाई पनि राम्रो हुन्छ बाबुको पैसा कमाएर बचत पनि राम्रो हुन्छ अनि छोरा र बुहारीको ग्रह पनि राम्रो हुन्छ झगडा पर्दैन है मनको
2: हजुर
1: भैँसी चाहिँ हुँदैन अरू अरू हुन्छ भैँसी पाल्नलाई छोराको नामबाट फाप्दैन है छोराको नामबाट भैँसी पाल्नु भयो भने खतम हुन्छ बिरामी हुने मर्ने होइन अनि जन्म बच्चा जन्माउन आँटेको भैँसी तुवाउने यस्तो खालको समस्या हुन्छ भैँसी पालन बाबुको नामबाट राम्रो हुँदैन गाडी घोडाहरू किन्नको लागि पनि राम्रो हुँदैन व्यापार व्यवसायमा होटलमा पनि होटल सम्बन्धीको काम कारोबार पनि राम्रो हुँदैन है बाबुको लागि चाहिँ अब बाबुको लागि राम्रो विदेश त राम्रो हुन्छ, यहीँ केही गर्छु भन्यो भने अरू अरू जस्तै तरकारीहरू बेच्ने तरकारी पसल कृषिमा होइन बाबुलाई राम्रो हुन्छ, जस्तै बाख्रा पालन गर्छु भन्यो भने पनि बाख्रा पालन पनि राम्रो हुन्छ, रातो खालको बाख्रा पाल्नुपर्छ है, रातो अथवा अरू कलर मिसिएको छिर्कै मिर्के कलर मिसिएको पनि हुन्छ बाबुको लागि, एकदम ख्याल गर्नु यी कुरामा, अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू राम्रो छ, ग्रह शान्ति गर्नुपर्छ एक फेर, ग्रह शान्ति नगरिकन हुँदैन, ग्रह
2: शान्ति
1: जहिले गरि नै हुन्छ, गरिहाल्नु पर्छ छिटै नै, ग्रह शान्ति गर्ने बेला भएको निकै भइसक्यो, धेरै भयो ग्रह शान्ति नगरे तपाईँहरूले घरमा, त्यही भएर अलिकति समस्या छ, ग्रह शान्तिहरू गराइदिनु भयो भने धेरै कुरामा राम्रो र सहज हुन्छ छोराको लागि है त। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो छत्रेश्वरी चारबाट, उहाँले आफ्नो विषयमा भन्दा पनि आफ्नो छोराको विषयमा हेर गइसक्नु भएको छ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ, र विशेष गरी हामी साउनको 3 गते यहाँबाट चाहिँ हिँड्छौँ है, साउनको 3 गतेदेखि 1 हप्ता तपाईँहरू ग्रहदशा र भाग्य हेराउनको लागि मसँग भेट्न आउन खोज्दै हुनुहुन्छ भने भरतपुर चितवनमा मेरो मसँग भेट हुँदैन, फेरि दुःख पाउनुहोला है। हामी साउनको 3 गते हामी गोर्खा जाने, अनि त्यसपछि 4 गतेबाट चिना हेर्ने, 4 र 5 गते है, तपाईँहरू धेरै आउनुभयो भने 6 गते पनि हेर्ने चिना, कुरा बुझ्नुभयो, धेरैजना नाम टिपाउनु भएको छ, तपाईँ पनि नछुट्नुहोला, नाम टिपाउनु होला है, विशेष गरी चाहिँ हामी गोर्खा बजारमा आउँछौँ, अनि त्यसपछि 6 गतेपछि हामी फेरि तपाईँको धादिङ पुच्छर बजारमा आउँछौँ, त्यहाँ पनि धादिङमा पनि आउँछौँ, धेरैजनाले बोलाउनु भएको छ धादिङमा पनि, त्यहाँ आउँछौँ हामीहरू चाहिँ, तपाईँहरू पनि भेट्नु नै आउनुहोला, फोन गर्नुहोला है, प्रत्यक्ष रूपमा भेटघाट गर्नुहोला, तपाईँहरूले मसँग भेट भइसकेका छन् भने पनि त्यहाँ पनि भेट्न आउनुहोला है, राम्रो लाग्छ, खुसी लाग्छ, कार्यक्रम त धेरै श्रोताहरूले सुन्नुहुन्छ हाम्रो कार्यक्रमलाई, असाध्यै माया मोह पनि गरेर राख्नु भएको छ है, कार्यक्रममा दैनिक सुन्नुहोला, श्रवण गर्नुहोला र फाइदा पनि लिनुहोस् कार्यक्रममा फोन गरेर, ग्रहदशा र भाग्य त्यो पनि घरै बसेपछि, त्यो पनि निःशुल्क, कुनै शुल्क लागेन, कार्यक्रमको समयमा निःशुल्क रूपमा तपाईँले चाहिँ हेराउन सक्नुहुन्छ विशेष गरी, र मैले तपाईँलाई अघि भनेको थिएँ मोबाइल नम्बर चाहिँ हाम्रो बुवा आमाहरूलाई टिप्नलाई गाह्रो भयो अनि छिटो छिटो भन्ने, अनि गुरुबाले चाहिँ अनि हामीलाई टिप्न गाह्रो भयो भन्नुभएको थियो नि, हो उहाँको लागि चाहिँ म मोबाइल नम्बर भन्छु, तपाईँहरूले चाहिँ त्यहाँ एकदम ख्याल गरेर सुन्नुहोला है, तपाईँहरूले चाहिँ ल बुवा आमाहरू चाहिँ कापी र पेन लिएर बस्नु भएको होला, म एक एकवटा नम्बर भन्छु, तपाईँले नम्बर सुन्नुहोस् है, यो चाहिँ यान्टिसीको नम्बर हो, नमस्तेको नम्बर हो यो चाहिँ, जस्तै म भन्छु तपाईँले सुन्नुहोला, 9 8 4 5 1 7 5 2 फेरि पनि 2 अनि 3 टिप्नुभयो, म फेरि एकचोटि भन्छु है, सुन्नुहोस् हेर्नु तपाईँहरू त्यहाँ, 9 8 4 5 1 7 5 2 2 3 टिप्नुभयो, हो यो नम्बर टिप्नु तपाईँहरू, अर्को नम्बर तपाईँलाई चाहिँदैन, यो नम्बर टिप्नु है, यो नम्बर टिप्नु भयो भने तपाईँले चाहिँ सजिलो हुन्छ फोन गर्नुलाई, विशेष गरी अब अरू अहिलेका युवाहरूले त टिपिहाल्नुहुन्छ फटाफट है, अब पहिलाका बुवा आमाहरूले चाहिँ अब ढिलो लेख्ने, त्यो बेलामा पढाइमा धेरै फोकस हुँदैन थियो होइन, उहाँहरूलाई चाहिँ अलिक गाह्रो हुन्छ, त्यही भएर मैले बिस्तारै भनिदिएको नम्बर चाहिँ है, 9 8 4 51 75 2 2 3 होइन, यो नम्बरमा तपाईँले फोन गर्न सक्नुहुन्छ, अहिलेको लागि कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ, काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते
3: नमस्ते, नारायण गुरु नारायण,
1: काँडोको बोल्दै हुनुहुन्छ,
3: उही छत्रेश्वरी तारबाट बिना खड्का,
1: बिना खड्का तपाईँले फेरि फोन गर्नु भएको हो,
3: हजुर हजुर,
1: अनि तपाईँको त फोन त खुरु खुरु लागेको छ त,
3: खै आज के भाग्यले साथ पाए गुरु,
1: अघि पनि यही नम्बरबाट फोन गर्नु भएको हो,
3: हजुर हजुर,
1: ल हेर भाग्य मानिलाई यस्तो हुँदो रहेछ हो कि होइन,
3: हजुर गुरु,
1: अनि आज कसको बारेमा हेर्नुहुन्छ त फेरि अहिले चाहिँ,
3: अहिले म श्रीमानको बारेमा हेराउँछु।
1: ल तपाईँको श्रीमानको जन्ममिति भन्नुहोस् त कति हो?
3: 33 साल पुस महिना 22 गते।
1: हजुर, के बार पर्छ?
3: बुधबार पर्छ गुरु।
1: हजुर, समय पनि भन्नुहोस् त।
3: बिहान 9:35 बजे।
1: बिहानको 9:35 मा?
3: हजुर।
1: ल अब कस्तो आउँदो रहेछ है त गएर हेरौँ।
3: हुन्छ गुरु।
1: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2033 साल पुष शुक्ल पक्षको बुधबार तपाईँको श्रीमानको चाहिँ पूर्णिमाको दिन जन्म भएको रहेछ, पूर्णिमाको दिन है।
3: हजुर।
1: अनि मिथुन राशि पर्दो रहेछ, आद्राको चौथो चरण नाम आउँदो रहेछ छबाट छविलाल भन्ने नाम आउँछ, नारायणको नाम चाहिँ छविलाल भन्ने आउँछ है।
3: हजुर, त्यही नै हो गुरु।
1: त्यही हो
3: हजुर,
1: छविलाल भन्ने नाम आएको छ। आज दिनाले नरगण परेको छ उहाँको लागि, घातकमा परेको छ। तिथिहरू चाहिँ द्वितीय, सप्तमी, द्वादशी, सोमबार घातक, स्वाति नक्षत्र घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक भनेर लेखिया छ। उहाँका ग्रहहरू सरकारी चाहे खाने ग्रह पनि थिए, विदेश जाने ग्रह पनि थिए है, सरकारी पेन्सन खाने ग्रह पनि थिए। उहाँको चाहिँ नै अलिकति गुरु चाण्डाल योग परेको छ, दाजुभाइ त्यति नखाप्ने ग्रहहरू पनि परेको छ उहाँको लागि। उहाँको चाहिँ फेरि ग्रहबाट हेर्दाखेरि तपाईँले अहिले भन्नुभयो होइन, तर उहाँको चाहिँ दुई विवाह हुने, बहुविवाह हुने ग्रह परेको छ। तपाईँको ग्रह कडा थिएन भने दुईटा ल्याइहाल्नुहुन्थ्यो, अब उहाँ भन्दा तपाईँ धेरै कडा मान्छे हो फेरि है, धेरै कडा मान्छे हो। अहिले उहाँलाई चाहिँ केतु भन्ने ग्रह र अर्को भद्रिका भन्ने ग्रह चलेको छ उहाँको लागि चाहिँ है। अब आउने यो पुष महिना पछि ग्रह बिग्रिन्छ, दशाको शान्ति गर्नुपर्छ। अहिले भद्रिका र केतु छ, मन चञ्चल हुने, साना साना कुरामा झनक्क रिसाउने, फेरि छिट्टै सराइहाल्ने त्यो देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ।
3: भैँसी पाल्नलाई कस्तो छ त गुरु?
1: भैँसी पालन गर्नलाई हुन्छ, राम्रो
3: राम्रो छ।
1: गाई हुँदैन फेरि उहाँलाई है?
3: गाई हुन्न,
1: हुँदैन। भैँसी पालन उहाँलाई पाल्नुहुन्छ भने उहाँको नामबाट यो पुष महिना भन्दा पहिला किन्नु पर्यो भैँसी किन्दा।
3: हजुर,
1: फेरि पुष महिना पछि किन्नु भयो भने पैसा खर्च हुन्छ, पैसा डुब्छ फेरि।
3: असारमा साउनसम्म किन्नु पर्ला भने हो कस्तो छ? त्यही भएर फोन गरेँ गुरुलाई।
1: हुन्छ हुन्छ, किन्नलाई भइहाल्छ नि। कति पर्छ तपाईँको गाउँतिर पैसा भैँसीलाई?
3: भैँसीलाई भुइँसी हेरिन छन् 50-60 हजार, 80 हजार, 90-1 लाख, 1.5 लाखसम्म गर्छन् गुरु।
1: हो
3: हजुर।
1: अनि कति खाले किन्न खोज्नु भएको त?
3: हाम्रो त्यही बोगेर्नु किन्नु पर्ला गुरु 50-60 हजारको, अनि आखिर 1 लाखसम्म जाने, 1.5 लाख। पहिला 1.5 लाखमा किने हान्छु बोगेर्नु भैँसी।
1: हजुर।
3: अहिले कति दिन त्यही 60-70 हजारसम्म खानन्, त्यही किन्नु पर्ला भन्ने कल्पना गरे। हामी जुन पूर्वबाट ल्यायौँ, पश्चिमबाट ल्यायौँ, उत्तरबाट ल्यायौँ, त्यो पनि हेरिदिनुहोस् त गुरु
1: उहाँको लागि।
3: हजुर,
1: पश्चिम दिशा राम्रो।
3: ए, पश्चिम दिशा?
1: हजुर,
3: भैँसी पनि पश्चिम दिशै जुटिया छ। पश्चिम जुटिया छ नि, त्यही भएन पूर्व पश्चिम कताबाट ल्याउँ भने के बार ल्याए ठिक पर्ला गुरु? सोमबार ल्याउने होला कि बुधबार ल्याउने होला कि?
1: होइन, यस्तो हुन्छ, त्यो चाहिँ अब किनबेचको लागि हेर्नुपर्छ मुहुर्त।
3: हजुर,
1: होइन, त्यसको लागि दिउँसो फोन गरौँ, पात्र पल्टाएर म हेरिदिउँला त्यो चाहिँ।
3: हजुर,
1: होइन, भैँसी पाल्नु उहाँको लागि राम्रो हुन्छ, फाप्छ। योभन्दा पहिला भैँसी कस्तो नामबाट पाल्नुहुन्थ्यो?
3: भैँसी ल्याउँथ्यौँ, राम्रै हुन्थ्यो गुरु। त्यो कसको गरेरले फाल्यो, या उहाँको गरेरले फाल्यो, मेरो गरेरले फाल्यो, उत्तरबाट ल्याए एउटा लौरो भैँसी मर्यो।
1: ए, उत्तरबाट त हुँदैन तपाईँलाई?
3: ए, त्यही त, उत्तरबाट ल्याएँ फलेन त्यति राम्रो।
1: नामबाट पाल्नुहोस्, राम्रै हुन्छ, नराम्रो हुँदैन, ठिक छ, राम्रै छ ग्रहहरू है।
3: हुन्छ गुरु।
1: ल नाच्दिनुहोस् ल, भैँसी टन्न पाल्नुहोस्। दुध बेच्नुहुन्छ कि खानुहुन्छ त?
3: बिक्री हुन्छ गुरु।
1: बिक्री हुन्छ?
3: हजुर, 80 रुपियाँ लिटर बिक्री हुन्छ।
1: 80 रुपियाँ लिटर बिक्री हुन्छ। हाम्रोतिर 120 रुपियाँ लिटर छ यता।
3: म त हामीले पो 80 दिन्छौँ, अनि दोकानमा त 120 रुपियाँ लिटर।
1: 120 रुपियाँ लिटर
3: किनिहाले।
1: तपाईँको अलि पहाडतिर हो कि अलि मधेसतिर हो घर?
3: मधेस पनि छ गुरु, पहाड पनि छ।
1: ए, त्यसो भए दुध बिक्री हुन्छ भनेपछि त दुई चारवटा भैँसी पाल्ने भन्दा घाँस प्रशस्त पाउँछ भने पैसै पैसा हुन्छ नि फेरि।
3: पैसै पैसा हुन्छ गुरु, मधेसमा घाँस अलिक कम हुन्छ, पाहाडमा अलिक धेरै हुन्छ। यस्तै के बिरामी भएदेखिबाट लथालिङ्ग भए आम तपाईँलाई हेराइरहन्छ, हेराउँछु तपाईँले जे जे भन्नुहुन्छ त्यति गर्दै गया छन्।
1: ए, हुन्छ,
3: राम्रो हुँदै गयो नि, विश्वास पनि लाग्छ।
1: हुन्छ
3: हुन्छ।
1: उहाँले फोन गर्नुभएको थियो, 36/4 फोन गर्नुभएको थियो उहाँले, दुईपटक फोन गर्नुभयो आज उहाँले है। फोन लाग्यो उहाँको, अहिले पहिला सुरुमा छोराको हेराउनु भयो, अहिले श्रीमानको बारेमा पनि हेराउनु भयो। तपाईले पनि यस्तै कृषि पशुपालन गर्न खोज्दै हुनुहुन्छ भने गर्नुस् है, एकदम राम्रो आम्दानी हुन्छ, यसबाट दुःख पनि हुन्छ आम्दानी पनि हुन्छ हैन। विदेशमा गएर दुःख गर्नु भन्दा यही दुःख गरेको राम्रो हो के। जस्तै विदेशमा जाँदाखेरि हामीले 3 लाख 5 लाख हैन, अलि राम्रो राम्रो देश जाँदाखेरि त 7-8 लाख 9 लाख पनि खर्च हुँदो रहेछ हेर्नु, कुरा बुझ्नुभयो। अब त्योभन्दा राम्रो त तपाईले आफ्नै जग्गा छन् भने आफ्नै जग्गामा गोठ बनाउने, आफ्नो जग्गा छैन भने तपाईँले भाडामा लिने जग्गाहरू चाहिँ होइन, जस्तै 1 कट्ठाको 1,000 पाउँछ, जस्तै 1 कट्ठा भनेको 20 बिघा भनेको 20 कट्ठा लिनुभयो भने, 1 बिघा जग्गा लिनुभयो भने 20,000 रुपियाँ वर्षको तपाईँले 20-25,000 धेरैमा तिर्नुभयो भने 1 वर्षको लागि भाडामा पाउनुहुन्छ। तपाईँले 10 वर्षको लागि एग्रिमेन्ट गर्नुहोस्, म यसमा 10 वर्ष बस्न पाउनुपर्छ भनेर एग्रिमेन्ट गर्नुभयो भने तपाईँले गोठमा धेरै खर्च नगर्नु होला, किनकि पछि गएर गोठ छोडेर पनि हिँड्न सक्नुपर्ने हुन्छ होइन। गोठमा थोरै खर्च गर्ने, निर्वाह गर्ने, पानी भित्र नछिरोस्, घाम भित्र नछिरोस् होइन, त्यो तरिकाले तपाईँले निर्वाह गरेर चाहिँ काम गर्नुभयो भने आफ्नै जग्गा छन् भने धेरै राम्रो हुन्छ। गाई पालन गर्नुहोस्, भैँसी पालन गर्नुहोस् होइन, तपाईँले एकदम धेरै फाइदा हुन्छ। अनि 1 बिघा जग्गामा तपाईँले मजाले तपाईँको चाहिँ घाँस लगाउनुहोस्, विभिन्न प्रकारका विभिन्न जातिका पशु विशेषज्ञहरूसँग सोधेर कुन घाँस खुवाउँदा दुध बेसी आउँछ, कुन घाँस चाहिँ पोसिलो हुन्छ, भैँसीलाई कुन घाँस राम्रो, बाख्रालाई कुन घाँस राम्रो भनेर सोधेर तपाईँले लगाउनु भयो भने बिउ बिजन पनि पाउँछ। बिउ बिजन छर्नुहोस् मजाले, यताबाट घाँस काट्दै जानुहोस्, फेरि उता घाँस सकिँदाखेरि फेरि यता उत्रै काट्ने बेला भइसकेको हुन्छ हेर्नु। तपाईँको चाहिँ 2-3 वर्षसम्म त्यही एउटा घाँस हुने खालको लगाउनु भयो भने फाइदै फाइदा हुन्छ, नाफै नाफा हुन्छ। विदेश जानु पर्दैन मेरो भनाइमा चाहिँ, किनकि विदेशमा गएर पनि तपाईँ 12 घण्टा काम गर्ने हो होइन, अलि धेरै पैसा कमाउनलाई है, नभए 8 घण्टा त कम्तीमा पनि काम गर्नु परि नै हाल्छ तपाईँले। अब बुढाबुढी तपाईँहरू मिल्नुहोस् दुईजना होइन, बुढाबुढी मिलेर तपाईँले काम गर्नुहोस्, बुढाबुढी मिलेर काम गर्नुहोस्, आफ्नै काम आफै चाहिँ तपाईँको साहु आफै तपाईँको कामदार भनेर काम गर्नुहोस्, पैसा बचत पनि भइहाल्छ। तपाईँले सुरुमा 3-5 भैँसीबाट सुरुवात गर्नुहोस्, सुरुवाती चरणमा अनुभव लिँदै जानुहोस्, नभए अनुभव तपाईँसँग 0 अनुभव छ, लगानी गर्न चाहन्छु म, मेरो पैसा नडुबोस् भन्न चाहनुहुन्छ भने कुनै भैँसी फर्ममा गएर 3 महिना काम गर्नुहोस्, सानो मान्छे बनेर काम गर्ने हो क्या। एकैचोटि ठुलो हुन पाइँदैन नि कोही पनि, हो कि जन्मिने बित्तिकै ठुलो हुन्छ नि त मान्छे, कोही पनि हुँदैन। त्यो भएर सानो मान्छे बनेर 3 महिना तपाईँले थोरै पैसामा खान पनि दिइहाल्छन्, बस्न पनि दिइहाल्छन्, थोरै पैसा पनि दिइहाल्छन्, त्यो पैसाले घर खर्च चलिहाल्छ। हो त्यहाँ तपाईँले 3-6 महिना अनुभव गर्नुहोस् पहिला, कसरी खुवाउने रहेछ, कुन समयमा खुवाउने रहेछ, के चिज खुवाउने रहेछ होइन, कुन तरिकाले पाल्ने रहेछ भन्ने कुराहरू तपाईँले त्यहाँ सिक्नुहोस् पहिला 6-3 महिना जति। ल अब म कन्फर्म भयो, अब म पाल्न सक्छु, मैले सेवा सुविधाहरू सम्पूर्ण दिन सक्छु भैँसीहरूलाई, यिनीहरूलाई मैले राम्रो हेरचाह गर्न सक्छु, मलाई अनुभव भयो भनेपछि तपाईँले ल्याएर अनि त्यसपछि भैँसी सुरुवात गर्नुहोस् पाल्नलाई। 3-5 कतिजना सक्नुहुन्छ त्योबाट तपाईँले भैँसी पालन गर्नुभयो भने तपाईँको 7 लाख रुपियाँ खर्च गरेर 2-2.5 लाख रुपियाँ खर्च गरेर गोठ बनाउनुहोस्, अनि अरूको भैँसी किन्नुहोस्, 3-5 राम्रा खालका भैँसी किन्नुहोस्, 5 को सट्टामा बरु 2 किन्नुहोस् तर राम्रा खालका भैँसी किन्नुहोस्। तपाईँले ती भैँसीहरू किन्नु भएर तपाईँले दुध बेच्न थाल्नुभयो भने तपाईँलाई विदेशको भन्दा यहाँको मजा आउँछ फेरि हेर्नु है, मजाले दुध डेरीमा लगाएर दुध बिक्री भइहाल्छ होइन, दुध बिक्री नहुने छैन, दुध बिक्री हुन्छ, मजाले लगेर तपाईँले चाहिँ बेच्नुहोस्, त्यसबाट आमदामी लिनुहोस्, विदेश जानु परेन होइन, परिवारसँगै बुढाबुढी मजाले बस्न पनि पाइयो, चाडपर्वमा मजाले सँगै बसेर खान पनि पाइयो, हो कि होइन, आफन्तहरूसँग भेट्न पाइयो, छोराछोरी आफ्नो काखामा राख्न पाइयो। सकभर विदेश त नजानु भन्छु मैले भन्न चाहिँ हेर्नु, विदेश जाने लगानी यहाँ गर्ने हो भने यहाँ हामीलाई सधैँभरिलाई हुन्छ। विदेश जानुभयो भने एकतिर लगानी गर्नुहुन्छ, 2-3 वर्षको लागि भिसा लाग्छ, 2-3 वर्ष भिसा लागेपछि त्यो पैसा सक्यो, फेरि अर्को ठाउँमा जानु पर्यो भने फेरि पैसा तिर्नु पर्यो, त्यो भएर समस्या हुन्छ। त्यही भएर तपाईँले यही नै केही गर्नुहोस्, म हाम्रा युवाहरूलाई म भन्न चाहन्छु, श्रीमान श्रीमती मिलेर गर्नुभयो भने राम्रो हुन्छ, विवाह भएको छैन भने परिवारसँग मिलेर गर्नुहोस् तपाईँहरूले होइन, परिवारसँग मिलेर गर्नुभयो भने एकदम राम्रो हुन्छ। आफ्नै जग्गा जमिन छन् भने त झन् राम्रो भइहाल्यो, आफ्नो जग्गा जमिन छैन भने तपाईँले चाहिँ प्रशस्त रूपमा घाँसको लागि चाहिँ तपाईँले चाहिँ ठेक्का लिनुहोस् जग्गाहरू, गोठहरू चाहिँ आफ्नो तपाईँको चाहिँ जग्गा बनाउनु भयो भने अलिक बलियो गोठ बनाउनु पनि पाउनु हो फेरि होइन, त्यसरी बनाउनु भयो भने राम्रो हुन्छ लगानीहरू गर्नलाई सकिन्छ। नेपालमा पनि छ गर्ने मान्छेले गरिरहनु भएको छ, यहीँ पनि गरिरहनु भएको छ होइन। कसै कसैलाई के हुन्छ भन्दा विदेश जान पाए अहिले सुकिलो मुकिलो हुन पाइन्छ भन्ने हो, सुकिलो मुकिलो भएर मात्रै भएन होइन। त्यही भएर परिवारसँग छोराछोरीसँग बस्नुपर्छ, कमाउने कसको लागि भन्दा छोराछोरीको लागि। अनि मैले धेरै देखेको छु हेर्नुहोस् है, हजुरबा हजुरआमालाई चाहिँ यहाँ छोराछोरी छोडेर जाने, श्रीमान श्रीमती विदेश जाने पैसा कमाउने, तर तपाईँको चाहिँ पैसा कमाउनु त कमाउने तर छोराछोरीको भविष्य यता बिग्रियो, किनकि हजुरबा हजुरआमाले त माया गर्नुहुन्छ धेरै होइन, अनि गाडी पनि गर्नुहुन्न र हजुरबा हजुरआमालाई टेर्दैन पनि केटाकेटीले, अनि छोराछोरी यता ढुट्टो भइसकेको हुन्छ बिग्रिएर होइन, पढाइ खतम भएको हुन्छ, उता बाबुआमाले कमाएको पैसा हुन्छ होइन। त पैसाले त छोराछोरी बिग्रियो भन्दा त पैसा त एक दिनमै सक्छन् छोराछोरीले। त्यही भएर शास्त्रले के भनेको छ भन्दा, सुपुत्र भयो भने धनै चाहिँदैन, कुपुत्र भयो भने जतिसुकै धन भयो भने सकिहाल्छ अरे क्या। त्यही भएर हामीले सन्तानलाई सुपुत्र बनाउनुपर्छ, बरु धन अलिक कम कमाऊ हामीहरूले चाहिँ, छोराछोरीले हामीले समय दिनुपर्छ भन्ने कुराहरू हो। धेरै गफ गरियो, गन्थन मन्थन धेरै गरियो, कार्यक्रम ज्योतिष वास्तुको अन्तिम अन्तिम चरणमा आएका छौँ। हामी 4 गतेदेखि गोर्खामा हामी चिना हेर्न आउँदैछौँ र धादिङमा पनि हामी 6 गतेपछि आउँछौँ धादिङ पुसार बजारमा। तपाईँहरू दिउँसो फोन गर्दै नाम भने टिपाउनु होला, यही नम्बरमा फोन गर्नुहोला तपाईँहरूले चाहिँ नै भन्दै, आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: धनुष्यहरू थिए भन्ने कुरा महिमी शरीरलाई छोएको व्यक्ति देखेको व्यक्ति र गवाही दिने व्यक्ति भएकोले उनी एल्डरको नामले पनि सम्बोधन गरिएको देखिन्छ। त्यसमा उहाँबाट भनिएका कुराहरू यहाँ यस्तो छ, एल्डरबाट चुनेकी महिला र तिनका छोराछोरीहरूलाई जसलाई म साँचो प्रेम गर्दछु र मैले मात्र होइन तर सत्यलाई चिन्ने सबैले पनि प्रेम गर्छन् भन्ने कुरा यहाँ छ र जुन सत्य हामी भित्र छ र सदा हामीसँग रहनेछ त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौ। परमेश्वर पिता र पिताको पुत्र यीशु ख्रीष्टबाट अनुग्रह कृपा र शान्ति हामीसँग सत्यता र प्रेममा रहने छ। यो कुरा विशेष गरेर यीशु ख्रीष्टलाई विश्वास गर्ने मानिसहरूलाई सम्बोधन गरिएको छ र यीशु ख्रीष्टलाई विश्वास गर्ने मानिसहरूमा अनुग्रह कृपा र शान्ति र प्रेम त्यहाँ समावेश भएको हुन्छ र लेखकले यहाँ भनिराखेको कुरा के भने परमेश्वरलाई चिन्ने अथवा सत्यलाई चिन्ने भएको कारणले र सत्य साँचो प्रेम त्यहाँनिर भएकोले यीशु ख्रीष्टलाई विश्वास गरेर परमेश्वरलाई विश्वास गरेर त्यस अनुसार हिँड्ने व्यक्ति अथवा सत्यलाई चिन्ने व्यक्तिहरू चाहिँ मण्डलीका मानिसहरू हुन्। साँचो परमेश्वरलाई विश्वास गर्ने मानिसहरूलाई चाहिँ यहाँ सम्बोधन गरिएको छ र परमेश्वरले आफ्नो मण्डलीलाई सत्यमा चलेको देखिसकेपछि र यो सत्यमा चलेको देखेपछि सबै सत्यमा चल्नेहरूको बीचमा प्रेम देखा पर्दछ र सत्यको मार्गमा जो जो हिँड्छ उनीहरूको जीवनमा प्रेमले भरिएको हुन्छ र यहाँ कृपा छ, अनुग्रह छ, शान्ति छ र सत्यता र प्रेम त्यहाँ छ किनभने ख्रीष्टबाट परमेश्वरबाट अनुग्रह आएको छ, कृपा आएको छ र शान्ति आएको छ र त्यसमा सत्यता र प्रेम पनि जोडिएको छ। यसरी परमेश्वरलाई विश्वास गर्ने व्यक्ति सत्य परमेश्वरमा अथवा येशूलाई विश्वास गर्ने मानिसहरूको जीवनमा यो सत्यता छ र यहाँ लेखकले के भन्छ भन्दाखेरि तिम्रा छोराछोरीहरू मध्ये कुनै कुनैलाई पिताबाट हामीले पाएको आज्ञा बमोजिम सत्यमा हिँडेको भेटाएर म ज्यादै आनन्दित छु भनेको छ र लेखकको मनमा सत्यमा हिँडेको भनेको चाहिँ परमेश्वरलाई चिनेको व्यक्ति अथवा येशूलाई चिनेर येशूलाई विश्वास गर्ने व्यक्ति भनेर यहाँ चिनिन्छ किनभने सत्यलाई सत्यमा हिँडेको सत्यलाई चिनेर सत्यमा हिँडेको भनेपछि येशु ख्रीष्टलाई विश्वास गरेर येशु ख्रीष्टकै बाटोमा हिँड्ने व्यक्ति अथवा येशु ख्रीष्टको आज्ञा पालन गर्ने मानिसहरू देखेर खुशी आनन्दित भएको कुरा यहाँ लेखकले बताउँछ। अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइन तर त्यही लेखिरहेछु सुरुदेखि नै, हामीले एक अर्कासँग प्रेम गरौं भनी म तिमीलाई विन्ती गर्दछु। उहाँको आज्ञा बमोजिम हिँड्नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ। आज्ञा पालन सत्यमा हिँड्ने मानिस सत्यमा हिँड्ने मानिसहरूले एक अर्कालाई प्रेम पनि गर्नुपर्छ। जो व्यक्ति म सत्यमा हिँडिरहेको छु भन्छ त्यो व्यक्तिले एकले अर्कालाई प्रेम गरेकै हुनुपर्छ। आफ्नो भाइलाई आफ्नो छिमेकीलाई प्रेम नगर्ने मानिसले परमेश्वरको सत्य मार्गमा हिँडेको छु भन्नु चाहिँ झुटा हो। परमेश्वरलाई अथवा सत्य परमेश्वरको लाई सत्य परमेश्वरलाई चिनेको छु र सत्य परमेश्वरको बाटोमा हिँडेको छु भन्ने व्यक्तिले आफ्नो छिमेकीलाई आफ्नो दाजुभाइलाई प्रेम गरेको हुनुपर्छ। त्यही प्रमाण हो। नदेखेको परमेश्वरलाई प्रेम गर्छु भन्नेहरूले देखिएको आफ्नो भाइलाई प्रेम गरेर देखाउन सक्नुपर्छ अनि यो पनि हो कि प्रेमको अनुसरण गर्नुपर्छ। प्रेमको अनुसरण गर्नुपर्छ, वास्तव गर्नुपर्छ, सत्यमा हिँड्नेहरूले परमेश्वरलाई भनौ छिमेकीलाई आफ्नो एक अर्कालाई प्रेम गर्नुपर्छ। आज्ञा नै यही हो कि आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्नुपर्छ। र ख्रिस्ट यीशु शरीरमा आउनुभएको हो भने स्वीकार गर्ने मानिसहरू सत्यमा हिँडेका हुन्छ। यीशु ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूले यीशु ख्रिस्ट शरीरमा आउनुभएको हो भने विश्वास गर्दछन्। तर यस्तो पनि मानिसहरू छन् यीशुलाई शरीरमा आउनुभएको हो भनेर विश्वास गर्दैनन्, उनीहरूलाई चाहिँ ख्रिस्ट विरोधी भनिएको छ। बाइबलमा यस्तो व्यक्ति नै छली र ख्रिस्ट विरोधी हो को भनेका छन् भन्दा, संसारमा जसले यीशु ख्रिस्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्दैन यस्तो व्यक्ति नै छली र ख्रिस्ट विरोधी हो। होसियार रह, जुन कुराको निम्ति तिमीहरू काम गरिरहेका छौ त्यो गुमाउने होइन तर त्यो पूरा इनाम पाउने हौ। र मण्डलीलाई यीशु ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूलाई भ्रममा नपार्नका लागि अथवा भ्रमबाट जोगाउनका लागि लेखकले यो कुरा स्पष्ट पारिरहेको हामी देख्छौ, किनभने त्यो बेलामा मण्डलीमा अथवा चर्चमा मानिसहरूलाई यीशु ख्रिस्ट शरीरमा आउनुभएको होइन अथवा मानव चोलामा आउनुभएको होइन भनेर सिकाउने मानिसहरू पनि थिए। त्यसकारणले उनीहरू चाहिँ ख्रिस्ट विरोधी र उनीहरू चाहिँ छली व्यक्तिहरू हुन् भनेर चिनाइदिएको पनि छ यहाँनिर। त्यसकारण होसियारी रहनुपर्ने कुरा पनि छ। आज चर्चमा जाने व्यक्तिहरू, यीशुलाई विश्वास गर्ने मानिसहरू, सत्यमा हिँड्ने मानिसहरू, एकले अर्कालाई प्रेम गर्ने मानिसहरूले बुझ्नुपर्ने कुरा के भने यीशु ख्रिस्ट चाहिँ शरीरमा आउनुभएको हो, मानव चोलामा आउनुभएको हो भनेर स्वीकार गर्नुपर्छ र यो सिद्धान्तमा स्थिर रहनुपर्छ। यो ख्रिस्टको सिद्धान्तमा स्थिर भएर रहनु पर्छ र जो व्यक्तिहरू परमेश्वर भनौ जो व्यक्तिहरूले यीशुलाई मानव चोलामा आउनुभएको हो भनेर विश्वास गर्छन् उनीहरूसँग परमेश्वर साथमा हुन्छ र परमेश्वर साथमा हुनको लागि यीशु ख्रिस्ट मानव चोलामा आउनुभएको हो र हाम्रो पापको प्रायश्चितको निम्ति उहाँ कल्वरी क्रुसमा मर्नुभएको हो र उहाँ मरेर तेस्रो दिनमा जीवित हुनुभएको हो भनेर विश्वास गर्ने व्यक्तिहरूसँग परमेश्वर रहनुहुन्छ। यदि कोही तिमी कहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत पनि नगर्नु, त्यसलाई अभिवादन पनि नगर्नु भनेको छ। यदि यो व्यक्तिहरू यीशु ख्रिस्टको सत्यतामा हिँडेका छैनन्, उनीहरूले चाहिँ यो विरोध गर्दछन्, ख्रिस्ट विरोधी भ्रममा पार्ने व्यक्तिहरू आयो भने उनीहरूलाई घरमा पनि पस्न नदिनु, उनीहरूसँग संगतै नगर्नु भन्ने कुरा पनि यहाँ बताइएको छ। अनि आदरणीय श्रोता, यो लेखमा लेखकले विशेष गरेर मण्डलीलाई यही कुरा भन्न गइराखेको हामी देख्छौ कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ, प्रेमको अनुसरण गर्नुपर्छ, सत्यमा हिँड्नेहरूले प्रेमको अनुसरण गर्दछ। जुन व्यक्तिले प्रेममा अथवा जुन व्यक्तिले सत्यमा हिँड्छु भन्छ, जुन व्यक्तिले यीशुलाई सत्य हो भनेर विश्वास गरेर उहाँको आज्ञा बमोजिम हिँड्छ, त्यो व्यक्तिहरूले प्रेमको अनुसरण गर्छ। प्रेमको अनुसरण गर्नु नै आज्ञा पालन गर्नु र आज्ञा पालन गर्नु नै परमेश्वरलाई प्रेम गर्नु हो। त्यसकारण यहाँनिर यही कुरा स्पष्ट पारेका छन् कि अब एकले अर्कालाई प्रेम गर्नु, सत्यमा चलेका व्यक्तिहरूले एकले अर्कालाई प्रेम गरेर परमेश्वरको सत्यतामा हिँडेको प्रमाण यहाँ हुन्छ। आदरणीय श्रोता, प्रभु यीशु ख्रिस्टलाई विश्वास गर्नेहरूले सत्य मार्गमा हिँड्छन् र जुन सत्यमा मानिसहरू हिँड्छन् र सत्यमा हिँड्नेहरूले प्रेम साँचो प्रेम गर्दछ र साँचो प्रेम गर्ने व्यक्तिहरूले प्रेमको अनुसरण गर्दछन् र यसरी नै आफ्नो प्रत्येक विश्वासीले प्रत्येक ख्रिश्चियनले येशूलाई विश्वास गरिसकेपछि उहाँको आज्ञा पालन गरेको हो कि होइन भन्ने प्रमाण दिनका लागि एकले अर्कोलाई प्रेम गरेर प्रमाण दिन सक्दछ। यसकारण आउनुहोस् आदरणीय प्रियहरू, यदि कसैले येशूलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन भने हजुरले अझै सत्यता र आनन्द जीवन प्राप्त गर्नुभएको छ। यदि आनन्द जीवन र सत्यता प्राप्त गरेर सत्यमा हिँड्न चाहनुहुन्छ भने र एकले अर्कालाई प्रेम गरेर प्रेमको अनुसरण गर्न चाहनुहुन्छ भने र साँचो येशू ख्रीष्ट परमेश्वर भएर पनि मानव चोलामा आउनुभएको हो भन्ने विश्वासमा यहाँहरू हुनुहुन्छ भने आनन्द जीवन र सत्य यहाँहरूले प्राप्त गर्नुहुनेछ। आउनुहोस् येशूलाई विश्वास गर्नुहोस्, उहाँलाई उहाँको सत्यतामा हिँड्नुहोस्। विश्वास गरेर मात्र होइन, उहाँले भन्नुभएको सत्यतामा हिँड्नका लागि पनि आदेश दिएको छ, आज्ञा दिएको छ। त्यो हो एकले अर्कालाई प्रेम गर्नु, अथवा यहाँ यसरी भनेको छ कि एक अर्कासँग प्रेम गरौं भनी म बिन्ती गर्दछु। एकले अर्कालाई प्रेम गर, एकले अर्कालाई वास्तव गर। यो गर्नका लागि साँचो परमेश्वरलाई विश्वास गर्नुपर्छ। येशूलाई विश्वास गर्नुहोस् र आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्नुहोस् र एकले अर्कालाई प्रेम गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: रु थेनी का देला आबा मुशुला थेन दे रु से थेनी का देदा हानी गम जोगा लशुमला बिसी गोल से डनबर आवश्यक मुला यंग से कमजोरी का देदा प्रोत्साहन पिनबा प्रयास एन लादोला थेनी का देदा न्यंशुगो की परमेश्वर रु थेनी का देला परमेश्वर मुशुला थेन दे थेनी का देसे सामना लजीबा समस्या का दे पार लवरी परमेश्वर लशुगो परमेश्वर लाई मदमान थेरी मुशुला हितोपदेश 12:25 चिंतित तिंग से मीरा कमजोर सुमुला तसे दयालु वचन से थेदा हर्षित सुमुला तिनी हालाई से मैशुगो जो उदासी निराशा वा डिप्रेशन संघर्ष लजीबा मुला थेनिगा देला दयालु शब्द सोसी थेनिगा देला लुइला छोप लशुगो थेनिगा देला निराशा दा दोषी आनंदरी परिवर्तन लशुगो रोशे लशुगो धन्यवाद रंगीद परमेश्वर जी प्रशस्त आशीष पिनगई जय मसी आमेन। प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित संदेश यांगला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रम बारे रंगला केही प्रतिक्रिया मुसम 98-85-53-339 हस्त त्यो समय रिंग बिदा दाजी रंगनी छङमदानु जयमसी नमस्कार।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97-41-031-429
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64
6: बुढा आज इन्टरभ्यू थियो के भयो त
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
6: होइन के भन्छ कसरी नि
7: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810
8: रङमा चाहिँ आरसिसी दिम गोरा चहरा दिन प्रे र खोरमा नगफारममा असिम टमाटार कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा भोले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङ्ग असिम दिम सम्मान बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री सम्पर्क नम्बर चाहिँ 0105-20-470 असेम 98-5-11-87-882 फोन सिङ्जिम सेगो है रोमा के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
5: नेपाल मेडिकल काउन्सिल

0: मा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
5: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 0105900093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
8: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरो।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्राली लाइन चोक नारायणगढ़ मोबाइल 9855509334 ट्यांगला चोक कीर्तिपुर काठमांडू 9855249934
11: अफिसको डेकोरेशन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
12: छैन सर के सोचिरहनु भएको छ
11: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
12: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808887878
14: झोला बोकेर लुकुर लुकुर कतो जान लागेको हो अर्जुन भाइ
15: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
14: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
15: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
14: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
15: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
14: ल टिब प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270 ए पक्नुस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी याङबा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिङ्जिम सेगो है रोमा
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। किर्तिपुर नगरपालिका 10 स्थित सुन्दरी घाटको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ़दा शुक्रबार राति डुबान भएको हो। बिहानसम्म पनि सेन्टर जलमग्न छ। डुबानपछि सुरक्षाकर्मीले 54 जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका 154 जनामध्ये 54 जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसर स्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ। केही आफन्तकोमा गएका छन् भने अरू सेन्टरकै आसपास रहेका छन्। बाढ़ीले होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ बस्दै आएका सुकुम्बासी बिचल्लीमा परेका छन्। बाढ़ीको पानी होल्डिङ सेन्टरमा पसेपछि उनीहरू ज्यान जोगाउन किर्तिपुरको मुख्य सड़कमा निस्केका छन् भने घटनास्थलमा सुरक्षाकर्मी डुंगा सहित पुगेर उद्धार कार्य गरिरहेका छन्। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राख्दै आएको थियो, तर त्यहाँ पनि डुबार भएपछि सुकुम्बासी थप अन्योलमा परेका छन्। देशमा आर्थिक संकट र सामाजिक असुरक्षाका कारण नागरिकहरूमा चरम निराशा छाउँदा आत्मदाह र आत्मदाहका प्रयासका घटनाहरू श्रृंखलाबद्ध रूपमा बढ़न थालेका छन्। पछिल्लो समय घटेका 4 प्रमुख घटनाले राज्य संयन्त्र र नागरिक समाजलाई स्तब्ध बनाएको छ। त्रिपुरेश्वरमा काठमाण्डु महानगर प्रहरी संघको विवादपछि मुगुका 25 वर्षीय गणेश नेपालीले आत्मदाह गरे, जसको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भयो। शव सुरक्षित राख्ने मर्सरी फिट समेत नहुँदा उनको शव त्रिवेणी शिक्षण अस्पताल लगिएको छ। त्यस्तै सर्लाईका 25 वर्षीय विवेक मण्डलले 85% शरीर जलाई किर्तिपुर वन अस्पतालको आईसीयूमा जीवन मरणको दोसाधमा लड़िरहेका छन् भने फेरि बुद्ध नगरका 45 वर्षीय आश्विन राउतले पारिवारिक विवादपछि भान्सामा आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। यसअघि नयाँ बानेश्वरमा संसद भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले राज्यको नीति र आर्थिक चक्रको असफलतालाई कारण देखाउँदै गरेको आत्मदाहले देशव्यापी बहस निम्त्याएको थियो। यी पछिल्ला 4 घटनाले वर्तमान सरकारमाथि चौतर्फी आलोचना र नागरिक आक्रोश बढ़ाएको छ। राज्यका नियमनकारी निकायको ज्यादती, महँगी र रोजगारीको अभावले युवाहरूलाई आत्महत्याको बाटो रोज्न बाध्य पारेको भन्दै आफन्तहरू आन्दोलित छन्। तर सूक्ष्म विश्लेषण गर्दा यो निराशा वर्तमान सरकार गठन हुनुभन्दा धेरै अगाडि देखिएको संरचनागत असफलताको उपज रहेको विश्लेषणहरू भइरहेका छन्। विगत लामो समयदेखिको कमजोर आर्थिक नीति, युवाहरूमाझ बढ़दो बेरोजगारी, झन्झटिलो प्रशासनिक प्रक्रिया र न्यायमा पहुँचको अभावले समाजमा निराशाको बीउ रोपेका कारण अहिले ज्वालामुखीका रूपमा विस्फोट भइरहेको विज्ञहरूले बताएका छन्। गहिरो आर्थिक मन्दी र सामाजिक संवादको अभावले मानिसहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याएको छ। सरकारले तत्काल राहत र वार्ताको औपचारिकतामा मात्र सीमित नभई नागरिकमा थपिएको यो चरम निराशा र प्रणालीगत त्रुटिलाई बेलैमै सम्बोधन नगरे अप्रिय घटनाहरू थप बढ़न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मुलुक निराशाको बाटोतर्फ गइरहेको भन्दै सरकारले आफ्ना काम कारवाहीबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खिम बमसँग कुरा गर्दै नेता खतिवडाले जनतामा व्याप्त निराशालाई बेलैमा सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ। सरकार गठन भएको छोटो समयमै सबै समस्याहरू समाधान गर्न सम्भव नहुने यथार्थलाई स्वीकार गर्दै उहाँले सरकारले जनतामा आशा जगाउने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। नेता खतिवडाले सरकारका केही नीति र कार्यशैलीका कारण नागरिकमा असन्तुष्टि बढ़ेको संकेत गर्दै यसबारे तत्काल समीक्षा गर्न आवश्यक रहेको समेत औल्याउनुभयो। उहाँले भन्नुभयो, सरकार निर्माण भएको थोरै समय मात्र भएको छ, यसै बेला सबै समस्याको निरूपण हुँदैन, तर देश जुन निराशाको बाटोमा जाँदैछ त्यसलाई रोक्न सरकारले गम्भीर भएर सोच्नैपर्छ। सरकारको कार्यशैलीप्रति यसरी सार्वजनिक रूपमा प्रश्न उठाइनुलाई राजनैतिक वित्तमा महत्वका साथ हेरिएको छ। देशको विग्रदो आर्थिक अवस्था र सुशासनको अभावका कारण जनतामा निराश बढ़ेको भन्दै उहाँले सरकारलाई जनमुखी काम गर्न समेत सचेत गराउनुभयो। विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका काठमाडौँ ललितपुर भक्तपुर जिल्लाबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। मन्त्रालयका अनुसार विपद सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष पनि सहज बनेको छ। नारायणघाट बुटोल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। गत वर्षसम्म सामान्य वर्षा, सड़क निर्माण, पहिरो पछाउने काम तथा सवारी साधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरी वर्खा र हिउँदमा हजारौं यात्रुले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो, तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भने भोग्नु परेको छैन। विश्वका प्रमुख तेल उत्पादक राष्ट्रमध्ये एक रूसमा पेट्रोल र डिजलको अभाव चोलिँदै गएको छ। राजधानी मस्को सहित विभिन्न शहरका पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन देखिन थालेको छ भने धेरै स्थानमा इन्धन सकिएपछि पम्प नै बन्द भएका छन्। सर्वसाधारणले घण्टौं लाइन बसेर इन्धन भर्नु परेको अवस्था छ। कतिपय क्षेत्रमा सीमित परिमाणमा मात्र इन्धन वितरण गरिएको छ भने कन्टेनरमा इन्धन बिक्री समेत रोकिएको छ। स्थानीय बासिन्दाका अनुसार स्थिति दिन प्रतिदिन जटिल बन्दै गएको छ। मस्कोका स्थानीय पेट्रोलको मूल्य बढ़दै गएको र लामो यात्रा गर्न समेत कठिन भएको बताएका छन्। युक्रेनका ड्रोन र क्षेप्यास्त्र आक्रमणले तेल प्रशोधन उद्योग प्रभावित भए पनि समस्या त्यसमा मात्र सीमित नरहेको र तयारीको कमी पनि जिम्मेवार रहेको स्थानीयले बताएका छन्। बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भएको हो। स्पेनको जीतमा फेबियन रुइस र मिकेल मोरिनोले 1-1 गोल गरेका छन्। खेलको 30 मिनटमा रुइसको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर खेलको 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा 1-1 बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याएका छन्। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह सरणबाटै बाहिरिएको टोली सन् 2018 र 2022 अन्तिम सोह्रमा पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2-गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: खरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट
2: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बहस सुनिराख्नु भएको छ र काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ। नियमको हुई लकले सपनाको अवसान भएको छ। आदरणीय श्रोता आत्मदाहाल धेरै प्रश्नहरू यतिखेर जन्माएका छन्। गणेश नेपालीको दर्दनाक अन्त्य भएको छ। सड़कदेखि सदनसम्म यसको विरोध पनि भइरहेको छ। निराश युवा उदासीन सरकार फेरि यो नियति अझ उस्तै छ। सदन र सड़कमा आक्रोश छ। प्रश्नै प्रश्नहरू छन्। उकुस मुकुसको एउटा परिस्थिति छ। अहिलेको यो अवस्थालाई चाहिँ चिर्नका निम्ति कसरी सरकार अगाडि बढ़दैछ, कसरी काम गर्न सक्छ? आज एउटा गणेश नेपालीले आत्मदाह गरेको विषय मात्र होइन, हामीले निर्माण गरेका नियम कानून ऐन कस्ता छन्, राजनैतिक दलबाट व्यक्तिबाट भर्ना भएका नगर प्रहरीहरूले ट्राफिक नियमको पालना गराउने नाममा त्यसको बारेमा कुनै पनि जानकारी नलिइकन, त्यसको परीक्षा नलिई, काउन्सिलिङ नलिई, परामर्श नगरी, ट्रेनिङ नगरीकन ट्राफिक प्रहरीलाई समेत माथ दिने गरी जुन तरिकाले चिटको एउटा आतंक मचाइएको छ, हुइल्लकको एउटा आतंक मचाइएको छ, त्यसले धेरै गणेश नेपालीहरूका सपनाहरू पूरा नहुने अधुरा रहने सम्भावना दिन प्रतिदिन बढ़दै गइरहेको छ। आदरणीय श्रोता, यतिखेर यो मात्र होइन, ट्राफिक प्रहरी ले जुन जरिमानाको कुरा गरेको छ, सरकारले जुन जरिमाना ल्याउन खोजेको छ, त्यसको पनि व्यापक रूपमा यतिखेर आलोचना भइरहेको छ। आज एउटा ट्राफिक प्रहरीको यो हुइल्लक अर्थात नगर प्रहरीको हुइल्लक यो एउटा प्रतिनिधि घटना हो। यो एउटा अहिले आज मात्र एउटा गणेश नेपालीको सपनाको अन्त्य भएको छ। आदरणीय श्रोता, यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता रामरी खतिवडा हुनुहुन्छ। खतिवडाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ, नमस्ते।
2: होइन, यो नगरको हुइल आतंकले गणेश नेपालीहरूले आत्मदाह गर्नुपर्ने एउटा परिस्थिति सिर्जना भयो। नियमको हुइल्लकले सपनाको अवसान भयो। यो घटनाप्रति तपाईँको भन्नु के छ?
3: अलिकता देश निराशाको वातावरणमा गइरहेको छ। यो जेएनजी मुभमेन्ट पछाडि पनि जुन अहिले सरकार निर्माण भयो, आशातीत किरणहरू नेपाली जनताका बीचमा छर्नुपर्ने काममा भर्खर हुन त 100 दिन भएको छ सरकार निर्माण गरेको। अहिले सबै कुरा एकैचोटि छु मन्तर वार्ताका भरमा सबै कुराहरू भइहाल्छन् भन्ने होइन, तर पनि नेपाली नागरिकमा जुन उत्साह देखिनुपर्ने हो, लगानीको वातावरण हुनुपर्ने हो, विदेश जाने नेपालीहरू रोकिनुपर्ने हो, उद्योग धन्दा खोलिनुपर्ने हो, युवाहरूलाई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने हो, लगानीको वातावरणलाई उत्साहित गर्नुपर्ने हो, यी कामहरू भइरहेका छैनन्। उल्टो तपाईँको निराशा, द्वेष, प्रतिशोध, ईर्षाको भावनाको विकास भइरहेछ। र अहिले नेपालको आर्थिक उन्नतिलाई अगाडि बढाउने उपायहरू केही पनि देखिएका छैनन्। मैले अघि नै भने उद्योग धन्दाहरू खुल्न सकेका छैनन्, लगानीको वातावरण छैन, त्यसैले यो अवस्थामा इकोनोमिक सस्टेन्स गर्न पनि समस्या देखिएको छ। विभिन्न माध्यमबाट जरिपाना, कर वृद्धि गरेर जरिपानाहरू तिराएर देशको आर्थिक अवस्था उठाउँछौ भन्ने परिकल्पनाका साथ सरकार गए जस्तो देखिन्छ। एउटा मोटरसाइकल चलाउनेलाई 20,000-30,000 दण्ड जरिपाना गरेर समस्याको समाधान हुँदैन, एउटा गाडी चलाउनेलाई त्यही गरेर समस्या समाधान हुँदैन। यो अवस्थामा मेरो दायित्व के हो भन्ने कुरा सरकारमा बस्ने, जुनसुकै सरकारमा बस्नेले पनि, चाहे स्थानीय सरकारमा बस्ने होस्, चाहे संघमा बस्ने होस्, चाहे प्रदेशमा बस्ने होस्, सबैले मेरो दायित्व के हो भन्ने बुझ्नुपर्दछ। सरकारमा बस्दा सबै कुरा मैले जे भरो त्यही जङ्गी शैलीमा काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ र निराशालाई उत्साहमा परिणत गर्ने खालका कार्यक्रमहरू ल्याउनु पर्यो। कसैसँग भेटघाटै नगर्ने, कुरै नगर्ने, कुरा गरौँ भने थुन्न लगिदिने, यो परम्पराले त मुलुक बन्दैन नि।
2: सरकार फेरि नियति उस्तै छ क्या? निराश छन् युवाहरू, उदासीन छ सरकार, उकुस मुकुस किन उस्तै छ? राम्ररी फेरि देशमा
3: र त मैले भने नि मान्छेलाई उत्साह यो यो मुलुकमा अब हाम्रो भविष्य छ, यो नेतृत्वप्रति विश्वास छ, काम गर्ने वातावरण छ, लगानीका अवसरहरू सिर्जना भए, उद्योग धन्दाहरू खुल्ने अवसर प्राप्त भयो, प्रतिशोधको राजनीति अन्त्य भयो, सबैले एउटा समान हकका प्रतिस्थापन गर्ने कामहरू हुँदैछन् भन्ने भावनाको विकास सम्पूर्ण नेपालीमा जगाउन सक्नुपर्ने हो, अहिले जगाउन सकेको देखिएन।
2: अब अहिलेको कुरा गर्ने हो भने ट्राफिक प्रहरीको जुन जरिवानाका विषयहरू आएका छन्, काठमाडौँ उपत्यकाका धेरै ठाउँमा जाँदाखेरि आज ट्राफिक लाइटहरू राम्रोसँग बनेका हुँदैनन्, होइन? एउटा बिचरा ट्राफिकले चाहिँ सिटी फुक्दै हातले यताउता इशारा गरिरहनु परेको एउटा बाध्यात्मक परिस्थिति छ। खाल्डाखुल्डीको अवस्था त्यस्तै छ, ठाउँ ठाउँमा साँगुरा बाटाहरू छन्, एकैछिनहरू पसलमा केही सानो काम पर्दा पनि एकै पटक चाहिँ त्यो दुई मिनटका लागि मात्रै त्यहाँ मोटरसाइकल स्कुटी कसैले ठड्यायो भने होइल्लक आतंक, सके ट्राफिकले, ट्राफिकले नसके महानगरले, होइन? यस्तो पनि सरकार हुन्छ, यस्तो देश हुन्छ, नागरिकलाई शासित गर्ने काम हुन्छ भन्ने प्रश्नहरू आयो क्या?
3: रोडहरू स्तरीय छैनन्, गाडीहरूको समस्या दिनानुदिन बढ्दैछ, रोडमा राख्ने ठाउँहरू कहीँ पार्किङका समस्याहरू छन्, जहाँ पा ती पार्किङ पनि छ, यसले समस्या पनि उत्पन्न गर्छ। तर यस्तो भइसकेको सिस्टम मेचीको काकरभित्रबाट एउटा गाडी काठमाडौँका लागि हिँड्यो भने त्यो गाडीलाई सय ठाउँमा चेकिङ गर्ने प्रवृत्तिको विकास भएको छ। कमसेकम मेचीको त्यहाँ काकरभित्रबाट हिँडेको गाडी त्यहाँबाट एकचोटि सबै ठाउँ चेकिङ गरेपछि काठमाडौँसम्म कहीँ पनि कसैले केही नगर्ने वातावरण सिर्जना होस् न, मान्छेहरूलाई जहाँ भेट्यो त्यहीँ रोकेको छ, त्यसपछिबाट त्यसलाई रोकेर त्यसलाई दण्ड जरिपाना गरेको छ, यो कमाउको माध्यम बनाउने काम यो चाहिँ यो अन्त्य गर्नुपर्दछ। त्यसैले मैले बहादुरी कस्तो
2: नेपालमा सम्भव छ तपाईँ आज भन्नुहोस् त, एकजनाले चाहिँ नियम उल्लङ्घन गर्दाखेरि 5,000, 25,000, 50,000, यो के साउथ इन्डियन मुभी चलिरह्यो कि सरकार चलिरह्यो नेपालमा आज?
3: यसले बहादुरता देखे
2: मुभी चलिरहेको होइन, चलचित्र चलिरहेको होइन, रिल त होइन, रियल होइन।
3: एउटा भनाइ छ क्या, जति तपाईँ कानून बनाउनुहोस् त्यति अपराध बढ्दै जान्छ भन्ने एउटा चीनमा उखान छ, हामी पनि त्यसलाई कार्यान्वयन गर्नेतिर लाग्नु पर्यो, निर्माण गरेर मात्रै केही हुँदैन। कानून बनाए जस्तो गर्ने, मापासे गरेको छ भने चेक गर्नुहोस्, लापासे लागु औषध सेवन गरेको छ भने त्यसलाई चेक गर्नुहोस्, त्यो पनि जतिखेर जहाँ पाए त्यहाँ लुकेर घारी मुनि बसेर चेक गर्ने प्रवृत्ति पनि गलत छ। सर्टेन ठाउँमा त्यस्तो पनि समय दिएर तपाईँहरू यो गलत काम नगर्नु, सचेतना अभियान चलाउनुहोस् न, त्यसको मतलब सचेतना, ठाउँ ठाउँमा सचेतना अभियान चलाउने कार्यक्रम राख्नुहोस्। तर्साउने थर्काउने होइन नि, मुलुकलाई जहिले पनि त्यसरी त्रासमा नागरिकलाई राख्ने वातावरण राज्यले गर्नु हुँदैन।
2: तर आज अब सरकारले जुन ढंगले चाहिँ आफूलाई 100 दिन पार गर्यो, मधुमास उसले पार गरेको छ, मधुमासका स्वर्णिम 100 दिन कस्ता रहे सरकारका?
3: मैले अब दुई तिहाईको नजिकबाट निर्माण भएको सरकार छ, 100 दिन भनेको असाध्यै छोटो समय हो। अहिले केही तपाईँका सरकारी कार्यालयहरूमा ठाउँ ठाउँमा मान्छेहरूले छिटो गुणस्तरीय सेवा प्रदान गरेको पनि सुन्नमा आएका छन्, कतिपय ठाउँहरूमा अलिकता छिटो काम हुन थालेका छन् भन्ने सुन्नमा आएका छन्। त्योदेखि बाहेक मैले भनिनँ, प्रतिशोधको राजनीति गर्ने, संवैधानिक अङ्गहरूलाई थर्काउने, यसलाई मुद्दा चलाएनस् भने कारवाही गर्छु भने, यसलाई चला यसलाई नचला भन्ने, सांसदहरू अख्तियारका अफिसमा गएर फलानु फाइल ले भन्ने, यो त कानूनी राज्य भएन। हेर्नुहोस्, संविधान अनुसार गएको जस्तो देखिएको छैन, यसले भोलि अझ अराजकता सिर्जना गर्ने अवस्थाको सिर्जना हुन्छ। मुलुकले कानूनले दिएको अधिकार सबैले प्रयोग गर्नुपर्छ, डर त्रासका भरमा होइन। एउटा कार्यालय बोलाएर 4-5 घण्टा कसैलाई राख्ने थर्काउने पद्धति त्यो संवैधानिक होइन। लोकसभा आयोगको अध्यक्षलाई फलानलाई पास गरा नभए रितालाई ठिक पार्छु भनौँ भने अनि देशको यो निष्पक्षता कहाँ जान सक्छ? निर्वाचन आयोगलाई फलानालाई जिता डिस्कनलाई हरा भन्ने प्रवृत्तिको विकास हुन थाल्यो भने हामीले निर्माण गरेको संविधान र संवैधानिक संविधान अनुसार बनेका आयोगहरूको गति के हुन सक्छ? अख्तियारलाई त्यसै गर्न थालियो भने के हुन सक्छ? यी स्वतन्त्र निकायहरू हुन्। सरकारले कहिलेकाहीँ सरकारमा बस्नेले गलत काम गर्छ, गलत काम गर्यो भने त्यसलाई कार्यान्वयन गलतलाई गलत हो भनेर अख्तियार दुरूपयोग गर्यो भनेर कारवाही गर्नका लागि अख्तियार दुरूपयोग निर्वाचन आयोग हामीले गठन गरेका हौं। तर सरकारले नै बोलाएर यसो गर नभएदेखि देख भन्न थालो भने त यो गलत प्रवृत्तिको विकास हुन्छ र निरङ्कुशतातिर मुलुक जान थाल्छ, कानूनी राज्य हराउन थाल्छ, संवैधानिकताको मुख्य प्रश्न घुम्दै जान्छ, यो बाटोमा सरकार जानु हुँदैन, झन् निर्वाचित सरकार हो, जनताले त तपाईँको राम्रा काम गर्न प्रतिशोध, अब हिजोका दिनमा गल्ती भयो होला कसका प्रतिशोधको राजनीति भयो होला, कसैले ईर्षाको राजनीति गर्यो होला, कसैले द्वेषको राजनीति गर्यो होला, कसैले विपक्षहरूलाई फसाउने काम गरे होला, यी सारा कुरा अन्त्यका लागि अहिले नेपाली जनताले यो पार्टी राष्ट्रपालाई पहिलो पार्टी बनाएर दुई देयनिजी पठाएका छन्। पाँच वर्ष लामो समय छ, पाँच वर्षमा धेरै कुराहरू कानून कतिपय परिवर्तन गर्नुपर्ने छ भने परिवर्तन गरौं, तर त्रासका भर भएन। कर्मारी चापितन्त्रमा हाई जम्प, लङ जम्प, ट्रिपल जम्प शुरू भएको छ, नागेर जानुपर्ने सबभन्दा जुनियर सिनियरको कार्यदक्षता योग्यता र क्षमता पनि मुख्य काम हुन्, त्यो सँगसँगै उनले ऊ पर्छ सिनियर जुनियर पनि हेर्ने काम गरिन्छ, त्यतातिर पनि हेर्नुपर्दछ, उसको काम गर्ने शैली पनि हेर्नुपर्छ, गलत काम गरेका मान्छेलाई प्रोत्साहित गर्नुपर्छ भन्ने होइन, तर आफूभन्दा जुनियर मान्छेलाई ल्याएपछि सिनियर मान्छेहरूको काम गर्ने मनोबल
2: होइन। अब त सरकारले त के भनिरहेछ भने नि, हरेक मन्त्रालयमा चाहिँ सहजकर्ता नियुक्त हुँदैछन् होइन, सचिवभन्दा माथि सहजकर्ताले काम गर्दैछ अरे नि त होइन, अब सरकार सत्ता चलाउन।
3: यो हेर्नुहोस्, संविधानले नचिनेका कानूनले नचिनेका मान्छेहरूले शासन गर्ने पद्धतिको विकास हो भने त्यो झन् गलत हुन सक्छ। देशको शपथ ग्रहण, देश र जनताका नाउँमा शपथ ग्रहण गरेको म यो संविधान भन्दा कानून भन्दा नेपाली जनतालाई शिरोपरमा राखेर काम गर्छु भनेर शपथ गरेका मान्छेहरू त गलत गर्छन् भने कानूनले नचिनेको, संविधानले नचिनेको र जसको अधिकार चाहिँ तपाईँको हुँदैन तिनीहरूले बोलाएर शासन गर्ने पद्धतिको विकास भयो भने त मुलुक कहाँ जाने हो भन्नुहोस् त? हामीले परिकल्पना गरेको लोकतान्त्रिक मुलुक हुन्छ कि अर्को मुलुक हुन्छ, त्यो कुरा चाहिँ अहिले सरकारमा बस्ने सम्पूर्ण पोलिटिकल पार्टीले बुझ्नुपर्दछ। हामीले अहिले हतार गर्नुपर्ने, अर्कालाई तर्सिनुपर्ने, थर्काउनु पर्ने केही जरुरी छैन, सबैले एउटा पार्टीले अर्को पार्टीलाई गाली गर्ने पद्धतिको कमसेकम अब त शुरूआत गरौं न। नेपाली नागरिकका बीचमा एउटाले अर्कोलाई गाली गरेर नेपाली जनतालाई सुनाउने काम मात्रै हाम्रो हुन्छ। हामी काँग्रेसले एमालेलाई, एमाले माओवादीलाई, माओवादीले राष्ट्रपालाई, राष्ट्रपालले अरू पार्टीलाई गाली गर्ने प्रवृत्ति अब अन्त्य गर्नुपर्छ। राम्रा काममा जसले गरे पनि त्यसलाई स्वागत गर्ने र राम्रो हो भन्ने, नराम्रो काम आफैले गरे पनि नराम्रो हो भन्ने पद्धतिको विकास गर्नुपर्दछ। गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने काम गर्नुपर्दछ। यो परम्पराको शुरूआत कमसे कम अबको शताब्दीमा, एक्काइसौं शताब्दीमा यो नयाँ दुई तिहाईको सरकार आएको बेलामा शुरूआत हो भन्ने आवाज दिन सक्यो भने राम्रो हुन्छ। मैले अघि पनि भने पाँच वर्षको अवधि ठूलो अवधि हो, हामी एउटा गरौं न स्थायी विकासका कार्यहरू यसलाई अगाडि बढाउँ, लगानीको वातावरण सिर्जना गरौं, बाहिर जाने युवाहरूलाई यहीँ स्वदेशमै रोजगारका अवसर सिर्जना गरौं। हामीले अहिले हिजो भने जस्तो इभन एउटा विद्यार्थी प्लस टू गर्ने गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने काम गर्नुपर्दछ। यो परम्पराको शुरूआत कमसे कम अबको शताब्दीमा, एक्काइसौं शताब्दीमा यो नयाँ दुई तिहाईको सरकार आएको बेलामा

0: प्रतिशोध र ईर्षाको राजनीति गरेर राजनीति पार्टीगत रूपमा जातिगत रूपमा चाहिँ धार्मिक रूपमा एउटाले अर्कोलाई विरोध गर्ने यी पद्धतिलाई अगाडि बढाउने काम हामीले गर्नु हुँदैन।
1: अब नेपाली कंग्रेसको कुरा गरौं, कंग्रेसले फेरि चुनदेवीमा अर्कै कार्यालय स्थापना गरेछ, यो विभाजनको डिलमा हो नेपाली कंग्रेस यतिखेर?
0: कांग्रेसले नयाँ पार्टी कार्यालय स्थापना गरेको छैन कसैले पनि। केही सिनियर नेताहरूले एउटा सम्पर्क कार्यालय 15 महाधिवेशनमा भेटघाट गर्ने कार्यालय एउटा स्थापना गर्नुभएको, यो दोस्रो कार्यालय कांग्रेसको अर्को कार्यालय भनेर स्थापना गरेको होइन। यो पनि मेसेज अलिकता भ्रमपूर्ण मेसेज गएको छ। कांग्रेसले नयाँ कांग्रेस बनायो, कांग्रेस अहिले एउटै छ, नेपाली कांग्रेस छ, त्यसमा कुनै विवाद छैन। अझ सबै साथीहरूलाई
1: राष्ट्रिय कंग्रेस अब चुनाव चिन्ह संघ होइन,
0: यो तपाईँहरूले घोषणा गरेको यो होइन। अहिलेसम्म यो
1: घोषणा गरेको हो, साक्षीबारीबाट घोषणा भयो नि त, त्यो त
0: होइन। होइन, यो गलत कुरा हो। कसैले पनि फलानु चुनाव चिन्ह फलानु कांग्रेस भनेर अहिले कोही जानुभएको छैन। नेपाली कांग्रेसलाई नै कसरी सुदृढ बनाउन सकिन्छ, कसरी एकताबद्ध बनाउन सकिन्छ, कसरी कांग्रेसलाई अझ जनताको विश्वासिलो र पहिलो पार्टी भोलिका दिनमा बनाएर जान सकिन्छ, कसरी सबैको सम्मान गर्ने वातावरण सृजना हुन्छ, कसैलाई कसरी सबैलाई एउटाले अर्कोको आलोचना गरेर कोही पनि काहीँ पनि ठूलो हुँदैन। हामी पार्टीभित्रका साथीहरू जसको सिद्धान्त आदर्श मूल्य मान्यता एउटै छ, नेता बीपी कोइराला भनेर हिँडेका छौं, देशलाई परिवर्तन गर्न लागेका छौं, जस्तो सुकै अवस्थामा पनि मुलुकलाई लोकतान्त्रिक पद्धतिबाट अगाडि लानुपर्छ, संवैधानिक परिस्थितिबाट अगाडि बढाउनुपर्छ, संविधान अनुसार देश चल्नुपर्दछ भनेर अगाडि जाने पार्टी, कानून अनुसार मुलुक चल्नुपर्छ भन्ने पार्टी आपसमा विभाजित भएर द्वन्द गरेर अगाडि जाँदैन। तपाईँहरू यो काममा नलाग्दिन तपाईँहरूलाई पनि अनुरोध गर्छु र सम्पूर्ण जति पनि साथीहरू हुनुहुन्छ,
1: हामी त कांग्रेस मिलोस् भन्ने चाहन्छौ, त्यसको ठूलो लोकतान्त्रिक पार्टी मिलोस्, देशले सुशासन
0: पाओस्, पार्टीलाई एकताबद्ध बनाएर लानुपर्छ। अब झन मैले पुराना नेताहरूलाई पनि सम्मान गर्ने, नयाँ मान्छेहरूलाई पनि आकर्षित गर्ने, सबैलाई एकै ठाउँ लिएर हिँड्ने वातावरण गर्नुपर्छ, त्यही अहिलेको सबभन्दा उत्तम मार्ग हो।
1: तर सहमति अझै जुट्न सकेका छैन नि त, पहिले जाने रणनीति
0: अख्तियार संवादै हो। हेर्नु, म त बारम्बार भन्ने गरेको छु,
1: के को संवाद गर्ने, सबैले सम्मान चाहिएको छ, क्रियाशील सदस्यता अध्यावधिकै नगर्नेले पहिले नवीकरण गरेकै ढंगले
0: संवाद हो, संवाद संवाद एक
1: संवाद होइन, सम्मान चाहिएको छ अहिले,
0: सम्मान पनि गर्ने मान्छेलाई गर्नुपर्छ, जसलाई सम्मान गर्न सक्यो भने त्यो सम्मान आफू पनि पाउन सकिन्छ। त्यसैले सम्मान गर्न सक्नुपर्ने गर्नुपर्ने मान्छेलाई सम्मान पनि गर्नुपर्छ, संवाद गर्नुपर्ने ठाउँमा संवाद पनि गर्नुपर्छ, अहिलेको सबभन्दा उपयुक्त त्यही हो।
1: अहिले संवादको कमी कि सम्मानको कमी, त्यसो भए
0: संवादको कमी हो, एक आपसमा संवाद
1: संवाद किन हुन सकेन, यही हुनुहुन्छ, काठमाडौँ
0: पनि गर्नु हुँदैन। यसले तू अलिकता मनमा केही कसैको केही छ भने आफ्नै पार्टीका साथीहरू हिजो सँगै बसेर काम गरेका हामी एउटाले अर्कोको आलोचना सोसल मिडियामा गरेर भँगेरे अक्षरमा मिडियालाई हेडलाइन बन्न दिने अवसर हामीले दिनु हुँदैन। सबै साथीहरू सबै नेताहरू एक ठाउँमा बसेर पार्टीलाई अझ सुदृढ एकताबद्ध बनाएर अगाडि बढ्नुपर्छ। मेरो तेरो भन्दा पनि हाम्रो र राम्रो मान्छेलाई अगाडि बढाउने परम्पराको विकसित हुनुपर्छ।
1: होइन, अब वैधानिक कंग्रेसलाई चाहिँ सबैले एक ढिक्का बनाएर अगाडि बढाउनुपर्छ भन्ने लाइन त हो नि त, होइन? अब तितरभित्र
0: मैले वैधानिक होइन भनेको छ अहिले, फेरि तपाईँहरू वैधानिक अवैधानिक कांग्रेस दुईटा वैधानिक एउटा अवैधानिक कांग्रेस अर्को भन्ने छ र एउटै छ नेपाली कांग्रेस त्यही हो।
1: होइन, वैधानिक भने त अब गगन थापाहरू सभापति हुनुभयो अरे, पूर्णबहादुरजीहरू
0: चाहिँ त्यसलाई गगन थापालाई सभापति होइन भनेर अहिले कहिले भन्नु त,
1: गगन थापालाई सभापति मान्दैनौ भन्ने पनि त छ नि रामरी खतिलाजी पार्टीभित्र।
0: ए बाबा, त्यो त सुन्नुहोस् न, एउटा विशेष महाधिवेशन चुनाव अगाडि गर्ने नगर्ने भन्ने एउटा लाइन थियो, मेरो पनि एउटा लाइन थियो होला त्यो बेला।
1: तपाईँको लाइन त क्लियर छ अहिले,
0: सुन्नु न, विशेष महाधिवेशन गर्दाखेरि त्यसको फाइदा हुन्छ हुँदैन भन्ने थियो, तर विशेष महाधिवेशन भइसक्यो, विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि त्यसलाई मान्यता दिइसक्यो, अहिले दिइसकिसकेपछि सबैले सभापति गगन थापालाई नै स्वीकार गरेर हिँडेको बेला छ। त्यसैले सभापति गगन थापा होइन भनेर जसले भन्छ त्यो होइन, सबैले सभापति गगन थापालाई नै, तर अझ कांग्रेसलाई व्यवस्थित अझ एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने भनाइ मात्र हो।
1: अब यो अलिकति विवादको जर चाहिँ अब यो कानेर हो, यो सहमति मिल्न नसकेका कुरा जिस्ट कुरा भन्नुहोस् त, यो कानेर चाहिँ दुई पक्ष बीचको सहमति मिल्न सकिरहेको छैन अहिले
0: भने नि, संवादको कमी हो तुरन्त, अब एउटा त यही सक्रिय
1: संवाद त भइ नै हाल्थ्यो नि त, मेन कुरामा चाहिँ सहमति

0: सदस्य सुन्नुहोस् न, क्रियाशील सदस्य 2000 अघिल्लो साल अथवा 82 पौषमा नवीकरण गरेका जति सबै साथीहरू जसको हातमा मोबाइल छैन, जो कांग्रेस हुन चाहन्छ, एउटा 85 वर्षको, एउटा 90 वर्षको वृद्ध पनि, एउटा गाउँमा बसेको अपढ मान्छे पनि, मोबाइल नभएको मान्छे पनि कांग्रेस हुन चाहन्छ भने त्यसलाई क्रियाशील सदस्य रिन्यू गरेको छ भने त्यसलाई कन्टिन्युटी गरौं, बरु सिस्टममा ल्याउन के गर्दा हुन्छ, अरू उपाय छन् भने गरौं, त्यसलाई अध्यावधिक नाउँमा त्यसलाई रोक्ने काम नगरौं, सबैलाई गरौं भन्ने एउटा भनाइ छ। यसलाई होइन एउटा सिस्टममा ल्याउँ, आधुनिकीकरणको जमानामा यसलाई डिजिटलाइज गरौं भन्ने एउटा भनाइ छ। डिजिटलाइज गरौं भने पनि नराम्रो कुरा होइन, र सबैलाई कांग्रेस हुने चाहने साथीहरूलाई दिउँ भन्नु पनि नराम्रो होइन। अलिकता भाष्य अलिकता कसले कसरी प्रस्तुत गरे यसलाई बसेर छलफल गरेपछि यो पनि मिल्ने कुरा छ, मिलाउनु पर्दछ। अर्को हिजो चाहिँ तपाईँका केही साथीहरू विशेष महाधिवेशनमा नगाएका साथीहरू काहीँ छुट्ने छन् कि भन्ने आशंका छ भने तिनीहरूलाई पनि एडजस्ट गरेर सबै साथीहरूलाई एकै ठाउँमा रहने वातावरण सिर्जना गरौं भन्ने भनाइ हो। यो संवाद भइसकेपछि यी कुराहरू मिल्छन् भन्ने मलाई चाहिँ विश्वास छ।
1: अब जाँदा जाँदै पार्टी सभापतिको भूमिका चाहिँ कस्तो छ अहिले, पार्टी मिलाउनका निम्ति उहाँहरूको सक्रियता कस्तो छ?
0: अझै पुगेको छैन, अझै मेहनत गर्नुपर्छ।
1: सक्रियता पुगेको छैन होइन, सभापतिज्यूको पहिल्यै जाने रणनीति छ उहाँको पनि,
0: अरू होइन, संवाद गरेर केही बिग्रिँदैन, सबैसँग संवाद गर्नुपर्छ। हेर्नुहोस् हामीले हिजो सबभन्दा सशस्त्र द्वन्द्वको बेलामा नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई दिन दहाँदै हत्या गर्दै हिँड्ने शक्तिहरू, बौद्धल व्यवस्था मान्दिन भन्नेहरू, गणतन्त्र मान्दिन भन्नेहरू, संविधान मान्दिन भन्ने शक्तिहरूलाई पनि यो पद्धतिमा ल्यायौं, जनताबाट निर्वाचित हुने शासन पद्धतिको विकास गरौं, यो सबै काम हाम्रै नेतृत्वमा भएको हो भने आपसमा साथीहरू बीच बोलचाल नहुने होइन। हिजो पार्टी नै फरक भएका साथीहरूलाई त देशको एउटा प्रजातान्त्रिक पद्धतिमा ल्याउने पार्टीले पार्टीभित्रका साथीहरूसँग संवाद गर्नुपर्छ, पर्यो भने देशको संविधान मान्नेहरू, संविधान निर्माण गर्नेहरू, अझ देशलाई एकताबद्ध हुन अप्ठ्यारो परेकोहरूलाई सबैलाई तीनटा कुरा हेर्नुहोस्, विशेष गरी पार्टीलाई पहिलो बनाउन पहल गर्नु पर्यो, आफू दह्रो बन्न पहल गर्नु पर्यो, र देशलाई पनि बलियो बनाउन नेपाली कांग्रेसको नेतृत्वले पहल गर्नुपर्छ। यो तीनटै कुरा गर्यो भने कांग्रेस फेरि भोलि पहिलो र प्रिय बनेर जान्छ।
1: भ्रष्टाचारमा चाहिँ अलिकति निर्मम बन्यो होइन सरकार चाहिँ, व्यक्तिहरू झपाझप पक्राउ पर्न थाले।
0: होइन, ठिक छ, गलत गर्ने मान्छेहरू पक्राउ परून् त्यसमा केही छैन, कानून सम्मत नियम सम्मत आधारमा जानु पर्यो। भ्रष्टाचार गरेका गलत गरेका मान्छे छन् भने त्यसलाई बचाएर हिँड्नुपर्छ भन्ने न हिजो सिद्धान्त थियो न आज छ, कोही पनि त्यसलाई बचाउने पक्षमा छैनन्। तर अरू केही काम नगर्ने, सधैँ यो मात्रै फलानु पक्राउ परो, फलानु छोडियो भन्ने मात्रै समाचारले मुलुक निर्माण हुँदैन।
1: तर जुन उसले ट्र्याक अगाडि बढ़ाएको छ, अब चाहिँ ग्रे लिस्टबाट हट्ने संकल्पसहित सरकार अगाडि बढ़ेको छ, यसमा तपाईँहरूको साथ छ?
0: यो त ठिक छ, ग्रे लिस्टबाट हटोस्, ग्रे लिस्टबाट हटाउनु पर्छ, देशलाई कालो सूचीमा राखेर लगानीका वातावरण सिर्जना नहुने अवस्था सिर्जना भयो, विदेशीहरूले नपत्याउने वातावरण सिर्जना भयो भने त्यो कसैका लागि पनि राम्रो होइन। त्यसैले यो हुनु ठिक हो, तर यो नाउँमा फेरि कसैलाई तर्साउने, थर्काउने, उद्योगपतिहरूलाई लखेट्ने, सुकुम्बासीलाई लखेट्ने, अरू मान्छेलाई लखेट्ने कसैलाई, यो मात्रै काम पनि सबभन्दा महत्वपूर्ण होला जस्तो लाग्दैन।
1: तर सरकारले चाहिँ त्रासमा राखेको छ होइन धेरैलाई।
0: तपाईँ कतिको त्रासमा हुनुहुन्छ?
1: होइन, म त त्रासमा छैन, सरकारको खबरदारी गर्दैछु म त यहाँ बसेर।
0: होइन,
1: गलत बाटोमा नलागो सरकार सही बाटोमा लागो, जनता चाहिँ रुन नपरोस् भन्ने
0: सबैको चाहना त्यही हो।
1: होइन, सुकुम्बासीहरूलाई खाना नदिने, सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट धपाउने भन्दैछु।
0: सरकार भनेको सबैको अभिभावक हो, यो देशका सबै नागरिकको जीवधनको सुरक्षा लिनुपर्दछ। हिजो गृहमन्त्रीले संसदमा गएर यो त तीनटा सरकार हुन्छन् त्यहाँ, को हो हाम्रो सरकार छैन, हाम्रो सरकार थियो स्थानीय सरकार, त्यो सरकार भनेको सबैको हो, स्थानीय सरकार, प्रदेश सरकारको पनि सरकार, नेपाल सरकार हो, नेपाल सरकारको मन्त्रीले त्यो भन्नु गएर जिम्मेवारी हो, सम्पूर्ण नेपाली नागरिक नेपाल सरकारका दायित्व अन्तर्गत पर्दछ र सरकारले हेर्नु पर्दछ। त्यसैले यो फलानु एउटा हुम्लाको एउटा गाउँपालिकामा बस्ने नेपाली नागरिकलाई समस्या पर्यो भने ए यो हाम्रो सरकार थियो र त्यहाँ फलाना पार्टीको भन्ने, त्यस्तो कुरा गर्न चाहिँ सुहाउँदैन। त्यो
1: बिचरा मृत गणेश नेपालीको सब परिवारलाई बुझ्नका निम्ति दबाव आइरहेको भन्ने विषय आएको छ, उसलाई क्षतिपूर्तिको व्यवस्था नगरी सरकारले उसलाई रोजगारीको ग्यारेन्टी नगरी, अब उसको आमा बुवा त्यसपछि चाहिँ एउटा बुढी बेसारा बुढी सानी छोरी के खाएर बस्ने,
0: राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यो एउटा गम्भीर प्रकृतिको घटना हो, दुःखद घटना हो, त्यसैले यस्ता घटना घट्न नदिन सरकारले हिजोका दिनमा पनि अहिले पनि पहल गर्नुपर्छ। हिजो चाहे प्रेम प्रसादजीको कुरा होस्, चाहे अहिले गणेश नेपालीको कुरा होस्, भर्खरै फेरि हिजो सर्लाईमा अर्को दुःखद घटना भएको छ। यस्ता घटनाले मुलुकको शिर निहुरिने काम भएको छ, मान्छेहरू निराशामा झन निराशामा परिणत हुने सम्भावना बढ्छ। त्यसैले सरकारले यस्ता कुरामा बोल्नु पर्दछ, के गर्ने हो बोल्नु पर्दछ। उल्टो त्यहाँ म चिच्याउने हो तिमीहरू, मैले मात्रै गरेको थिएँ भन्ने वातावरण छैन। हेर्नुहोस्, सरकारमा बस्नेले अझ संयमित अझ धैर्य भएर प्रस्तुत गर्नुपर्दछ। हिजो गृहमन्त्रीज्यूले संसदमा यो मेरो सरकार थिएन, त्यहाँ त हाम्रो सरकार थिएन भन्ने जुन अभिव्यक्ति दिनुभयो त्यो ठिक अभिव्यक्ति थिएन।
1: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद आमरी खटिवडाजी, नमस्कार। धन्यवाद। कंग्रेसका नेता रामरी खटिवडा, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: Tu, account open, activate any carobar, sacile sanga. Busy life easy, banau dai harek din. Global Smart Plus, life ko pesma banking.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय राम शाह पथ
2: काठमाडौँ।
3: चार वर्ष को

0: World Cup 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो नेपाली रेडियो
3: हरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट
6: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ डाक्टर घिमिरे नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
7: धन्यवाद
6: अब अहिलेको अवस्थामा ह्विल लकले एउटा मानिसले आत्मदाह गर्नुपर्ने एउटा परिस्थितिको सिर्जना भयो मधेसमा पनि एकजना अर्कोले आत्मदाहको प्रयास गरेको खबर आएको छ एउटाले फेसबुक लाइभबाटै पनि आत्मदाह वा विष सेवन गरेको भन्ने खबर पनि आइरहेका छन् दिन प्रतिदिन यस्ता पछिल्ला केही खबरहरूले यतिखेर निराशा र त्रसित पनि बनाइरहेको छ यी समाचारहरू पढ्दै गर्दाखेरि सरकार फेरि यो नियति उस्तै किन यतिखेर
7: होइन हामीले के देखिरहेको छौँ भन्दाखेरि नेतृत्व जुन पार्टीको भए पनि अनि उहाँहरू ठूला ठूला कुरा गर्नुहुन्छ परिवर्तनका कुरा गर्नुहुन्छ सुशासनका कुरा गर्नुहुन्छ तर आम नागरिकको जीवन कसरी चलेको छ भन्ने कुरामा खासै चाहिँ उहाँहरूका नीतिहरूबाट सम्बोधन गरेको पाइँदैन अहिले हामी छलफलको क्रममा रहेको विधेयकको बारेमा पनि सुन्दैछौँ 10 गुणा चाहिँ जरिमानाहरू बढाइएका छन् अनि सड़कमा काम गर्नेहरूलाई सड़कमा जीवन जीविकोपार्जन गर्नेहरूलाई राइडिङ सेयर राइडिङको कुरा अरू कुराहरू छन् पुरै काहीँ पनि पार्किङको व्यवस्थापन छैन होइन अब तर कर चाहिँ धेरै असुल्ने नीति लिएको छ कि करै मान्छेले अब धेरै यति धेरै कर भइसकेपछि मान्छेमा एउटा नागरिकहरूमा आतंक जसले चाहिँ दैनिकी जीवन चाहिँ गुजारा गर्नुपर्ने हो मकै पोलेर अनि सड़कका किनारमा चटपटै बेचेर यस्तै ट्याक्सी मोटरसाइकल चलाएर यी मान्छेहरू कहाँ जाने त देशमै भए पनि उनीहरू स्वरोजगारी भएका छन् आफ्ना नानी बाबुहरूलाई पढाउन चाहिँ प्रयत्न गरिरहेका छन् देशलाई बनाउने त मुख्य चाहिँ के अरे उनीहरूको भूमिका राज्यले नजरअन्दाज गर्न मिल्दैन तर यहाँ के भयो भन्दाखेरि मलाई लाग्छ राज्य सुकिला मुकिलाहरूको भयो राज्य धनी मान्छेहरूको पक्षमा बोल्ने भयो राज्य भाषण गर्ने कलामा मात्र निपुण छ राज्य जनताका निमुख नागरिकका लागि राज्यको व्यवहार अहिले पनि कुनै परिवर्तन भएको छैन आम नागरिकहरूमा एउटा निराशा उसको एउटा लेभल चाहिँ के अरे पार गरिरहेको अवस्थाको एउटा कारण प्रतिनिधिमूलक चाहिँ के अरे घटना हो वीरभस्थलमा जुन चाहिँ एउटा गणेश नेपालीको आत्मदाहको कारणले मृत्यु भयो यसले स्तब्ध बनाएको छ यो चाहिँ के अरे गरी खाने वर्गको लागि प्रतिनिधिमूलक घटना हो आम नागरिकलाई यसले स्तब्ध बनाएको छ राज्यले आफ्नो चरित्रमा मात्रै सुधार नगरेसम्म यस्ता प्रवृत्तिहरू फेरि घट्न सक्दैनन् भनेर भन्न सकिँदैन
6: होइन डाक्टर घिमिरे एउटा कुरा के बताइदिनुहोस् भने नि जस्तो राजनीतिक रूपमा नियुक्ति गरेका आफ्ना वरपरका व्यक्तिहरू नियुक्ति गराएका नगर प्रहरीहरू जसलाई चाहिँ राम्रोसँग काउन्सिलिङ छैन जसलाई परामर्श छैन जसले चाहिँ ट्राफिक नियम सम्बन्धीको तालिम प्राप्त छैनन् उनीहरू तालिम लिएका छैनन् हामीले त्यो एउटा अंश सुनिरहेका छौँ वाद विवादको अंश सुनिरहेका छौँ यो मानव मेसिन त हुनु भएन नि त मानव दिमाग मेसिन बन्नु भएन मानवमा त मानवीयता हुनु पर्यो कतिपय रूपमा चाहिँ एउटा व्यक्तिले आत्मदाह गर्ने एउटा क्षणसम्म पुग्दैछ भने त्यो व्यक्तिलाई कसरी बचाउने कसरी काउन्सिलिङ गर्ने कसरी त्यसलाई चाहिँ होइन घर पठाउने कसरी सम्झाइ बुझाइ गर्ने मानवीयता हराउँदै गएको हो कलियुग सुरु भएको
7: होइन होइन यो दुइटा कोणबाट यो घटनाको हामीले विश्लेषण गर्नुपर्छ अर्को कुरा त नेपालको सार्वजनिक प्रशासनमा काम गर्ने प्रहरी होस् वा चाहिँ प्रशासकहरू हुन् उहाँहरूमा अलिकत जनतासँग कस्तो व्यवहार गर्ने भन्ने कुरामा उहाँहरूसँग त्यो किसिमको तालिम अभ्यासको कमी छ त्यो कुरा एउटा नैतिक आचरणसँग नैतिक मूल्य मान्यतासँग जनतासँगको सम्बन्ध कसरी गाँच्ने भन्ने सन्दर्भमा उहाँहरूलाई त्यो किसिमको ज्ञान नभएको पनि हुनसक्छ त्यो त्यसतर्फ तालिमहरू कार्यक्रमहरू अगाडि बढाउनु पर्ला यो एउटा कुरा हो अर्को कुरा डरलाग्दो कुरा चाहिँ के हो भने जुन चाहिँ एउटा प्रवृत्तिगत रूपमा सरकारले सिर्जना गरेका छ क्या सरकारले हरेक कुरामा 10 गुणा चाहिँ त्यो जुन कर बढाउने नीति लिएको छ नागरिकहरूलाई चाहिँ के अरे यसले चाहिँ यति दबाब सिर्जना गरेको छ मलाई लाग्छ यी यस्ता चाहिँ के अरे कर एउटा जनता चाहिँ लाई एउटा चुस्ने निमित्यान्न पार्ने जुन कर निर्णय जनताले सरकारले ल्याएको छ हरेक ठाउँमा सरकारले एउटा कडा गरेर नारीहरूलाई बाँध्ने काम गरेको छ यसले घटाउने यस्तै परिणाम हो यसले सिर्जना गर्ने यस्तै परिणाम हो मलाई लाग्छ आगामी दिनमा सरकार सरकार ती डोल्पा हुम्ला अथवा दूर दराजमा बस्ने मात्र होइन यही काठमाडौँका चाहिँ के अरे नदी किनारामा बस्ने मान्छेहरू जो एउटा शरमका लागि जो अरूको चाहिँ के अरे मलाई लाग्छ घरमा भाँडा मान्नको लागि सफा गर्नको लागि बाटो बनाउनको लागि चाहिँ एउटा बुकुर बनाएर बसेका थिए जसरी रातारात डोजर लगाइएको छ यो एउटा मानवीय हत्या हो यसले एउटा चाहिँ के अरे मलाई लाग्छ नागरिकमाथि एउटा डोजर बढ्कर आतंक सिर्जना गरेको छ यसको चाहिँ के अरे मलाई लाग्छ मूल्य धेरै छ तर सरकारले यसलाई एउटा सामान्यकरण गरेर गान्धी हाउस जस्तोमा नारी एउटा थुनेर अब फेरि निकाल्ने प्रयत्न गरिरहेको छ मलाई लाग्छ सरकार विध्वंसको अराजकताको बाटो अराजकता
6: गृहमन्त्रीले भन्दै हुनुहुन्थ्यो को छ स्थानीय तहमा सरकार कसको स्थानीय तहमा सरकार छ
7: हामी स्थानीय सरकार कुन पार्टीको केन्द्रीय सरकार कुन पार्टीको भनिरहेका छैनौ सरकारको गति र मति केन्द्रदेखि स्थानीय तहसम्म कुनै पनि सरकारका गति र मतिहरू ठिक छैनन् यो देश दूर दराजमा बस्नेहरूको पनि हो यो देश एउटा निम्न वर्गहरूको पनि हो यो देश भाँडा माझ्ने बाटो सफा गर्नेहरूको पनि पहिलो हो यो देश काला गाडीमा चढ्ने र काले चस्मा लाउनेहरूको मात्र देश होइन भनेर नागरिकहरूले भोलि सडकमा आयो भने के हुन्छ त्यसकारण मलाई लाग्छ यो कुन पार्टी स्थानीय निकायमा कुन सर मेयर कुन पार्टीको मेयर थियो हिजो कुन थियो अहिले सर त्यो हामीले यो सरकार ऊ सरकार भनेका छैनौ सरकारमा जो छ त्यो जिम्मेवार हो सरकारको चाहिँ नीति सही छैन सरकारले एउटा न्यूनतम एउटा सुविधा नदिइकन जुन कर असुल्ने नीति लिएको छ जनतामाथि दबाव बढाएको छ प्रेसर बढाएको छ यो दबाव र प्रेसरहरूले झेल्न नसकिरहेको अवस्थामा यस्ता घटनाहरू घटिरहेका छन् यसलाई हामीले मनोविज्ञान सामाजिक मनोविज्ञानको हिसाबले पनि बुझ्नु जरुरी छ
6: अब आज चाहिँ सरकारप्रति धेरै विश्वास पनि छ नागरिकको होइन भरोसा पनि छ यो 100 दिन उसको मधमास पनि पूरा भएको छ उसले सुशासनतर्फ चाहिँ आफूलाई अलिकति अग्रपंक्तिमा अगाडि बढाइरहेको स्थिति हो तपाईँले त्यो देख्नुभयो
7: होइन होइन सरकारको आजसम्मको थियो भरम नपालौ अब छैन सरकार आम जनताको लागि छैन सरकार खास जनताको लागि हितमा काम गर्दैछ होला तर सरकार इलिटको पक्षमा काम गर्दैछ होला तर आम खास चाहिँ नागरिकको लागि एउटा सर्वाधार वर्गको लागि सरकारी भएको आवाज भइरहेको छैन क्या त्यसकारण मलाई लाग्छ यो हामीले कुन पार्टी र दललाई आरोप लगाइरहेको छैनौ सरकारमा जाने सत्तामा बस्नेहरूलाई आरोप लगाइरहेको छौ नागरिकलाई न्यूनतम पनि सुविधा नदिइकन कर असुल्ने नीति खारेज गरिनुपर्छ जनतामा चाहिँ के अरे मलाई लाग्छ यसले धेरै किसिमको निराशा सिर्जना गरेको छ अहिले जनताबाट यत्रो दुई तिहाईको मत प्राप्त गरेको सरकारले उत्तर दिँदा के भन्छ भन्दाखेरि फल्लो स्थानीय तहमा हाम्रो चाहिँ के अरे पार्टीको नेतृत्व छैन त्यसरी पार पाइँदैन त्यसरी चाहिँ के अरे जवाब दिन मिल्दैन किनभने समग्र सरकारको केन्द्रीय नीतिका कारण यस्ता घटनाहरू घट्न सक्छन् त्यसकारण मलाई लाग्छ सुशासनको गतिमा सरकार हिँडोस् अहिले सरकारले भनेको मान्छेहरूलाई थुन्ने कुट्ने त्यो सुशासनको डन्डा होइन जनतालाई फकाउने बुझाउने सम्झाउने र राज्यलाई उनीहरूले क्षमता अनुसार कर तिर्न प्रेरित गर्ने हो सरकार खोजेको सरकार तर यो सरकार त्यस्तो किसिमको जो दिशामा जान सकिरहेको छैन विडम्बना धेरै नागरिकहरूले आश गरेको सरकार अपेक्षा गरेको सरकार यो एउटा गलत दिशामा गइरहेको छ हामी चाहन्छौ सरकारले चाहिँ के अरे आफ्नो नीति र दिशा बदलोस् जनतासम्म माफी मागोस् जनताका न्यूनतम आवश्यकताहरू परिपूर्ति गर्न सरकार लागोस् सरकारले राजनैतिक वातावरण चाहिँ मिलाउन सकोस् देश राजनीतिक गन्जागोलमा जाँदैछ राजनीतिक ध्रुवीकरणमा जाँदैछ त्यो दिशामा सरकार अगाडि बढोस् शुभकामना छ तर सरकारको अहिलेको चाहिँ के अरे खुट्टी हेर्दाखेरि सुशासनको एउटा नारा दिए पनि आम नागरिकलाई चाहिँ के अरे यसले खासै यसले न्याय दिन सकिरहेको छैन
6: होइन फेरि चाहिँ अर्को द्वन्द्वको खतरा निम्ति आयो त्यसो भए देशमा
7: त द्वन्द्वको सरकार प्रतिपक्षलाई सुन्दैन सरकार नागरिकसँग संवाद गर्न चाहँदैन सरकार नागरिकले उठाएका प्रश्नहरूको सामना गर्न चाहँदैन सरकारलाई अप्ठ्यारो पर्ने प्रश्न मिडियाले तेर्साउँदाखेरि यो सम्बन्धमा बुझेको छैन भन्नुहुन्छ माननीयज्यूहरू तपाईँले नै भोग्नु भएको छ होला हरेक हामीले मिडियाबाट चाहिँ एनालाइसिस गरिरहेका छौँ टेलिभिजनबाट पत्र पत्रिकाबाट अनलाइन खबरहरूबाट हेरिरहेका छौँ कि सत्तापक्षका माननीयज्यूहरू यस्ता विषयहरूमा पत्रकारले प्रश्न सोद्धाखेरि हामी यो बारेमा बुझेका छैनौँ भन्नु यो पनि तरिका हो मृत्यु चाहिँ सत्तापक्ष र विपक्षकोमा हुन्छ मृत्यु नागरिकको भएको छ मृत्युको मूल्य छैन यो प्रवृत्ति यो जो प्रतिनिधिमूलक घटना हो धेरै नागरिकहरू यस्ता सरकारका क्रियाकलापले मलाई लाग्छ केन्द्रदेखि दूर दराजसम्म कसरी अनाथमा नागरिकहरू चाहिँ दबाब झेल्न नसकेर मर्न बाध्य भएका छन् यो एउटा राजधानीको घटना भएको हुनाले एउटा चर्चाको विषय
6: रह्यो हस् विश्वास यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार। धन्यवाद राजनीतिक विश्लेषक डाक्टर भेषराज घिमिरे आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु
8: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं

Ticket bonus pounds. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: मेरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईबी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट
1: यतिखेर हाम्रो बेसमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट हुनुहुन्छ। भट्टजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद।
1: होइन मनोजी, अहिलेको अवस्थामा चाहिँ सरकारको 100 दिन मधुमास पूरा भएको छ, होइन? सरकारले चाहिँ अब संविधान संशोधनका मुद्दाहरूलाई पनि अगाडि सार्या छ। अब हिजो मात्रै गणेश नेपालीको आत्मदाहको विषय पनि व्यापक रूपमा उठेर आएको छ। नियति उस्तै छ, सरकार फेरिदा पनि के हुँदैछ देशमा, कसरी हेर्नु भएको छ?
2: सरकारको जुन 100 दिन हो, सामान्य ढंगबाट जनताको अभिमत ल्याएर सरकार बनाएको स्थितिमा 100 दिन खासै धेरै तपाईँको चाहिँ ठुलो समयावधि होइन, होइन? तर अहिलेको सरकार एउटा निश्चित रणनीति अन्तर्गत विदेशीहरूको स्वार्थ पूरा गर्न आएको छ एउटा चिज राजनीति रूपले। दोस्रो कुरा, 100 दिनको उसको कामको सबै क्रियाकलापलाई तपाईँले हेर्नुभयो भने राष्ट्रियताको सवालमा, जनजीविकाको सवालमा, लोकतान्त्रिक गणतन्त्र सम्बन्धी हक अधिकारलाई सुरक्षा गर्ने सवालमा, राज्यको चौथो अङ्ग पत्र पत्रिकाको संरक्षण गर्ने सवालमा, आम गरीब निमुखा जनताहरूको जीवन स्तर वा उनीहरूको हक अधिकार संरक्षण गर्ने सवालमा त सरकार पूर्णतया विफल भएकै देखिन्छ त।
1: है, अब सरकार चाहिँ सुशासनको बाटोमा हिँडेको, भ्रष्टाचारीहरूलाई कानूनी कडकडामा उभ्याएको, ग्रे लिस्टबाट अब होइन देशलाई चाहिँ बाहिर निकाल्ने, निकास गर्ने भन्ने ढंगले त अगाडि बढ़िरहेको छ नि त, होइन? केही सुशासनका केही प्रतिविम्बहरू त देखिया छन् नि त, होइन?
2: यसो सुशासनमा र विकासमा सरकारले मौखिक रूपले चाहिँ जोड दिएको छ, होइन? र त्यसका लागि केही प्रयत्न पनि गरेको देखिन्छ। तर यो एउटा पक्ष हो, होइन? तर त्यसको अर्को पक्ष पनि हामीले हेर्नुपर्ने हुन्छ। सरकारले सुशासनमा जोड दिइराखेको छ, तर जुन क्याबिनेटमा उहाँहरूले सदस्यहरू ल्याउनुभयो त्यसको सदस्यहरूले आफ्नै श्रीमतीलाई राजनीतिक नियुक्तिबाट जागिर खुवाएका कारणले गर्दाखेरि उसलाई 1 महिना नपुग्दै हटाउनु पर्यो। त्यसै गरी अहिले प्रधानमन्त्रीका प्रिय पात्र सुदन गुरुङलाई पनि तुरन्तै हटाउनु पर्यो, होइन? अब सरकारले सुशासनको कुरा गर्छ, तर पार्टी सभापतिमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी जुन मुद्दा 3 जिल्ला अदालतमा चलिराखेका थिए त्यसलाई फिर्ता लिने काम गर्छ। सम्पत्ति शुद्धिकरणमा वा दीपक भट्ट जस्ता बिचौलियासँग सम्बन्ध देखिएको कारणले गर्दाखेरि विष्णु पौडेललाई कानूनको कडगरामा ल्याउँछ, तर त्यही दीपक पौडेलसँग सम्बन्ध देखिएका कारणले गर्दाखेरि सुदन गुरुङलाई गृहमन्त्रीको उपहार दिन्छन्। त्यसले गर्दाखेरि उहाँहरूले सुशासनमा तपाईँको चाहिँ जोड दिनु भएको छ, होइन? तर त्यो सुशासनको बेस आधार जुन छ त्यो समानतामाथि आधारित नभएर आफ्ना मान्छेलाई एक प्रकारको व्यवहार र राजनीतिक रूपले विपक्षीहरूलाई अर्को प्रकारको तपाईँको चाहिँ व्यवहार भइराखेको कारणले गर्दाखेरि उनीहरूले दिएका सुशासनका नाराहरूको पनि खास अर्थ छैन। योभन्दा अगाडिका सरकारहरूले पनि सुशासनका नाराहरू दिन्थे। सुशासनको नारा दिने पार्टीहरू कई मान्छेहरूको मिलीभगतमा, संलग्नतामा ठूला ठूला भ्रष्टाचारका काण्डहरू हुने गर्थे। अब अहिले पनि उहाँहरूले सुशासनको कुरा गर्नुभयो, तर अहिलेको नियुक्ति पनि तपाईँहरूले हेर्नुभयो भने आफ्ना आसे पासे नाजा गुप्ता
1: नियुक्ति त मेरिटोक्रेसीमा भन्ने छ नि त, मनोज भट्टजी, मेरिटोक्रेसीमा सरकारले चाहिँ नियुक्ति गर्दैछ अरे नि त, होइन? धेरै नागरिकहरूलाई
2: होइन, यसो छ, मेरिटोक्रेसीको पनि गुणतन्त्रको पनि त देखेन नि त। जुन जुन मान्छेहरू उहाँहरूको हिजो समर्थकहरू थिए, उनीहरूका प्रचारकहरू थिए वा उनीहरूलाई आर्थिक रूपले फन्डिङ गर्थे वा जसले हिजो जेएनजी आन्दोलनको क्रममा घुमाउरो प्रकारले उनीहरूको आन्दोलनलाई सहयोग गरेका थिए, जस्तै सेनाका रिटायर्ड मान्छेहरू, उनीहरूलाई नै नियुक्ति गरिएको छ। त्यसैले गर्दाखेरि तपाईँ चाहिँ मेरिटोक्रेसीको आधारमा, गणतन्त्रको आधारमा भर्ना गरिएको भन्ने कुरामै गलत छ।
1: अब संविधान संशोधनको मुद्दालाई जुन ढंगले अगाडि सारेको छ राष्ट्रिय स्वतन्त्र पार्टीले, उसको महाधिवेशन, ऐतिहासिक महाधिवेशनबाट पनि सम्भवतः प्रदेश संरचनालाई खारेज गर्ने लक्ष्य लिएको छ, स्थानीय त दलविहीन बनाउनुपर्छ भन्ने लाइन छ, तपाईँकै लाइनमा आयो नि त, होइन?
2: यसो छ, हामीले स्थानीय तह दलविहीन बनाउनुपर्छ भनेका त छैनौ, होइन? हामीले स्थानीय तह, किनभने अहिलेको जुन राज्य प्रणाली छ वा राजनीतिक प्रणाली छ त्यो दलमाथि आधारित राजनीतिक प्रणाली नै हो। यो दलीय प्रणाली हो, दलीय प्रणालीभित्र दलीय प्रतिस्पर्धा हुनुपर्छ। निश्चित रूपले अहिलेको जुन संसदीय प्रणाली छ, बहुदलीय प्रजातन्त्र छ, त्यसको रणनीतिक रूपले हामी पक्षपाती होइनौँ। तत्कालका लागि वा 2062-63 सालको ऐतिहासिक जनआन्दोलनले जुन जनादेश नेपाली जनताले दिए त्यो जनादेश अनुसार अहिले बहुदलीय प्रतिस्पर्धा आवश्यक छ, संसदीय प्रणाली आवश्यक छ, तर स्वतन्त्र पार्टीको महाधिवेशनले स्थानीय तह दलबिन बनाउने, राष्ट्रिय सभा दलबिन बनाउने भनेर प्रस्ताव पारित गरेको छ, त्यसलाई हामीले सही मान्दैनौँ र त्यसको विरोध गर्छौँ एउटा। दोस्रो कुरा, जहाँसम्म संहिताको सवाल छ, प्रदेश सभा खारिज गर्ने भन्ने कुराहरू उहाँहरूका पूरक प्रस्ताव र मूल प्रस्ताव आपसमा बाजिएका छन्। पूरक प्रस्ताव सोनिम वाग्लेले प्रस्तुत गर्नुभएको हो, सोनिम वाग्लेजीले प्रस्तुत गर्नुभएको जुन पूरक प्रस्ताव छ, सप्लिमेन्ट्री तपाईँको चाहिँ प्रस्ताव छ, त्यसमा प्रदेश सभा खारेज गर्ने भनिन्छ, तर जुन मूल प्रस्ताव हो, मूल राजनीतिक प्रस्ताव रवि लामिछानेजीले प्रस्तुत गरेको, त्यसमा संहिताको पुनर्संरचना गर्ने भनिएको छ। तै पनि ठिक छ, अब सुरुदेखि नै उहाँहरू बीचको केही पिरियड छोडेर सुरुदेखि नै प्रदेशको विपक्षमा हो, उहाँहरू प्रदेशको विपक्षमा भएको हुनाले उहाँहरूले प्रदेशको चुनावमा हिस्सा पनि लिनु भएन र उहाँहरूका मान्छेहरू जस्तै अहिलेकै प्रधानमन्त्रीले प्रदेशको निर्वाचनमा मत हाल्नु भएन, तर अब त्यस अर्थमा उहाँहरूले जुन प्रदेश सभाको खारिजीको प्रश्न उठाउनु भएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ र त्यसलाई समर्थन गरेका छौँ।
1: अब अहिलेको अवस्थामा चाहिँ सरकारले जुन तरिकाले देशमा सुकुम्बासी समस्याको हल गर्नेदेखि लिएर देशलाई चाहिँ एउटा सही बाटोमा रोजगारीको अवस्था सिर्जना गर्ने, भएका कल कारखानाहरू चाहिँ उद्योग नेपालमै सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा जानेहरूको दरलाई बिस्तारै बिस्तारै घटाउने, मोर्निङ सो अफ द डे भन्छ नि, यो बाटोमा सरकार यो लयमा चाहिँ अगाडि हिँडेको छ?
2: होइन, छैन हिँडेको, किनभने त्यसका लागि त पहिला हामीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। काठमाडौँको बुद्ध नगरमा एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। काठमाडौँ 10 बुद्ध नगर स्थित एक घरमा डेरा गई बस्ने 45 वर्षीय आश्विन राउतले आज बिहान शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार राउतका बाबु छोरा बीच फरायसी विषयमा विवाद भएको थियो। विवादपछि उनले पान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए। शरीरको 50% भन्दा बढ़ी भाग जलेका राउतको वीर अस्पतालमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। यसअघि बिहिबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै शुक्रबार नै सर्लाहीमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका थिए। विवेक मण्डल नाम गरेका ती व्यक्तिलाई हेलिकप्टर मार्फत हिजो नै काठमाडौँ ल्याइएको थियो। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका तीनजना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको छ। सूचना अनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरिएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिश गरिएका डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वागले विरूद्ध प्रमाणसहित नेपाली वा अंग्रेजी भाषामा उजुरी दिन सकिनेछ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख गर्नुपर्नेछ। उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको छ। देशभर अधिकांश बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेश, कडाली र सुदूरपश्चिमको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूमा आकस्मिक बाढ़ीको उच्च जोखिमको सम्भावना छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: लिए ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक वर्षसम्म संचार माध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गर्नुभएको छ ट्राफिक जरिवाना सम्बन्धी दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि उहाँले शनिबार अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक वर्षसम्म संचार माध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गर्नुभएको हो कड़ा घोषणा गर्दै आजदेखि उहाँले भन्नुभएको छ आजदेखि मैले कुनै पनि ठूला साना युट्यूबर तथा सोशल मीडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन भन्दै मन्त्री पुनले लेखेका छन् उनले केही दिन अगाडि ट्राफिक जरिवाना सम्बन्धी कुरामा आफूलाई केही थाहा छैन भन्दा भन्दै पनि युट्यूबरले कोट्याई कोट्याई सोधेको पनि उल्लेख गरेका छन् मैले अटेर गर्नेलाई जरिवाना गर्नुपर्छ भनेको र 50,000 कुरा उनीहरूले नै निकालेको भनी पुनले भनेका छन् मन्त्री पुनले अन्तर्वार्ता दिँदा 50,000 जरिवाना गर्नुपर्छ भनेर दिएको अभिव्यक्ति फिर्ता लिँदै माफी समेत मागेका छन् केही दिन अगाडि सोशल मीडियाका केही पत्रकारहरूलाई अन्तर्वार्ता दिँदा रू 50,000 जरिवाना गर्नुपर्छ भनेर आफूले बोलेको कुरा फिर्ता गर्दै नियम अनुसारको घोषणा गर्दछु भन्दै उहाँले लेख्नु भएको छ भने अचानक त्यस्तो बोल्दा कसैलाई अज्ञानवश चोट पुगे माफ गर्नुहोला भन्दै उल्लेख समेत गर्नुभएको छ कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भ्युकुटी कागज कारखाना जीर्ण संरचना र बन्द मेसिनमा सीमित भएको छ स्वदेशमै कागज उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो उद्योग बन्द भएको डेढ़ दशक बितिसक्दा पनि पुनसंचालनका लागि कुनै ठोस पहल हुन सकेको छैन उद्योग बन्द भएसँगै नेपाल कागज तथा कागजजन्य वस्तुको आयातमा झन बढ़ी निर्भर बन्दै गएको छ तत्कालीन जनवादी गणतन्त्र चीन सरकारको सहयोगमा नवलपरासीको गैड़ाकोटमा भ्युकुटी कागज कारखाना स्थापना गरिएको थियो 1939 सालमा स्थापना भएको उद्योगले 2043 सालदेखि व्यावसायिक उत्पादन शुरू गरेको थियो दैनिक करिब 42 मेट्रिक टन कागज क्षमता रहेको यो उद्योगले त्यसबेला नेपालको कुल कागज मागको करिब 35% आपूर्ति गर्ने गरेको थियो कारखानाले उच्च गुणस्तरको पल्प उत्पादन गरी जापान लगायत मुलुकमा निर्यात समेत गर्ने गरेको थियो हाल भ्रिकुटी कागज कारखानाका भवन मेसिन तथा अन्य पूर्वाधार जीर्ण अवस्थामा छन् अधिकांश उपकरण खिया लागेर प्रयोगविहीन बनेका छन् भने उद्योग परिसर झाड़ीले ढाकिएको छ उद्योग बन्द भएपछि कर्मचारीहरूले लामो समयसम्म सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन् स्थानीयवासी तथा सरकारवालाले उद्योगलाई पुनः सञ्चालनमा ल्याउन वा वैकल्पिक औद्योगिक प्रयोजनका लागि उपाय गर्न सरकारसँग पटक पटक माग गर्दै आएका छन् भ्रिकुटी कागज कारखाना बन्द भएपछि नेपाल कागज उत्पादनमा झन आयातमा निर्भर बन्न पुगेको छ हाल सफाई प्याकेजिङ शैक्षिक सामग्री कार्यालय प्रयोजन तथा औद्योगिक उपयोगका अधिकांश कागज भारत चीन इण्डोनेसिया लगायत मुलुकबाट आयात हुँदै आएका छन् भने औद्योगिक क्षेत्रका विज्ञहरू भ्रिकुटी कागज कारखाना नेपालको औद्योगिक इतिहासको महत्वपूर्ण सम्पत्ति भएको बताउँछन् हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एक हिसाब प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं अहिलेलाई बिदा दिनुहोस् नमस्कार

0: Radio NRN 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटेनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँ मा साथमा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सरकार बदलिएको छ तर के हाम्रो सोच चिन्तन र कार्यशैली बदलिएको छ के नीति कानून र संरचनाहरू बदलिएका छन्
3: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
2: हरेक आइतबार राति 8 बजे एफयूआन टेलिभिजनमा आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि जो राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248543।
6: स्थान धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41

0: 0555754754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानु भयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934।
5: सुन्नु न, मैले गहना लिएको थिएँ।
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन, अनि कहाँबाट लिएर आउने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिग बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9141639953।
7: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
9: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
0: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98-511-93-270 98-511-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: बाबा बाबा, म चाँडै स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिन, एमाले चोकबाट छ घर तल,
0: काठमाडौँ जाने बाटोपट्टि।
4: पाइदोर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
0: 9861975547। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: लस हे मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा सहारा दिन प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102-520-470 असेम 98511-87882 फोन सिन्जिम सेगो है रोमा
1: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
1: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
2: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त

0: कृष्ण के बोल्छिना
1: सम्पर्क मोबाइल 9741031429।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861002611 र 010520542।

0: यताजाउ आफै उताजाउ आफै खैरा नै भयो भने खत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-509

0: ए 0993 सम्पर्क गर्नु होला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867664 9141867664।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249034।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन B12,
7: आइरन प्रोफाइल
6: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
8: बाबा बाबा म टाढो स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
12: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
13: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
12: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छगर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
12: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
13: 9861975447।
14: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्ले रखोरमा नगा फारममा असिम टमाटर की ट्रनेल में सिंगबे सुर सेंजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरीमी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान में होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रंग युर्नाले बजार कोर्ब आही नई रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङजिम सेग है रोमा।
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ केटा ठीक छ नि है खोइ त केटीहरु ओ मैया नाच्ने हैन त हामीसँग
1: यस्ताहरूसँग के नाच्ने यार
0: हामीसँग नाचेर त हेर अनि थाहा हुन्छ
1: I'm ready.
0: Okay. Hey, ठोक्न केटा

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: न्याय खोज्दै फेरि मिटर ब्याज पीड़ित सिंह दरबारमा दराजमा थन्किए दुई आयोगका प्रतिवेदन। समस्या जिउका थियो। निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान। दाङको घोराईमा असन्तुष्ट वडा सदस्यले शिक्षा अधिकृतमाथि छ्यापे मोबिल। नवीकरण नगर्ने 44 निर्माण कम्पनीलाई कम्पनीको इजाजत खारेज। पोहोर 63 पटक अवरूद्ध दाउन्ने सड़कमा यस वर्ष भने सहज स्थिति। दक्षिणी फिलिपिन्समा भीषण आधी, 15 जनाको मृत्यु। अमेरिका र इरानको युद्धका कारण रूसमा इन्धन संकट गहिरिँदै पेट्रोल पम्पमा लामो लाइन। र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्ने। महिला प्रिमियर कपमा कतारलाई हराउँदै नेपालको शानदार शुरूआत।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
1: काठमाडौँ पत्रिकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं आत्मदाह प्रयास सम्बन्धी खबरबाट देशमा आर्थिक संकट र सामाजिक असुरक्षाका कारण नागरिकहरूमा चरम निराशा छाउँदा आत्मदाह र आत्मदाह प्रयासका घटनाहरू श्रृंखलाबद्ध रूपमा बढ़न थालेका छन्। पछिल्लो समय घटेका चारवटा प्रमुख घटनाले राज्य संयन्त्र र नागरिक समाजलाई स्तब्ध बनाएको छ। त्रिपुरेश्वरमा काठमाडौँ महानगर प्रहरी संघको विवादपछि मुगुका 25 वर्षीय गणेश नेपालीले आत्मदाह गरे, जसको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भयो। शव सुरक्षित राख्ने मर्सरी फ्रिज समेत नहुँदा उनको शव त्रिवेणी क्षेत्र अस्पताल लगिएको छ। त्यस्तै सर्लाहीका 25 विवेक मण्डलले 85% शरीर चलाई किर्तिपुर वन अस्पतालको आईसीयूमा जीवन मरणको दुस्साथमा लड़िरहेका छन् भने फेरि काठमाडौँका बुद्ध नगरका 45 वर्षीय आश्विन राउतले पारिवारिक विवादपछि भान्सामा आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। यसअघि नयाँ बानेश्वरमा संसद भवन अगाडि इलामका प्रेम प्रसाद आचार्यले राज्यको नीति र आर्थिक चक्रको असफलतालाई कारण देखाउँदै गरेको आत्मदाहले देशव्यापी बहस निम्त्याएको थियो। यी पछिल्ला चार घटनाले वर्तमान सरकारमाथि चौतर्फी आलोचना र नागरिक आक्रोश बढ़ाएको छ। राज्यका नियमनकारी निकायको ज्यादती महँगी र रोजगारीको अभावले युवाहरूलाई आत्महत्याको बाटो रोज्न बाध्य पारेको भन्दै आफन्तहरू आन्दोलित छन्। तर यो निराशा वर्तमान सरकार गठन हुनुभन्दा धेरै अगाडिदेखिको संरचनागत असफलताको उपज हो। विगत लामो समयदेखिको कमजोर आर्थिक नीति, युवाहरूमाझ बढ़दो बेरोजगारी, छन्झटिलो प्रशासनिक प्रक्रिया, न्यायमा पहुँचको अभावले समाजमा निराशाको बिउ रोपेको थियो, जुन अहिले ज्वालामुखीका रूपमा विस्फोट भइरहेको विज्ञहरूले बताएका छन्। गहिरो आर्थिक मन्दी र सामाजिक संवादको अभावले मानिसहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याएको छ। सरकारले तत्काल राहत र वार्ताको औपचारिकतामा मात्र सीमित नभई नागरिकमा थपिएको चरम निराशा र प्रणालीगत त्रुटिलाई बेलैमा सम्बोधन नगरे यस्ता अप्रिय घटनाहरू थप बढ़न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मुलुक तीव्र निराशाको बाटोतर्फ गइरहेको भन्दै सरकारले आफ्ना काम कारवाहीबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता खतिवडाले जनतामा व्याप्त असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्न सरकारसँग जोड़दार माग गर्नुभयो। सरकार गठन भएको छोटो अवधिमै वर्षौंदेखिका सबै समस्याहरू समाधान गर्न सम्भव नहुने व्यावहारिक यथार्थलाई स्वीकार गर्दै उहाँले वर्तमान कार्यशैलीमा सुधार ल्याई जनतामा आशा जगाउनु सरकारको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो। देशको आर्थिक सुस्थता र सुशासनको अभावका कारण नागरिकमा निराशा बढ़ेको उहाँको भनाइ थियो। काठमाडौँका सुकुम्बासीहरूलाई स्थानान्तरण गरी राखिएको किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ। मध्यरात करिब 12:40 बजेबाट पसेको बाढ़ीका कारण आश्रित परिवारहरूको बिचल्ली भएको हो। 15 दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धता 3 महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीड़ितहरूले आक्रोश व्यक्त गरेका छन्। अचानक बाढ़ी पसेपछि त्यहाँ रहेका बालबालिका वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा परेका छन्। होल्डिङ सेन्टरमा बाढ़ी पसेसकि अहिले सामान निकाल्ने काम भइरहेको छ भने सुकुम्बासीलाई खरीपाटी होल्डिङ सेन्टर लिएर जाने तयारी भइरहेको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका 3 जना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

सजिलै ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा एलजी. एलजी लाइफ गुड.

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। विगतमा सरकारले गठन गरेका आयोग र ल्याएका कानूनी व्यवस्थाहरू अपूर्ण भएको र समस्या समाधान नभएको भन्दै देशभरका मिटर ब्याज पीड़ितहरू फेरि सड़क आन्दोलनमा उत्रिएका छन्। पीड़ितहरूले जनकपुरबाट बिहिबार शुरू गरेको पैदल यात्रा दोस्रो दिन शुक्रबारमा उत्तरेको बर्दीवास आइपुगेका छन् भने न्यायको खोजीमा पैदल निस्किएका करिब 200 जना पीड़ित 11 दिनभित्र संघीय राजधानी काठमाण्ड पुग्ने लक्ष्यका साथ अघि बढ़िरहेका छन्। काठमाण्ड पुगेपछि सिधै दरबार मार्ग क्षेत्र प्रवेश गर्ने र देशैभरिका मिटर ब्याज पीड़ितहरू एकत्रित भई सिंहदरबार र बालुवाटारलाई दवाब दिने तयारी छ। मिटर ब्याज विरूद्धको आन्दोलनका अभियन्ता एवं पीपुल्स फोर्स नेपालका केन्द्रीय अध्यक्ष उमेश कोरीले सरकारले बनाएका संयन्त्रहरू पीड़ितमुखी नभएका कारण आफूहरू फेरि सड़कमा आउन बाध्य भएको बताएका छन्। सरकारले जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराई द्विपक्षीय छलफल गराउने गरी बनाएको आयोग र संयन्त्र निकै फितलो भएको पीड़ितहरूको गुनासो छ। दाङको घोराईमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर शिक्षा अधिकृतमाथि मोबिल छ्यापिएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ। घोराई उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत अजय बोहरामाथि घोराई 15 का वडा सदस्य लेखनाथ बुढाथोकीले मोबिल छ्यापेका हुन्। घटना शनिबार बिहान भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घोराई स्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन गैर कानूनी ढंगबाट गरिएको भन्दै वडा सदस्य बुढाथोकीले शिक्षा अधिकृत बोहरामाथि उक्त व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उक्त घटनाको भिडियो सञ्जालमा सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धान थालेको छ। प्रहरीका अनुसार शिक्षा अधिकृत बोहरा निर्वाचन अधिकृतका रूपमा खटिएको र निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै घटना भएको प्रारम्भिक रूपमा खुलेको छ। घटनामा संलग्न पक्षसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन आर्थिक वर्ष 2082-83 लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा सो अवधिभित्र नवीकरण नगरेका 44 वटा निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेजी भएको सूचनामा उल्लेख गरेको छ। गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउने क्षेत्र यस वर्ष भने सहज बनेको छ। नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको। गत वर्षसम्म सामान्य वर्षा, सड़क निर्माण, पहिरो पछाउने काम तथा सवारी साधन बिग्रिए पनि दाउने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरी वर्षा र हिउँदमा हजारौं यात्रुले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो। तर यस वर्ष सड़कको अधिकांश भाग कालो पत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

puro sano, saques bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्। विश्वकप खेल्न डिश होम, खेलको मजा भित्र आफ्नै हो।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: हजिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। दक्षिण फिलिपिन्समा विगत केही दशक यताकै सबैभन्दा शक्तिशाली आधीका कारण 15 जनाको मृत्यु भएको छ। यस भीषण आधीको जोखिमलाई मध्यनजर गर्दै पूर्वी एसियाका कयौं देशहरूले उच्च सतर्कता अपनाएका छन्। प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढ़िरहेको यो आधी करिब 1000 किलोमिटर क्षेत्रमा फैलिएको छ। यसको आकार युरोपेली मुलुक फ्रान्स जत्रो रहेको बताइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस आधीका कारण ताइवानको उत्तरी र पूर्वी भूभागका साथै जापानका दुर्गम टापुहरूमा भारी वर्षा हुने सम्भावना छ। यो आधी शनिबार दक्षिण पूर्वी चीनको तटीय क्षेत्रमा ठोकिने अनुमान गरिएको छ भने आधीको उच्च जोखिमलाई ध्यानमा राख्दै विभिन्न हवाई उडानहरू रद्द गरिएका छन् भने विद्यालयहरूको पठन पाठन समेत स्थगित गरिएको छ। त्यस्तै विश्वका प्रमुख तेल उत्पादक राष्ट्रमध्ये एक रूसमा पेट्रोल र डिजेलको अभाव चुलिँदै गएको छ। राजधानी मस्को सहित विभिन्न शहरका पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन देखिन थालेको छ भने धेरै स्थानमा इन्धन सकिएपछि पम्प नै बन्द भएका छन्। सर्वसाधारणले घण्टौं लाइन बसेर इन्धन भर्नु परेको अवस्था छ। कतिपय क्षेत्रमा सीमित परिमाणमा मात्र इन्धन वितरण गरिएको छ भने कन्टेनरमा इन्धन बिक्री समेत रोकिएको छ। स्थानीय बासिन्दाका अनुसार स्थिति दिन प्रतिदिन जटिल बन्दै गएको छ। मस्कोका स्थानीय पेट्रोलको मूल्य बढ़दै गएको र लामो यात्रा गर्न समेत कठिन भएको बताइएको छ। युक्रेनका ड्रोन र क्षेप्यास्त्र आक्रमणले तेल प्रशोधन उद्योग प्रभावित भए पनि समस्या त्यसमा मात्र सीमित नरहेको र तयारीको कमी पनि जिम्मेवार रहेको स्थानीयले बताएका छन्। बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 अन्तरले पराजित भएको हो। स्पेनको जितमा फेबियन रुइस र मिकेल मेरिनोले 1-1 गोल गरेका छन्। खेलको 30 मिनटमा रुइसको गोलबाट स्पेनले अग्रता बनाएको थियो। खेलको दोस्रो हाफको 18 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याएका हुन्। यसअघि सन् 2010मा स्पेनले उपाधि जितेको थियो। त्यसपछि सन् 2014मा समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 2022मा अन्तिम 16मा पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2-2 हराउँदै सेमी फाइनल पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान 2:45 नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान 7:00 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्। त्यस्तै एसएससी अण्डर 19 महिला प्रिमियर कपमा नेपालले कतारमाथि एकतर्फी जित निकाल्दै प्रतियोगितामा शानदार शुरूआत गरेको छ। नेपालले कतारलाई 105 रनको फराकिलो अन्तले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। कतारको टोली 12 ओभरमै 25 रनमा अल आउट भयो। कतारका कुनै पनि ब्याटरले दोस्रो अंकमा रन बनाउन सकेनन्। टोलीका लागि सर्वाधिक रन 4 मात्रै रह्यो। नेपालले अब दोस्रो खेलमा सिंगापुरसँग खेल्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लगातार आत्मदाहका घटनाले देश स्तब्ध। राजधानीमा फेरि अर्को आत्मदाहको प्रयास। छोरासँग विवादपछि बुद्ध नगरका पुरूषले लगाए आफैलाई आगो। अवस्था चिन्ताजनक। होल्डिङ सेन्टरमा बाढ़ी पसेपछि सुकुम्बासी परिवारको बिचल्ली। न्याय खोज्दै फेरि मिटर ब्याज पीड़ित सिंहदरबारमा दराजमा थन्किए 2 आयोगका प्रतिवेदन। समस्या जिउका त्यो। निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान। दाङको घोराईमा असन्तुष्ट वडा सदस्यले शिक्षा अधिकृतमाथि छ्यापे मोबिल। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज। पोहोर 63 पटक अवरूद्ध दाउने सड़क यस वर्ष भने शास्ति रहित। दक्षिण फिलिपिन्समा भीषण आधी 15 जनाको मृत्यु। अमेरिका र इरानको युद्धका कारण रूसमा इन्धन संकट गहिरिँदै पेट्रोल पम्पमा लामो लाइन। र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्ने। महिला प्रिमियर कपमा कतारलाई हराउँदै नेपालको शानदार शुरूआत। हवस् त नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्से बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512049

0: ओम 24 एंटरप्राइजेस धादिंग बेसी धादिंग ओम 24 एंटरप्राइजेस तपाईको सेवामा सधैं तत्पर। के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
8: 98-61-97-65-47।
9: छोराछोरीको लागि कलेजको ड्रेस,
7: मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने। बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनजाति पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7125-42, 9861-02-66-11 र 010-520-542।
2: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93270, 9851-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0597-37 र 010-590-093 सम्पर्क गर्नु होला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841-6867-64, 9841-6867-64।
8: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
9: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
8: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
9: रोमन मोबाइल घड़ी पसल नीलकंठ नगरपालिका 3 धादिंग बेसी धादिंग। हामी कहाँ मोबाइल तथा मोबाइल का संपूर्ण पार्टपुर्जा घड़ी रेडियो टीवी डिश होम आयरन चार्जर पंखा लगायत संपूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
5: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
9: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
5: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
10: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98-510-63-802, 98-510-63-802।
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 93 सम्पर्क गर्नुहोला नि
1: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437
0: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
3: होइन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
3: ल सर हाम्रै दार्जिलिङदेखि बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
6: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेसन कन्सल्टेन्सी

दिदी यो हजुरको लागि दाइले पठाउनु भएको

0: यो रात पनि कस्तो मजाको हुन्छ है, यसरी उज्यालो नहुनु नि।
1: किन
0: के किन नि, फेरि तिमीलाई छोडेर जानुपर्छ। काम गर साउको किच किच जिन्दगीमा, जति दुःख गरे पनि नपुग्ने के जाऊ तिमीलाई।

0: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एजुकेशन कन्सल्टेन्सी.
1: धन्यवाद न्यूट्री प्लस. आजको खाना तपाईँको नाम.

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्ची बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
12: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनु

0: साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
1: 98 61 97 65 47।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
5: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
6: कहाँ हुनु नि सर, हाम्रै धादिङ डिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
6: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
0: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723।
1: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
6: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
6: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010 520 314 र 98 60 57 21 66।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

यो बुजुङ गाउँको एउटा ठिटो सानैमा अमेरिका पढ्न गएको थियो। आज 15 वर्षपछि गाउँ फर्किँदा निकै ह्यान्डसम भएर फर्केछ। एक्लै आमाको एक्लो छोरो भिएको गर्छ कि यसपालि

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
4: लस्त है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी डिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87882 फोन सिन्जिम सेगो है रोमा
2: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9814997913 र 9813915119।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: छैन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: लस है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की टनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: हैन है भाउजू कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
2: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98494131 98494131
3: बुढा आज इन्टरभ्यू थियो के भयो त
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि भोलिबाटै काममा जाने
3: होइन के भन्छ कसरी नि
4: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98491508110 98491508110
5: बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54 98167045 47
9: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैर नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
9: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
10: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340037 र 010590093 मा सम्पर्क गर्नु होला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340057437।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोठो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, यौनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-4-29।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आए संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ।

0: सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्सी बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
3: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
5: निलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, निलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर,
10: कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
9: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
11: शरीर फुलेर जागुतक जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेलाचो नगरो।
12: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
14: दादा दादा म टाढो स्कुल जान्न।
15: म पनि स्कुल जान्न मम्मी।
16: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
17: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
16: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54 98167045 44।
18: झोला बोकेर लुकुर लुकुर कतै जान लागेको हो अर्जुन भाइ?
19: नेपालमा बसेर उभो नलाग्ने भयो दाई। विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
18: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र। केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
19: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
18: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई। यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
19: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
18: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
20: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरा हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ, त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ, दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 9860248443।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: बाबा बाबा म टाढा स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
2: पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छगर तल
2: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
2: 98167045 44।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा त
3: गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी12,
4: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, सम्पर्क नम्बर 9851108878 र 9808878778।
11: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
12: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
11: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
12: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
11: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
12: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
11: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ, त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

नमस्ते नमस्ते नमस्ते यो तपाईको नयाँ नेपालको नयाँ रेडियो रेडियो बिहानी 97.6 MHz धुरी तरंगबाट म हुँ तपाईहरुको सुख दुःखको साथी औकाली ओरेली अनि डाडा पखा भन्जेङ चौतारीको कार्यक्रम सञ्चालिक म सपनाको राज्य पनि तपाईको रेडियो सेटमा उपस्थित भइसकेकी छु। यो बन्द कोठामा रहेको आवाजलाई तपाईको रेडियो सेटसम्म पुर्याउनका लागि भने मलाई साथ र सपोर्ट दिनुहुन्छ प्राविधिक मित्र विवेक सुवेदी भने त्यसै गरी भैरव विटारबाट भने राज श्रेष्ठ हुनुहुन्छ कार्यक्रम हाम्रै भागा हाम्रो ड्युटीको लिएर सदाको बसाइ नगई आज पनि म शनिबार साइना तपाईको माझमा उपस्थित भइसकेकी छु। श्रोता मित्र कार्यक्रम हाम्रो भाका हाम्रो ढुटकी तपाईँले फेरि फोन गर्नुपर्ने हुन्छ 0-10-5-20-2-6-7 र तपाईँले फेसबुक पेजबाट पनि लाइभ हेर्न सक्नुहुनेछ सुन्न सक्नुहुनेछ जसको लागि भने तपाईँ रेडियो बिहानी 97.6 MHz जान गएर तपाईँले सर्च गरेर हेर्नुभयो भने पक्कै पनि कार्यक्रम सञ्चालिक अथवा सपनाको अर्को साथमा पनि लाइभ सुन्न सक्नुहुनेछ भन्दै तपाईँ भने 0-10-5-20-2-6 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म पनि कार्यक्रमको दैलो गाउन चाहन्छु एउटा समुद्र लोकपाकबाट।

0: खानेके नि रमाइलो लोकमाका तपाईँको माझमा राखिसकेका छौ। सर्थी दुनियाँमा सर्थी दुनियाँ यसो चाहिँदैन भूमालाई कसैको साथ पनि आफ्नै छाया छ नि के नि रमाइलो लोकमाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुर्की हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाईमा हुने गर्दछ। आज पनि हामी शनिबारको बसाईमा छौ। आजको बसाईमा भने तपाईँको माझमा अनि तपाईँ र मेरो भला पछाडि साथमा निकै नि रमाइलो दश उत्कृष्ट भाका नभइकन तपाईँको आवाजबाट गुन्जिने लोक भाका पनि तपाईँको माझमा राख्ने नै छु भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा तपाईँ भने फोन गर्नुपर्ने हुन्छ 0105 2067। अहिलेखेर भने कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्कार मिस, नमस्कार।
0: नमस्ते नमस्ते नमस्ते, कसलाई गरी होला नमस्ते?
1: म दृष्टिबिन दार्काजी रविन्द्र तामाङ।
0: रविन्द्र, पक्कै पनि रविन्द्र जस्तो त लागेको थियो, तर हच्चामा जटा रहन भने नमिलि हो कि भनेर अलिकति कन्फ्युज भए रविन्द्र।
1: हजुर हो, कहिले कहीँ यस्तै यस्तै हो। अनि मिस हल्का ठिकै छ होला नि?
0: हाम्रो पनि एकदमै ठिकै छ रविन्द्र, अलिकति बर्खा लागिराखेको छ है, गर्मीको मौसम छ, अलिकति आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। एकदमै कार्यक्रममा आउनु भएको छ, धेरै खुसी लाग्छ, एकदमै नियमित श्रोता पनि हुनुहुन्छ। रविन्द्र, आज पनि हामी शनिबारको बसाईमा छौँ। आजको बसाईमा एउटा लोकभाका गुनगुनाउनु पर्ने हुन्छ तपाईँलाई, मैले भन्नै
1: पर्ने लेखेको एउटा तमाङ भिन्दोमा ट्याबको नेपाली भाषामा एउटा लोक दोहोरी गुनगुनाउँछु, अनि त्यसपछि म आफ्नो सम्पर्क नम्बर छोड्छु है।
0: एकदमै हुन्छ ल, सुरु गरौँ है।

मिलेरलाको माया बिर्सो कसरी, हो मन मिलेरलाको माया बिर्सो कसरी, साइकोले राला वनमा बाख्रा सँगै चरेको, साइकोले बिर्से छैन तिमीले मलाई माया गरेको, साइकोले राला वनमा बाख्रा गोठालो सँगै चरेको, साइकोले बिर्से छैन तिमीले मैले माया गरेको, साइकोले बिर्से छैन तिमीले मैले माया

0: जनाको माया बिर्सो कसरी, ओ मन मिरेर लाको माया बिर्सो कसरी। धन्यवाद, अब मसम्म गुण नमस्कार है तिमी विशेष गरी सल्लाह सुझावको लागि र मेरो सम्पूर्ण मसँग जोडिने मित्र रविन्द्र तामाङ हुने चिन्तन गर्दैन, विशेष गरी हाम्रो प्रचण्ड भाइ मकन गुरुपत्ता अनि अर्को हाम्रो नयाँ मिस सरस्वती तिमी सेना लगायत अनि मसँग अहिले रोचिना मिसले नम्बर हराएको छ, उहाँले सम्पर्क गर्नु होला भन्छु र फेरि पनि मेरो नम्बर छोड्छ मिसले पनि दोहोऱ्याइदिनु होला। मेरो नम्बर 9826421860 9826421860 र सँगसँगै अब आउने गीत मिस लगायत हाम्रो प्राविधिक मित्र सरलाई र मिसलाई र सम्पूर्ण रेडियो होल युनिट र अब आउने मलाई रविन्द्र तामाङ भनेर चिन्ने नचिन्ने मसँग जोडिने र जोडिन बाँकी रहने सम्पूर्णलाई सुनाउन चाहन्छु भन्दै म तपाईँहरूबाट ओछिन्न है मिस समस्या।
1: एकदमै नमस्ते भन्दै टाढिसक्नु भएको छ हाम्रो निकै नै रमाइलो मित्र मिठो स्वरको ध्वनी हुनुहुन्छ रविन्द्र तामाङ। तिरी रिरी बाँसिरी डाँफे कस्तुरी मन मिलेर लाएको माया बिर्सङ कसरी निकै नै रमाइलो लोकभाका तपाईँले सुनिसक्नु भएको छ। हाम्रो मित्र हुनुहुन्छ रविन्द्र तामाङजी, दार्खादेखि हुनुहुन्छ, पक्कै पनि रविन्द्रजीलाई तपाईँले दृष्टिबिन्नु हुनुहुन्छ, साथीहरू कसैले साथी बनाउन चाहनुहुन्छ भने उहाँले पनि राख्नु भएको छ, उहाँले पनि भनिसक्नु भएको छ। मेरो नम्बर भनिदिनु है एकचोटि म्याम भन्नुभएको छ 9866428760 9866428760। पक्कै पनि रविन्द्र तामाङलाई तपाईँले फोन गरेर असल साथीको रूपमा बनाउन चाहनुहुन्छ भने पक्कै पनि फोन गरेर नबुझ्नुहोला भन्दै यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले काँधे खटक आउँदै हुनुहुन्छ, नमस्ते हजुर।
2: हे कुन्दर उम्दा लागेको

0: but this sounds gone to the ready.
1: Tini rama bhet bhako dina sanglo pani.
2: त्यहाँबाट मिलाउनु त मलाई पनि आएन है.
1: फुलमा मौरी डुल्ने बेलामा कुदो

0: lama.
1: Tiene Roma. Son sangre. Bisa sih marti dong say.
0: अनि लक्ष्य गर्नुस् है मलाई पनि अलिकति कन्फ्युज भयो अलिकति पुरा गरिदिन्छु भनेको अलिकति मिलेन एकदमै रमाइलो भइराखेको छ ल सुरु गर्नुहोस्
1: रुँदै रुँदै जान्छु मेलामा सपनी मना निर्माया बोल्नै गाह्रो भएको बेलामा यति नै अब
0: रुदै रुदै जान्छु बेलामा अनि कोदो रोप्दा पनि लागेको बिरती छुट्यो फुटोरी फुल्ने बेलामा निकै नै एक्कासी भन्नु पर्दा अलिकति भाका कन्फ्युज नै हुन्छ तपाईँलाई भनौँ या मलाई सबैलाई अलिकति पहिले नै तयारी हुनुपर्ने हुन्छ केही छैन मिठो गाउनु भएको छ तर कसले गाउनु भएको छ भनेर अलिकति कन्फ्युज भइराखेको छ है
1: हजुर हजुर म गोर्खाबाट बिमला लामा
0: हो बिमला पक्कै पनि जस्तो त लागेको थियो यस्तै हुन्छ केही भएको छैन एकदमै कोसिस गर्नु भएको छ सफल असफल भने पक्कै पनि त भइ नै हाल्छ फेरि अर्को हप्ता भने पक्कै पनि गाई नै हाल्छ होइन बिमला
1: होइन कि ठ्याक्कै बिर्सिकै साथीहरूले जिस्किएर थियो अनि त्यसपछि त अनि त्यो के अरे त्यो ठ्याक्कै भन्नाले बिर्सिकै हाँसो गरिदिइहाल्यो नि
0: पक्कै पनि मलाई पनि अलिकति आइ नै राख्दैन थियो होइन तर अलिकति कोसिस गरिराख्नु पर्छ पहिले नै केही भएको छैन ल धेरै धेरै धन्यवाद छ अलिकति मैले अनि अलिकति तपाईँले गरेर हाम्रो पुरा त गर्यौ नि है
1: त्यही भन्नु पर्यो अब
0: पक्कै पनि ठिकै छ एक्कासी गरेको काम एकैचोटि गरेको काम कहिले पनि सक्सेस हुँदैन सुरु गर्नुपर्छ अनि बिस्तारो बिस्तारो पुरा हुन्छ केही छैन बिमला मिठो गीत गाउनु भएको छ जसलाई धेरै धेरै धन्यवाद छ अनि भन्नुहोस् गोर्खातिरको हाल खबर के छ
1: आज चाहिँ दुई चार दिन भयो पानी सिमसिम सिमसिम परिराखेको छ आज नि दिनभरि नै पानी परिरहेको छ त्यस्तै भन्नुपर्छ अब ठिकै छ बर्खाको मौसम यस्तै हो है
0: ल ठिकै छ बर्खाको मौसम यस्तै हो खेतीपातीको पनि सुरु भइसकेको कि के छ भ्याइसक्नु भएको छ
1: हाम्रोतिर नि भ्याइसक्यो
0: पक्कै पनि खेतीपातीको सिजन पनि अब खेत रोपाई भने सकिराखेको छ भने अलिकति कोदोको भने चपाचप भइराखेको छ है
1: खेतमा चाहिँ
0: गोर्खादेखि हुनुहुन्थ्यो हाम्रो बिमला लामा निकै नै रमाइलो मित्र हुनुहुन्थ्यो के अरे कति धेरै गाउने कोसिस गर्नुभएको थियो बिचमा भने अलिकति नआइराखेको थियो केही छैन फेरि पनि पुरा गरिराख्नु भएको छ धेरै धेरै धन्यवाद छ कार्यक्रम हाम्रै भाका हाम्रै ढुकढुकीमा यस्तै हुन्छ शून्य दस पाँच बिस दुई सय सडसठीमा फेरि पनि फोन डायल गर्दै गर्नुहोला म भने तपाईँको माझमा एउटा सुमात्र लोक भाका राख्दैछु रेडियो सेट छोडेर टाढा नजानु

0: आहा ए हुन्न भने कि मुखले हुन्न भने नि मायाले माया मनले माया बुने कि निकै नै रमाइलो रोग भएका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुटकी तपाईँले भर्खर मात्र रेडियो सेट अन गर्नुभएको छ भने यो हो कार्यक्रम हाम्रो भाका हाम्रो ढुटी, अनि तपाईँहरूको सुख दुःखको साथी उकाली ओडाली अनि डाँडा पखा भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिक म सपना कुवर भने तपाईँको रेडियो सेटमा छु। अब कै घण्टासँग भने तपाईँ सँगै रहनेछु भन्दै कतिपय मित्रहरू बाहिर झमझम पानी पनि परिराखेको छ। कतिपय मित्रहरूले खेत रोप्दै असारे महिनामा भ्याइ पनि सक्नु भएको छ भने कतिपय मित्रले कोदो बारीमा गाउँतिर कोदो खन्दै बेलापात पनि गरिराख्नु भएको छ। कतिपय मित्रहरू आफ्नो कार्य क्षेत्रमा व्यस्त हुनुहुन्छ, कोही मित्र अफिसमा हुनुहुन्छ त कोही मित्र बसको यात्रामा हुनुहुन्छ, कोही मित्र घरबारमा गृहिणी गृहिणी भएर आफ्नो ठाउँमा आफ्नो उसमा रहेर काम गरिराख्नु भएको छ। सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आफ्नो ठाउँमा स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला भन्न पनि चाहन्छु। अहिलेखेर भने कोही मित्र फेरि पनि आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ। विवेकजीले कहाँदेखि फटक आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: हेलो दिदी, नमस्ते, नमस्कार हजुर।
0: नमस्ते नमस्ते नमस्कार हजुर, के छ सुजनजी, सञ्चार हुनुहुन्छ?
1: ठिकै छ भनौ है दिदी, तपाईँहरूलाई कस्तो छु भनौँ?
0: हामीलाई पनि एकदमै ठिकै छु भन्नुपर्छ सुजनजी। अनि हेटौडातिरको हाल खबर के छ? खेतीपाती भाउनु भयो कि बाँकी छ?
1: यतातिरको खबर त्यही हो दिदी, त्यही पुरानो हो, आज भोलि त्यही हो होइन। अब असार महिना गएको छैन, असार महिना पानी परेर छ भनौँ है त।
0: पक्कै पनि असार महिना खेतीपातीको सिजन छ, पानी पनि त पर्नु पर्यो, घाम पनि लाग्नु पर्यो, रातभरि पानी पर्नु पर्यो, दिनभरि घाम लाग्नु पर्यो, अनि हामीले भने काम गर्नु पर्यो है सुजनजी।
1: हजुर हजुर, भनौँ है दिदी, अब त्यो त अब असार महिनाको दिन हो, पानी त परिहाल्छ नि त होइन।
0: पक्कै पनि कार्यक्रममा आउनु भएको छ, नियमित श्रोता हुनुहुन्छ, धेरै धेरै खुसी लाग्छ। आज पनि आफ्नो काम कुरालाई यतिर राखेर अर्कोतिर हामीलाई पनि ध्यान दिइराख्नु भएको छ, जसको लागि धेरै धेरै धन्यवाद छ। आज पनि हामी शनिबारको बसाईमा छौँ, आजको बसाईमा भने एउटा लोकभाका गुनगुनाउनु पर्ने हुन्छ, मैले भनिराख्नु पनि पर्दैन सुजनजी, अब के गर्ने सुरु गर्ने।
1: मलाई किनभने अलि दुःख लागिरहेछ, अस्ति शनिबार चाहिँ आउनु भएन, त्यही भएर अलि दुःख लागिरहेछ कि।
0: पक्कै पनि दुःख र सुख त एकातिर छ, के गर्ने सुजनजी, कुनै दिन शनिबार आउँदिन, कुनै दिन मङ्गलबार आउँदिन, अलिकति आफ्नो केही काम हुन्छ, कहिले त सन्चो पनि हुँदैन, त्यसैले माइन्ड नगर्नु होला। अब के गर्ने त, यस्तै छ।
1: हुन्छ, म थोरै सुरु गर्छु दिदी है।
0: ल एकदमै ल सुरु गर्नुहोस् है।
1: त्यति गाउन त आउँदिन, नेपालन हो, म थोरै गाउँछु। यो मनमा परेर पिर चिन्यो लगन मेरै घरमा स्थिर तिम

0: के टाटा मेरो एकदम मिल्ने साथी हो पारेर पिरा किन्यो लगन मेरै घरमा स्थिर तिम्रो मेरो सम्बन्ध धेरै माथि हो तिमले बिहे आँटेको केटा त मेरो एकदम मिल्ने साथी हो तिमले बिहे आँटेको केटा त मेरो एकदम मिल्ने साथी हो यति नै भन है त
1: हा हा तिम्रो मेरो सम्बन्ध धेरै माथि हो मेरो तिमीले बिहे गर्न आँटेको केटा चाहिँ मेरो पनि एकदम मिल्ने साथी हो र ठिकै छ सुराजी कसैको त्यस्तो पनि घटना भइराखेको छ कसैको साथीले घटना बिगार्छ भने कसैको साथीले व्यवहार पनि बिगार्छ र ठिकै छ जहाँ जस्तो भए पनि हाम्रो सुजनजीको भने पक्कै पनि छैन है
0: छैन अब छ भनौँ कि छैन भनौँ दिदी अब
1: पक्कै पनि ल भएछ भने ठिकै छ केही छैन सम्बन्ध नबिग्रियोस् राम्रो होस् छैन भने छैन नै ठिक छ है पक्कै पनि धेरै तनाव नलिनुहोला एउटा गए अर्को आउँछ चिन्ता पनि लिनुहुन्न आफू चाहिँ अलिकति स्ट्रङ हुनुपर्छ त्यही हो
0: केटाको अब केटा मान्छेको जाडो हो होइन अब काली गई गोरी आउँछ गोरी गई काली
1: आउँछ एकदमै ठिक छ एकदमै गुड कुरा गर्नु भएको छ धेरै धेरै आफूलाई ख्याल गर्नुहोला सुजनजी यदि मिठो भाका गाउनु भएको छ जसको लागि धेरै धेरै धन्यवाद छ भोलिको बसाई भने आउनुहोला माया भने पक्कै पनि नमार्नुहोला त्यसैले छुट्ने समय पनि आइसकेको छ छुट्नु मन नहुँदा नहुँदै त्यसैले छुट्नुभन्दा अगाडि भने आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोड भए
0: हुन्छ दिदी मैले एउटा गीत रोचेको छ होइन भित्र दाइले भनेको छ त्यो गीत बजाउनुहुन्छ होला
1: पक्कै पनि उहाँले रेडी गरिराख्नु भएको छ मिस्टेक भने फरकै खाँदैन है सुजनजी
0: त्यो गीत मैले भर्खर सुने हो नयाँ हो कि पुरानो हो त्यो चाहिँ थाहा भएन मैले त्यही भएर त्यो गीत बजाइदिनु दाइ भनेको छु मैले अब त्यो गीत सुनाउनु पर्दाखेरि भन्नु मसँग यति साथी बनाउनुहुन्छ भने म नम्बर सुन्छन् दिदी होइन मसँग यति साथी बनाउनु सक्नुहुन्छ भने मेरो त्यही पुरानो नम्बर हो 97-65-63-32 अनि यो गीत सुनाउनु पर्छ हजुरको लागि
1: धन्यवाद
0: थ्याङ्क यू अनि प्राइभेमको हुनुहुन्छ उहाँको लागि अनि यो बिहानी एकदम सुनेर बस्नुहुने सम्पूर्णको लागि अनि साथीहरू सम्झिनु पर्दाखेरि चाहिँ अब रोजिन तामाङको लागि मिठोमा मिठो सम्झना भन्न चाहन्छु अनि सूर्य लामाको लागि पनि मिठोमा मिठो सम्झना भन्न चाहन्छु अनि हाम्रो गणेश दाई हुनुहुन्छ उहाँको लागि पनि मिठोमा मिठो सम्झना भन्न चाहन्छु अनि बुटराम चेपाङको लागि पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु अनि बहिनीहरू हुनुहुन्छ अनि बहिनीहरू हुनुहुन्छ जमुना बहिनीको लागि पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु अनि प्रिया बहिनी हुनुहुन्छ उहाँको लागि पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु अनि सपना बहिनी पनि हुनुहुन्छ उहाँको लागि पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु अनि म अनि मलाई सुजन तामाङ भन्ने चिनी नचिनी सम्पूर्णको लागि भन्दैछु तिमीलाई
1: नमस्ते बाबा भन्दै टाढिसक्नु भएको छ हाम्रो सुजन तामाङ हुनुहुन्छ मकानपुर हेटोलादेखि कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकीमा यदि मिठो आवाजमा आफ्नो आवाजमा लोकभाका गुनगुनाएर आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोड्दै असल साथीको खोजीमा पनि टाढिसक्नु भएको छ कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकीमा अबको पालो भने तपाईँको रहेको छ सुन्ने दस्ताजी विशेषचोटि हजुर त मित्र तपाईँले फेसबुक पेजबाट पनि तपाईँले लाइभ हेर्न सक्नुहुनेछ जसको लागि भने तपाईँले फेसबुक पेजमा जानुपर्ने हुन्छ अनि रेडियो बिहानी 97.6 MHz सर्च गरेर हेर्नुभयो भने पक्कै पनि कार्यक्रम सञ्चालिकामा सफलको साथमा लाइभ पनि सुन्न सक्नुहुनेछ भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले हात उठाउँदै हुनुहुन्छ कहाँदेखि बाटो आउँदै हुनुहुन्छ नमस्ते हजुर
2: हजुर
1: नमस्ते हजुर नमस्ते
2: हजुर म बेलकोटगढीबाट हो रामेश्वर नेपाल
1: रामेश्वर नेपालजी कता हराउनु भयो धेरै पछि भेटघाट भयो
2: हजुर हजुर एकदम ठिक छ नि तपाईँको आवाज अलिक सानो आयो नि
1: पक्कै पनि मेरो आवाज अलिकति सानो आयो भन्नुभएको छ अहिले ठिक छ हाम्रो रामेश्वर नेपाल नुवाकोट झिल्टुङदेखि बेलकोट झिल्टुङदेखि हुनुहुन्थ्यो अलिकति कुराकानी हुन सकिन फेरि फोन काटिहाल्यो फेरि पनि कोही मित्र आइसक्नु भएको छ प्रयास गरिरहनु होला तपाईँ र मेरो भेट जारी नै छ भने कार्तिकबाट आउँदै हुनुहुन्छ नमस्ते हजुर
3: हजुर नमस्ते
1: नमस्ते नमस्ते किसानजी सन्चो आएर हुनुहुन्छ
3: हजुर सन्चो भनौँ कि के भनौँ त्यस्तै छ हो क्षेत्रबाट होला हल्का हल्का बिरामी छु
1: ल अलिकति काम पनि गर्नुपर्छ अलिकति चाप बढी भयो भने आफ्नो स्वास्थ्यलाई अलिकति गाह्रो त भइरहेछ है किसानजी
3: हजुर अन्त म सन्चै हुनुहुन्छ
1: म पनि एकदमै सन्चै छु अनि खाजा खानु भोकी बाँकी छ
3: हजुर भर्खरै खाएको दिनभरि बिहान काम गरेर अनि अहिले भर्खर खेतबाट आएर अनि खाजा खाएको
1: खेतबाट आएर खाजा खाएँ भन्नुभएको छ खेतीपाती ब्याउनुको कि बाँकी नै छ रुपाई
3: हजुर छ पानी भएको छैन
1: पानी भएको छैन अलिकति विचार पुर्याएर बिस्तारै बिस्तारै रोप्दैछौ है
3: हजुर पहिला भन्दा पोहोर परा त यति सके कि यो अस्ति अझै रोप्नु बाँकी छ एक दिनको अझै पानी अहिले अलि ढिलो भयो कि
1: ल ठिकै छ किसानजी केही छैन पके पनि पानी आउने नै छ तपाईँको रोग पाए भने एकदम शेष नै हुनेछ भन्दै कार्यक्रम अगाडि बढाउनु पर्ने हुन्छ किनभने समयले अलिकति नेटो पनि काटिसक्छ अनि सबैको पाल आउनुपर्छ अलिकति छिटो छिटो गर्नुहोस् है दिदी पनि भनिराख्नु भएको छ श्रोता मित्रले आज पनि हामी शनिबारको बसाइमा छौँ आजको बसाइमा भने तपाईँले के गर्नुपर्छ भनेर मैले भनिराख्नु पर्दैन है
3: हजुर हुन्छ ल म सुरु गर्छु है त
1: पक्कै पनि

0: थ्याङ्क यू दिदी।
1: पर्वत फलेवास लाउरी छोडी मायाको हो, मलाई आश निकै नै रमाइलो मिठो भाका गुनगुनाउनु भएको छ। किसानजी जसलाई धेरै धेरै धन्यवाद छ, जसको भाका मार्फत त्यो भाका मार्फत कसलाई सम्झना हुन्छ
0: ए हुन्छ, के अरे मैले पनि साथी बनाउनु एकदम असल साथी बनाउनु मैले नम्बर छोड्छु है, कोही असल साथी बन्न चाहनुहुन्छ भने एकदम मलाई कन्ट्याक्ट गरेर मेसेज गर्न भन्न चाहन्छु र एकदम असल साथी मात्रै आइदिन भन्न चाहन्छु र मेरो एनटिसीको नम्बर रहेको छ 9841372154 9841372154 र एनसी रहेको छ 9708947447 9708947447 मलाई कल अथवा एसएमएस गर्न भन्न चाहन्छु र गीत मार्फत सर्वप्रथम तपाईँको लागि
1: धन्यवाद।
0: अनि मलाई अनि रेडियो होल एउटा लागि र मलाई किसान पौडेल भनेर चिन्ने नचिन्ने सम्पूर्ण एकदम मलाई कन्ट्याक्ट गरेर मेसेज गर्न भन्न चाहन्छु र एकदम असल साथी मात्रै आइदिन भन्न चाहन्छु र मेरो एनटिसीको नम्बर रहेको छ 9841372154 9841372154

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20

0: सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
1: बुझे
0: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
2: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
4: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरो सुन्दिन म
5: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
4: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: सुमधुर लोक भाका र छोटो व्यापारी किसानपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रै भाका हाम्रै ठुटकी यतिखेर भने तपाईँ र मेरो भराकुसारीमा साथमा निकै नै रमाइलो लोक भाका, तपाईँकै आवाजबाट गुन्जने नेपाली गाउँघरको भाका पनि हामीले राखिराखेका छौं। निकै नै रमाइलो भइराखेको छ। अबको एक घण्टा पनि तपाईँसँगै रहिरहनेछु भन्दै धेरै मित्रले फोन गरेर साथी राख्नु भएको छ। कतिपय मित्रले रेडियो सुनेर साथी राख्नु भएको छ भने कतिपय मित्रले फेसबुक पेजबाट पनि लाइभ फेरिराख्नु भएको छ, कमेन्ट पनि गरिराख्नु भएको छ, लाइक पनि गरिराख्नु भएको छ। सम्पूर्ण मित्रलाई एकनिष्ठ रूपमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। भन्दा भन्दै कोही मित्र हुनुहुन्छ यतिखेर भने कमेन्ट गरिराख्नु भएको छ, मुना घिमिरे कान्छी हुनुहुन्छ, म पनि सुन्दैछु ल दिदी भन्नुभएको छ। पक्कै पनि मुनाजी कार्यक्रमको अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अर्को मित्र हुनुहुन्छ गोमा राणा मगर हुनुहुन्छ, गुड आफ्टरनुन, म पनि सुन्दैछु है चितवनबाट भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ गोमा राणाजी मगरलाई पनि सुनिराख्नु भएको छ, अन्तिमसम्म सुनिदिनुहोला भन्न पनि चाहन्छु। धेरै मित्रले फोन गरिराख्नु भएको छ भन्दा भन्दै फेरि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले कालीबाटको आउँदै हुनुहुन्छ, नमस्ते हजुर, नमस्ते हजुर, नमस्ते, नमस्ते हजुर, नमस्ते, कसलाई गरी होला नमस्ते? धादिङ गुमराङबाट समीकजी सन्चो आज हुनुहुन्छ,
1: एकदमै आरामै छौँ भन्नुपर्छ।
0: हामीलाई पनि एकदमै ठिक छ। अनि खाजा खानु कि बाँकी छ समीकजी?
1: मेरो भइसक्यो भन्नुपर्छ, अनि डिजर्टले खानु भएछ?
0: मेरो पनि बाँकी नै छ, अब के गर्ने होला है, पक्कै पनि कार्यक्रम सिधै सिखाउँला भन्नुभएको छ। कति देरीको बोलाउनुहुन्छ, हामी पनि जहिले पनि आउँछौँ आउँछौँ भन्दै नआइराखेको पनि अवस्था छ है। हजुर ठिकै छ, कार्यक्रममा आउनु भएको छ समीपजी, धेरै खुसी लाग्छ, नियमित श्रोता हुनुहुन्छ, त्यसैमाथि मिठो गीत गाउनुहुन्छ, त्यसैले कार्यक्रमलाई अगाडि बढाउँ ढिला नगरिकन है।
1: हुन्छ, म खासै गाउन आउँदैन, छोटो गाउँछु नि त।
0: पक्कै पनि सुरु गर्नुहोस् है।

0: त्यो भन्नुभएको छ है।
1: आहा, बर्खा लाग्यो, फोन पनि आउँदैनौ, कहाँ छौ बिहारी मेरी बिहारी? पक्क पनि धेरै नै खुसी लाग्यो समीपजी। बर्खा लाग्यो यस्तै हो, कतिपय मित्र खेतीपातीमा व्यस्त हुन्छ, अलिकति बाटोघाटोको कारणले पनि समयमा भेट हुन सकिन्न, त्यसैले चित्त बुझाएर बस्नुहोला, दुःख भने कति पनि नमान्नुहोला, दुरा महिना बर्खा पछि फेरि भेट भइ नै हाल्छ है समीपजी। पक्कै पनि धेरै मिठो गीत गाउनु भएको छ, जसको लागि धेरै भन्दा पनि धेरै धेरै धेरै धन्यवाद छ। भोलिको बसाइ पनि आउनुहोला, माया पनि पक्कै पनि नमार्नुहोला। अहिले पनि छुट्ने पनि नहुँदा नहुँदै छुट्नुपर्ने समस्या पनि आइसकेको छ, त्यसैले छुट्नुभन्दा अगाडि पनि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है।
0: केही सम्झनु पर्दा त्यसलाई मिठो सम्झना भन्न चाहन्छु,
1: धन्यवाद।
0: अनि मित्रको लागि पनि मिठो सम्झना भन्न चाहन्छु, र कति साथीहरू बिहानी सुन्दै हुन्छ र सबै सबैको लागि भन्दै, र मलाई पनि चेपाङमा नचिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै सुन्छु। नमस्ते
1: नमस्ते। भवाईबन्द टाढी सक्नु भएको छ हाम्रो समीप चेपाङजी हुनुहुन्छ, धादिङ गुमराङदेखि कार्यक्रम हाम्रो भएका हाम्रो ढुकढुकीमा यतिखेर भन्दा आइसक्नु भएको छ, अनि मिठो भाका गीत गाएर पनि गइसक्नु भएको छ। अबको पालो पनि तपाईँको रहेको छ सुने दशमाजी 267 कार्यक्रममा हाम्रो भएका हाम्रो ढुकढुकी निकै नै रमाइलो भइराखेको छ। कतिपय मित्रहरू काममा व्यस्त हुनुहुन्छ, कतिपय मित्र यात्रा गर्दै हुनुहुन्छ, कतिपय मित्र भने आफ्नो कार्यक्षेत्रमा रहेर आफ्नो घर धन्दा मेलापातमा पनि रहनुहुन्छ। सम्पूर्ण मित्रलाई कृष्णमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। यतिखेरको सिजन भनेको मानो रोपेर मुरी उब्जाउने सिजन पनि भइराखेको छ, त्यसैले भने धेरै मित्रहरू काममै धन्न व्यस्त हुनुहुन्छ भन्दै, यतिखेर भने कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ, कोही मित्र आइसक्नु भएको छ, आइसक्नु भएको थियो कहाँदेखि पटक आउँदै हुनुहुन्छ, कोही मित्र आइसक्नु भएको थियो फेरि गइसक्नु भएको छ भन्दै फेरि पनि आइसक्नु भएको छ, कहाँदेखि कटक आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
2: हेलो, नमस्कार हजुर।
1: नमस्ते हजुर, नमस्ते। कसलाई गरी नमस्ते भन्दा भन्दा बुद्ध रामजी?
2: हजुर हजुर।
1: के छ खबर, सञ्चार हुनुहुन्छ? मेरो पनि एकदमै ठिकै छ, तपाईँको आशीर्वादले भनौँ, भगवान्को कृपाले भनौँ, सबै ठिकै छ। हामी मात्र ठिकै भएर भएन, तपाईँ पनि ठिक हुनु पर्यो है। खाजा खानु भयो कि बाँकी छ? आज शनिबारको बसाइ कता जानुभयो?
2: मेरो खाजा चाहिँ बाइक नै छ भन्नुपर्छ, आजको दिन चाहिँ त्यस्तै घरि काम गर्ने, त्यस्तै है,
1: पक्कै पनि घरि यसै काम गर्ने, शनिबारको दिन बसाइ नुहाइ धुवाइ सरसफाइ सबै यस्तै भए।
2: हजुर
1: हजुर, ठिकै छ। अनि विद्या रामजी, अनि आज पनि हामी शनिबारको बसाइमा छौँ, आजको बसाइमा के गर्नुपर्छ भनेर मैले भनिराख्नु पर्दैन है?
2: भन्नु पर्दैन, भन्नुपर्छ है, खासै गाना चाहिँ म कोसिस गरेको छु है।
1: एकदमै ल, सुरु गरौँ है।
2: हुन्छ, म एउटा गर्छु है।

0: Mahira tulu tulu, mayana hira tulu tulu, silko fula kasala, maya basa, silko fula kasala, maya basa, silko fula kasala, maya basa, silko fula kasala, maya basa.
1: नहेरा मायाले ठुलो ठुलो सिरको फुल खसला पक्कै पनि माया बसलाई एकदमै मिठो आवाजमा गाउनुभएको छ, जसको लागि धेरै धेरै धन्यवाद छ। कति मिठो आवाज अनि त्यत्तिकै नियमित स्वर राख्नुहुन्छ, धेरै माया गर्नुहुन्छ रेडियो बिहानी लगायत होल ट्युबलाई मात्र नभन्दा भन्दै झन् कार्यक्रम हाम्रै भाका हाम्रै ट्युबलाई झन् धेरै ध्यान दिइराख्नुहुन्छ, जसको लागि फेरि पनि धन्यवाद दिन चाहन्छु। बुद्ध रामजी कार्यक्रममा छुट्ने मन नहुँदा नहुँदै छुट्नुपर्ने समस्या पनि आइसकेको छ, त्यसैले छुट्नुभन्दा अगाडि भने आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौँ है।
0: हुन्छ, विशेष गरी हजुरको लागि मिठोमा मिठो सम्झना भन्न चाहन्छु। थ्याङ्क यू सो मच। अनि प्रब्लम हुने साथीको लागि पनि मिठोमा मिठो सम्झना भन्न चाहन्छु।
1: पक्कै पनि, मेरो पनि साथी दिदी भन्दै हात उठाउँ दिनुहुन्छ।
0: थ्याङ्क यू। अनि जतिपय साथीहरू रेडियो ब्याङ्क सञ्चालन दशमलव समीका सुनिरहनुहुन्छ उहाँहरूको लागि र साथीहरूलाई बेसी गर्छ सम्झिरहेछु भन्दै जान्छ है। हस्त नमस्कार।
1: नमस्ते नमस्ते। बाबाई भन्दै टाढिसक्नु भएको छ हाम्रो बुधारामजी पाङजी हुनुहुन्छ निकै नै रमाइलो मित्र। यसको भने आफ्नो आवाजमा आफ्नो भाका गुनगुनाउँदै टेलिफोनबाट बाहिरिसक्नु भएको छ। फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै इसारा गर्दै हुनुहुन्छ विवेकजीले। निकै नै रमाइलो भइराखेको छ कार्यक्रम हाम्रै भाका हाम्रै ढुकढुकीमा पालो भने पक्कै पनि फोन गर्ने मित्र गाइराखेको छैन, फोन भने डायल गरिरहनु होला, अझै पनि टाइम छ, पक्कै पनि भेट हुनेछ भन्दै कहाँदेखिबाट कुवाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
2: नमस्ते हजुर।
1: नमस्ते हजुर। नमस्ते, कसलाई गरी होला नमस्ते?
2: हजुरलाई।
1: पक्कै पनि हजुरलाई। मैले चाहिँ कसलाई गरी होला है? हजुरले त मलाई गर्नुभयो, मैले कसलाई गरे?
2: मलाई नै गर्नुभयो होला।
1: पक्कै पनि मलाई नै गर्नुभयो भने शुभ नाम भन्नुहोस्।
2: मेरो विजय तामाङ।
1: विजय तामाङ कुन ठाउँदेखि बोल्दै हुनुहुन्छ?
2: मकनपुर।
1: हाहा, मकनपुर कुन थाहा नगरपालिका?
2: हजुर हजुर।
1: हाहा, थाहा नगरपालिका मकनपुरदेखि हुनुहुन्छ। अनि खाजा खानुभयो कि बाँकी छ विजयजी?
2: खाजा खाइसके, तपाईँले खानुभयो?
1: मैले चाहिँ खाएको छैन, अब के गर्ने होला है?
2: अब म छिटो भएछ, अब तपाईँ बिस्तारै खानु।
1: ठिकै छ, अब के पनि नगर्ने, कुनै दिन भेट भयो भने सँगै बसेर खाने है।
2: ए हस् हस्,
1: ठिकै छ, धेरै धेरै धन्यवाद छ, हस् भन्नुभएको छ। कुनै दिन मौकाले साथ दियो भने खानु पनि पर्छ है। कार्यक्रममा आइसक्नु भएको छ विजयजी, धेरै खुसी लाग्छ। कार्यक्रम हाम्रो भाका हाम्रो ठुटुकी हरेक हप्ताको शनिबार र मंगलबारको बसाईमा आउने गर्दछ। आज पनि हामी शनिबारको बसाईमा छौँ, मंगलबारको बसाईमा भने दश उत्कृष्ट लोक भाका तपाईँले रोजेको अनि तपाईँले खोजेको भाका बजाउँछौ भने आज भने तपाईँले आफैले गीत गाउनु पर्ने हुन्छ। अब के गर्ने होला है?
2: साह्रै यस्तो गीत त गाउन आउँदैन, यो म फर्स्ट टाइम आएको हो तपाईँको कार्यक्रममा।
1: पक्कै पनि
2: हजुर, अब अहिले अलिकति बिजी छु, भए पनि कार्यक्रममा उपस्थित भएको छु होइन, तर गीत गाउनु चाहिँ अलिकति भन्दैन कि भन्ने कुरा चाहिँ हो।
1: पक्कै पनि, धेरै धेरै धन्यवाद छ, ठिकै छ। कार्यक्रमको नियम पालना गर्नलाई अलिकति नबुझिकन अगाडि बढ्ने पनि कोसिस राम्रो होइन नि है।
2: हजुर
1: हजुर, पक्कै पनि धेरै धेरै खुसी लागेको छ, गीत नगाउनु भए पनि धेरै कार्यक्रमलाई माया गर्नु भएको छ अनि सम्झिनु भएको छ। भोलिको बसाईमा अनि अर्को हप्ताको बसाईमा भने गाउने गरी आउनु होला है विजयजी। अहिले पनि छुट्ने मन नहुँदा नहुँदै छुट्नुपर्ने समस्या भइसकेको छ, त्यसैले छुट्नुभन्दा अगाडि पनि गीत गाउनु नभए पनि आफ्नो आफन्तलाई पनि सम्झन होला है।
2: आफन्तलाई पनि त्यही हो, सबैजनालाई राम्रै होस् भन्न चाहन्छु होइन, साथीभाइ दिदी बहिनी दाजुभाइ सबै अङ्कल आन्टीहरूलाई सबैजनालाई नै बिदा गर्छु म।
1: नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ हाम्रो विजय तामाङ जी हुनुहुन्छ मकनपुरदेखि। कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा आइसक्नु भएको थियो अनि मिठो गीत पनि गाउनु भन्नुभएको थियो। अलिकति म फर्स्टमा आएको दिदी, अलिकति मिस भएन भन्दै टाढिसक्नु भएको छ, ल केही छैन। अब पनि तपाईँको माझमा फेरि पनि एउटा लोक भाका राख्दैछु, तपाईँ भने फेरि पनि सुन्नुहोस् पाँच बिस दुई सय सत्तरी फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला अनि यो गीत सुनेर मनोरञ्जन लिनुहोला।

0: हाँ निकै नै रमाइलो फाका तपाईँको माझमा राखिसकेको छ. गाईले खायो बारीको भन्दा यति धेरै माया गरौँ त कहाँ भन्दा निकै नै रमाइलो फाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु. श्रोत मित्र स्वागत गर्न चाहन्छु भन्दा भन्दै अब अन्त्य गर्ने पनि टाइम आइसकेको छ. किनभने अब मैले कार्यक्रममा एकजनासँग मात्र कुराकानी गर्नेछु किनभने सबैको नेट काटिसकेको छ है दिदी भन्दै औला उठाउँदै हुनुहुन्छ विवेकजीले. त्यसैले कहाँदेखि बाटो पुऱ्याउँदै हुनुहुन्छ जो मित्र हुनुहुन्छ एकदमै लकी मित्र हुनुहुन्छ कहाँदेखि पुऱ्याउँदै हुनुहुन्छ. नमस्ते हजुर.
1: नमस्कार हजुर, म लम्जुबाट गणेश साकिया बोल्दैछु हजुर.
0: नमस्ते हजुर. नमस्ते गणेशजी, सन्च आराम हुनुहुन्छ?
1: सन्चै आरामै छु हजुरहरू पनि त सन्चै आरामै हुन चाहन्छु.
0: हामी पनि एकदमै सन्चै छौँ गणेशजी. अनि खाजा खानुभयो कि बाँकी छ?
1: खाजा खाएन हजुरहरूले खाएपछि मात्रै खाने हजुर.
0: पक्कै पनि हामीले खाएपछि मात्रै खाने भन्नु भएको छ. आफ्नो भोकको भेटेकातिर राख्नु भएको छ, अर्कोतिर हामीलाई ध्यान दिइराख्नु पर्ने परिरहेको छ. हो भने कार्यक्रम सिध्याएपछि मजाले खाजा खानुहोस् है.
1: हजुर हजुर.
0: कार्यक्रममा आइसक्नु भएको छ, कार्यक्रमको अन्ततिर आइसकेका छौँ गणेशजी. आज भने तपाईँलाई थाहा छँदैछ एउटा लोकभाका गुनगुनाउनु परिहाल्छ, अब सुरु गरौँ है.

0: बेनी को बाजार जाता माया लाए था उते नजारा की रे मीरे जाले रुमाना।
1: धन्यवाद छ। यदि मिठो गीत गाउनु भएको छ, छोटो समयमा मिठो भाका गाउनु भएको छ, जसलाई धेरै धेरै धन्यवाद छ। त्यसैले अब छुट्नु भन्दा अगाडि आफ्नो आफन्तलाई एकदमै छोटो मिठो रूपमा सम्झन सय
0: सम्झना हजुर मिठो रेडियो बिहानीको के अरे हजुर मिठो यति श्रोता मिठो माया मिठो सम्झना छ। टेक्निकलमा हुने सुवेदीज्यूलाई पनि मिठो माया मिठो सम्झना छ। धेरै धेरै रेडियो बिहानी हल टिमलाई मिठो माया मिठो सम्झना छ। हाम्रो कृष्णमाया तामाङ बहिनी हुनुहुन्छ धादिङमा, उहाँलाई पनि मिठो माया मिठो सम्झना छ। गोर्खातिर ध्रुव तामाङ, नानीमा कोइराला, अनुपा गुरुङ, ऊ तिनटै जनालाई मिठो माया मिठो सम्झना। साथी त धेरै हुनुहुन्छ यता तनहुँतिर, भीम कुमाल, चेकु छेत्री, आम साडु मगर, सबैलाई एकमुठा मिठो माया मिठो सम्झना भन्दै एकछिन मलाई सुन्ने गरेर एउटा गाना बजाइदिनुहोस्। मैले भनिसकेको छु है,
1: पक्कै पनि अहिले पनि छुट्टाउँ गणेशजी।
0: हजुर हजुर नमस्कार, एकैछिन गाना लगाइदिनुहोस्, म बाहिर नै हिँड्दैछु।
1: हस् हजुर हस्, पक्कै पनि कार्यक्रममा आइसक्नु भएको छ, मिठो भाका पनि बजाइदिनुहोस् है भन्दै टाइसक्नु भएको छ। अन्तिम मित्र हुनुहुन्छ गणेश साकेजी हुनुहुन्छ लमजुङदेखि, निकै नै मित्र माया गर्ने मित्र हुनुहुन्छ। धेरै धेरै धन्यवाद छ सम्पूर्ण मित्रलाई मिश्र रूपमा। कोही मित्रले फोन गरेर सहदी राख्नु भएको छ, कतिपय मित्रले फेसबुक पेजमा लाइभ हेरेर अनि कमेन्ट गरेर सहदी राख्नु भएको, सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद दिँदै। कतिपय मित्र आफ्नो ठाउँमा बसेर रेडियो सुनेर पनि सहदी राख्नु भएको छ, कतिपय मित्रले हिँड्दा हिँड्दै बोल्दा बोल्दै पनि कार्यक्रम सुनिराख्नु भएको छ, उहाँलाई पनि धन्यवाद। कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा एक घण्टासम्म फोन गरेर सहदिने मित्र हुनुहुन्छ रविन्द्र तामाङ हुनुहुन्छ, दार्खादेखि भने विमला तामाङ हुनुहुन्छ, अनि सुजन लामा हुनुहुन्छ, रामेश्वर नेपाल, अनि किसान पौडेल, समीर चेपाङ, अनि त्यसै गरी विजय तामाङ, अनि अर्को मित्र हुनुहुन्छ बुधाराम चेपाङजी, र अन्तिम मित्र हुनुहुन्छ गणेश साक्यजी लम्जुङदेखि। सम्पूर्ण मित्रलाई पुष्ट रूपमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। फोन गर्दा गर्दै नलाग्ने मित्रलाई भन्न चाहन्छु निराश नहुनुहोला है, फेरि पनि अर्को हप्ताको मंगलबारको बसाइमा आइ नै हाल्छु भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा एक घण्टासम्म प्रविधिमा रहेर साथ दिने मित्र विवेक सुवेदीलाई पनि धेरै धन्यवाद दिँदै, त्यसै गरी भैरवी टारमा रहनुहुने राजु सुरेशलाई पनि एकमुष्ट रूपमा धन्यवाद दिँदै, उही तपाईँहरूको सुख दुःखको साथी काली बराली अनि डाँडा पखा भन्जेङ चौधरीको कार्यक्रम सञ्चालित म सपनाको र अर्को हप्ताको मंगलबारको बसाइसँग ओझल पढ्न चाहन्छु। नमस्ते, सक्नुहुन्छ भने सबैको राम्रो गर्नुहोस् तर नराम्रो भने कसैको नगर्नुहोस् भन्दै बिदा हुन्छु। नमस्ते, जय गीत जय संगीत।

0: 물이 에러다 라우.
1: 아하, 코티 람로 먹어 수트라. 까바들 라고.
0: 까바도 오노니. 멀리 디디바니 순사리 거거나 우드고 바탈라고니.
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
3: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
4: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
3: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
4: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
3: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93270 9851-93270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
1: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849-2431-11 9849-2431-11
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9841-68-67-64 9841-68-67-64
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
8: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन। धादिंग जिला को विभिन्न स्थान सेवा दीदी आई ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोल। संपर्क फोन नंबर 0105204070 98511 87882 गोल्सी बजार को 0104031116 र 920 बजार को 98512049090 ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग। ओम टंकेश्वर इंटरप्राइजेस तपाईंकै सेवामा सधैं तत्पर। घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भइरानै बनायो भने एउटा सकि अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अंकल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0097 437 र 010 590 0093 मा सम्पर्क गर्नु होला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क।
0: धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
5: पहिला मलाई विश्वास लाग्थ्यो, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
7: लस्तो है भेबे फेबेमा रङमाझे RCC दिम बोरा चहरतिन प्रे र खोरमा नग फारममा असिम टमाटार की टनेलमा सिङ्गै सुर सेङ्जेपल मुबा भोले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिन्जिम सेगो है रोमा।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकन्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ?
11: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
7: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
11: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
7: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
11: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
7: ल टिप, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 215 फोन गरेर जानुहोस् है।
2: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरा हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिपा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98 5 11 93 270 98 5 11 93 270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ, त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी,
5: खर्च अनुसारको घर त बन्या जस्तै बन्या छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010 520 470
4: 98 5 11 87 882 गल्छे बजारको लागि 010 40 31 16 र 920 बजारको लागि 98 51 20 49 90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: मैले गहना लिएर थिएँ,
7: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
6: नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
7: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
8: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ, त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
6: आर आरके सुन चाँदी पसल नीलकण्ठ नगर पालिका तीन बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 9841639953।
8: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुनचाँदी पसल।
9: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
10: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
10: जनरल मेडिसिन सेवा,
9: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
10: बाल रोग सम्बन्धी सेवा,
9: स्त्री रोग सम्बन्धी सेवा,
10: मुटुको इको र भिडियो एक्सरे सेवा,
9: ल्याब टेस्ट,
10: भिटामिन डी,
9: भिटामिन बी 12,
10: आइरन प्रोफाइल
9: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
10: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
9: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
10: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
10: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
11: बाबा बाबा म त आज स्कुल जान्न।
12: म पनि स्कुल जान्न मम्मी।
13: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
14: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
13: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
15: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
16: 9861975447।
17: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाथो नगरो।
18: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
19: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934।
20: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: छोरा छोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। ओहो, होइन के हो नयाँ स्कुटर?
0: यसका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क

0: को औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घड़ी पसल नीलकंठ नगरपालिका तीन धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्टपुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्ड का मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
2: के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घड़ीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दारी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 9510638002 9510638002
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9852140934।
6: घर त बल्ल बल्ल बनाइ भ्याए,
2: अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त
0: भइरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
2: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
6: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू फोहोर जथाभावी फाल्ने बानी त्यागौं आफ्नो घर टोल र गाउँ सफा राखौं घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस् बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस् सफा गाउँ स्वस्थ नागरिक यो हाम्रो साझा जिम्मेवारी हो सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा
7: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843662616 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा, म चाँडै स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, थारिङ, एमाले चोकबाट तल, काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: निकलिकन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।

0: टीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु, एकको उपचार हुँदै देशभर विरोध समेत तीव्र बन्दै आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो।
1: यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो।
0: नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज। गोर्खामा दुई पुल भने निर्धारित समय भन्दा अगाडि नै निर्माण सम्पन्न। बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइए कार्यवाही गरिने, तत्काल खबर गर्न अनुरोध। बझाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते।
2: जीप दुर्घटना भएर तीन जनाको मृत्यु भएको छ अनि 10 जना घाइते हुनुहुन्छ।
0: अबदेखि मोबाइल वा इमेलबाट बैंक खाता बन्द गर्न सकिने। नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष। बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई स्मृति भवनमा सार्ने तयारी, तर सुकुम्बासीको विरोध।
3: र विभिन्न ठाउँमा चाहिँ जुन बाढ़ीको कारणले गर्दा केही लाग्नु भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
0: र हर्मो जल मार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी। फिफा विश्वकपमा क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुँदै। कारण विस्थापित सुकुम्बासी परिवारलाई स्मृति भवनमा सार्ने तयारी, तर सुकुम्बासीको विरोध।
3: र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा केही लाग्नु भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ

0: बाढ़ीका कारण विस्थापित भएका सुकुम्बासी परिवारको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्नु सरकारको पहिलो दायित्व हो, तर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयासप्रति देखिएको विरोधले समस्या थप जटिल बन्दै गएको छ। बर्खायाममा विपद जुनसुकै बेला आउन सक्ने भएकाले सरकार र विस्थापित परिवारबीच संवाद, सहकार्य र आपसी विश्वासको वातावरण निर्माण अपरिहार्य छ। मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै दिगो समाधानतर्फ सबै पक्ष जिम्मेवार ढंगले अघि बढ़न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
1: बझाङको केदार सिंह गाउँपालिका साथको सुरुङ्गे क्षेत्रमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परि 5 जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सीआईएनलाई बताउनुभयो।
2: जीप दुर्घटना भएर 3 जनाको चाहिँ मृत्यु भएको छ, अनि 10 जना घाइते हुनुहुन्छ। 10 जना मध्ये पनि 5 जना चिकित्सक घाइते भएको छ। चिकित्सक घाइतेको उपचारको लागि हामी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ रेस्क्यू गर्न खोजिरहेछौ। तर समस्या के भयो भने त्यो एकदम माथि 8000 फिटको लेकमा रहेछ, त्यहाँ हेलिकप्टर ल्यान्डै गर्न सकेन। त्यो हेलिकप्टर चाहिँ यता चैनपुरमा आयो, अहिले चैनपुरबाट फेरि एकचोटि हामी अर्को प्रयास चाहिँ गरिरहेछौँ, हेलिकप्टरबाटै रेस्क्यू गर्न प्रयास गरेका छौँ। र घटना घट्ने बित्तिकै हामीले डाक्टर र एम्बुलेन्सको टोली चाहिँ त्यहाँ पठाइसकेका छौँ, तर सदरमुकामबाट त्यो ठाउँमा पुग्न 3-4 घण्टा लाग्दो रहेछ। अबको समयमा केही समयपछि 1 घण्टा जतिमा एम्बुलेन्स र डाक्टरको टोली पनि पुगेका छ।
1: जीप दुर्घटनाबाट करिब 300 जीप सड़कबाट करिब 300 मिटर तल खसेको थियो। दुर्गाथली गाउँपालिका 6 का वड़ा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परि दुर्गाथली 6 का 60 वर्षीय चक्र महत, सोही गाउँकी 65 वर्षीय केला देवी महत र केदार सिंह 7 की 35 वर्षीय विमला धामीको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदार सिंह 7 का देव बहादुर धामी, दुर्गाथली 6 का झल्का महत, जमैती महत, धनशेर जागरी, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देव बहादुर जागरी, वीरू जागरी र रामबहादुर महत गम्भीर घाइते भएको बताइएको छ। घटनामा उद्धार कार्य जारी रहेको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गर्नुभएका अश्विन राउतको मृत्यु भएको छ। राउतको केही बेर अघि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षीय राउतले आज बिहान आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। वीर अस्पतालको आईसीयूमा उपचारको क्रममा उहाँको मृत्यु निधन भएको हो। त्यस्तै हिजो आत्मदाह प्रयास गरेका सर्लाहीका एक युवकको भने उपचार भइरहेको छ। त्यस्तै अस्ति राहदानी विभाग अगाडि मुगुका एक किशोरले आत्मदाह गरेपछि उपचारका क्रममा हिजो मृत्यु भएको थियो। त्यसँगै आत्मदाह गर्नेको संख्या 3 पुगेको छ। सरकारप्रतिको चरम असन्तुष्टिका कारण मानिसमा निराशा बढ़ेका कारण यस्ता घटना भएको कतिपयको दावी छ। आज देशभर सरकारको विरोधमा विभिन्न स्थानहरूमा प्रदर्शन समेत भएको छ। यसैबीच जलन भएमा तत्काल के गर्नुपर्छ, हामीले किर्तिपुर वर्ण अस्पतालका डाक्टर किरण नकर्मीलाई सोधेका छौं।
3: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै होइन, प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ, त्यस कारणले टक्क रोकिनु पर्यो। अनि त्यसपछि भुइँमा लडेर अनि लडीबुडी गर्नुपर्छ, त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर 1/2 घण्टासम्म घाउलाई चिस्याउनु पर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ, अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो।
1: अविरल वर्षापछि आएको बाढ़ीका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ।

0: बाढ़ीका कारण गए राती करीब एक बजेतिर होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेका थिए। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि उनीहरू जान नमानेको काठमाडौँ महानगरले जनाएको छ। उनीहरूलाई अहिले कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले सीआईएमसँग कुरा गर्दै बाढ़ीमा डुबेको क्षेत्रको सरसफाई शुरू भएको र बाँकी सबै महानगरले व्यवस्थापन गर्ने बताउनुभयो।
1: बर्सातको कारणले गर्दाखेरि कीर्तिपुरको डाँडा स्वामीमा बसेकाहरूमा पनि जलमग्न भयो। त्यो जलमग्न भएको कारणले गर्दाखेरि आज चाहिँ बागमती सभ्यतालाई चाहिँ तिनीहरूलाई चाहिँ यो भक्तपुर लान चाहिँ कोसिस गरिरहेको छ। अब उहाँहरू मानिरहेको अवस्था पनि छैन र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा चाहिँ लान्ने भएको छ, त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
0: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबन्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। यो अवधिभित्र नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच गोर्खामा गण्डकी प्रदेश सरकारको बजेटबाट 2 मोटरेबल पुलको निर्माण निर्धारित समय अगावै सकिएको छ। गोर्खा नगरपालिका 12 र सहित लखन गाउँपालिका 1 जोड्ने लुदी खोला पुल र पालुङटा नगरपालिका 9 सेरा स्थित चुक्ती खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो। आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले दुवै पुलको उद्घाटन गर्नुभएको छ। सरकारले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव र कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल खबर गर्न आग्रह गरेको छ। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले यस्तो अवस्थामा मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ। आज चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छट्के अनुगमन तथा किसानसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालोबजारी तथा कृत्रिम अभाव सृजना गर्ने कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकारवाला सबैमा आग्रह समेत गर्नुभएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। अबदेखि मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा एपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न विशेष अध्ययन कार्यदलले कार्यदलको तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपाय सिफारिश गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरूङको संयोजकत्वमा गठित 9 सदस्यीय कार्यदलले 2 साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर हस्तान्तरण गरेको हो। ताजा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानसँग हर्मुज जल मार्गमा सबै अन्तर्राष्ट्रिय व्यापार जहाजका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ। यसलाई ओमनमा हुने अप्रत्यक्ष वार्ताको प्रमुख एजेण्डा मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी संचार माध्यमका अनुसार नाम नखुलाइएका अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसँग निजी रूपमा व्यावसायिक जहाजमाथि भएको गोली प्रहार भएको समेत स्वीकार गरेको दावी गरेका छन्। यद्यपि इरानी पक्षले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एक नियन्त्रण बाहिरको समूहमाथि लगाएको बताइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान 3:45 नर्वे र इंल्याण्ड तथा बिहान 7:00 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एलिङ हालान्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंल्याण्डका कप्तान ह्यारी केन र जुड बेलियम पनि लयमा छन्। त्यस्तै साविक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा

0: साबिक उपविजेता फ्रान्सले मोरोक्कोलाई दुई गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो।
1: आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
2: जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
1: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञसँगको कुराकानी सँगै थिएटर कलाकारितामा नाम दाम र सम्भावना बारे विशेष सामग्री सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पछिल्लो समय नेपालमा आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ। पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या, देखावटी प्रवृत्ति, असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरूले बताएका छन्। कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? सीआईएनसँग कुरा गर्दै मनोविमर्शकर्ता आसमा अर्यालले भन्नुभयो,
6: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा महिलाहरू भन्दा पुरुषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने होइन, बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने। हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो। अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो। त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ। र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ।
2: अथवा आफै भित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो। र हामीले
7: हजुरले यो भन्दै गर्दाखेरि आत्मदाह गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला?
2: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौ न, हामीलाई कहीँबाट कल आयो होइन, अथवा मेसेज आयो, अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। फोनमा आउन सक्छ त्यस्तो, कसैले मेसेजमा लेखेर पठाइदिन सक्छ, अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढेको छ होइन। त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो, त्यति बेला हामीले ठुल्ठूला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म अब मर्दिन्छु भनिरहेको छ भने तपाईँलाई मर्न मन लागिरहेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो, हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। हत्तेरिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चलचित्रमा थिएटर शैली अपनाउँदा कलाकारलाई रोजगारीको अवसर,
8: 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेको छु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेको छु।
1: थिएटर कलाकारका लागि अवसर र चुनौती दुवै, शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
13: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
12: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। डिजिटल प्रविधिमा ठूलो सिनेमा हलहरू सञ्चालनमा आए पनि नेपालमा थिएटर मोह घटेको छैन। त्यसमा पनि पछिल्लो समय नेपाली चलचित्रमा थिएटर कलाकारहरूको दबदबाले नयाँ कलाकारहरूलाई अवसर बन्दै गएको छ। हामीले कलाकार लक्ष्मी बरदेवासँग थिएटरको अनुभव, अवसर र चुनौतीका विषयमा कुराकानी गरेका छौं।
14: थिएटरमा भनेस त सुरुमा त त्यही थियो, क्लास लिएकै लगभग 12 वर्ष भइसकेको छ, त्यसको लगभग अलिक अगाडि नै आयो, दुई वर्ष जस्तो त अगाडि नै आयो।
8: सजिलैसँग थिएटरसम्मको यात्रा तय भयो अथवा थुप्रै संघर्षहरू गर्नु पर्यो, अब परिवारलाई मनाउनु पर्ने कुरा अथवा हुन्छ नि तपाईँको व्यक्तिगत आफ्नो जीवनमा चाहिँ थिएटरको यात्रा तय गर्न चाहिँ कतिको मुस्किल भयो सुरुमा?
14: थिएटर त म कसैलाई पनि नभनिकनै आऊ मैले अरामनगरमा जागिर पाएँ भनेर त्यसरी आएको म खास
8: किन त्यसो त किन गर्नु पर्यो
14: होइन मलाई पनि माहौल बुझ्नु थियो खासमा यतातिरको कस्तो हुँदो रहेछ म फेरि त्यति बेलासम्म मेरो जर्नी कस्तो भइरहेको थियो नि मैले थुप्रै सानै उमेरमा धेरैवटा काम गरेँ मैले अनि त्यो कुनै पनि कामहरूमा मलाई खुसी नलाग्ने अब म थिएटर गर्छु भन्नु लारे म आउँला रे अब मलाई एकै महिनामा त्यो मन नपर्ला रे अनि फेरि त्यो त झन् फ्रस्ट्रेसिङ परिवारको लागि त्यो स्वीकार्य कुरा भएन नि त जहाँ पनि टिक्न सक्दैन
8: भने काम गर्नुभयो पैसाभन्दा अगाडि थिएटरमा आउनुभन्दा
14: मैले त ट्युसन पढाउनेदेखि लिएर स्कुल पढाउनेदेखि लिएर एनजिओमा जब गर्ने युएनमा काम गर्ने सबै गरेँ मैले म सानैदेखि काम गर्छु
8: रुचि लागेन त्यो काममा
14: यो कलाकारिता भन्नेलाई अब त्यो यो त हेर्नु यस्तो छ कि यो भोक क्या यसलाई अब रोग भन्ने कि के भने छोड्दै छोड्दैन क्या यो त्यस्तो डेन्जर
8: फिल्डमा चाहिँ कलाकारिता क्षेत्रमा एकदमै लाइफ हुन्छ नि जीवन चाहिँ सेक्योर छ इन्कम एकदमै राम्रो हुन्छ भन्ने त्यो 100% ढुक्क नभएको कारणले खुलेर सुरुमा आउन कठिन हुने हो कि केले रोक्दो रहेछ सुरुमा खुलाउनलाई चाहिँ
14: तपाईँ राम्रो पैसा कमाउनलाई कति वर्षसम्म संघर्ष गर्नुहुन्छ त्यसले रोक्छ क्या त्यो त जब मान्छे त्यहाँसम्म पुग्नै सक्दैन क्या मान्छे त्यो अझै अब हाम्रै कुरा गर्दै गर्दा ल मैले ल थिएटर आउनुभन्दा अगाडिदेखि नै ल अगाडिकै मेरो जर्नीको कुरा गर्ने 15-16 वर्ष भइसक्यो होइन 15-16 वर्षदेखि म लागिरहेको छु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई सङ्घर्ष गरिरहेको छु मान्छे त 16 वर्षमा त त्यस्तै उसै काम त तपाईँको रिटायरमेन्ट हुने बेला भइसक्छ 16-17-18 वर्ष कति वर्षमा होइन
8: सरकारी जागिर
14: भइसक्छ नि त भनेको त्यति लामो समयसम्म पनि तपाईँ सङ्घर्ष गरिरहनुपर्छ अनि त्यहाँसम्म पुग्न पनि अब मैले भनौँ न अब यो चाहिँ अब के धेरै कुराले म्याटर गर्छ क्या जस्तै मसँगै क्लास लिएको साथीहरूमा अब कतिजना कहाँ हुनुहुन्छ हामीलाई नै थाहा छैन कि अब हामी 2-4 जना मात्रै यहाँ अडिरहेछौँ टिकिरहेछौँ होइन सो त्यहाँसम्म त्यो तपाईँले भने जस्तो त्यो पेसागत हिसाबले यसलाई अप्नाउन पनि अथवा एउटा सर्भाइभ गर्न पनि एकदमै त्यो एकदम सङ्घर्षपछि मात्रै यो समय आउँछ अनि त्यो सङ्घर्ष धेरैले चाहिँ झेल्नै सक्नुहुन्न क्या अनि सुरु सुरुमा त रहर ल्याउनुहुन्छ सुरुमै यस्तो होला कि भनेर अनि त्यो लगभग तपाईँको 3-4-5 वर्षसम्म त धेरै नै फिल्टर
8: भएर
14: को कहाँ पुग्ने को के गर्ने त्यस्तो भइसक्छ
8: किनभने त्यो समयमा त्यसरी त्यो फिल्टर हुने र छोडेर जानुको कारण चाहिँ मेन कुरा आर्थिक रूपमै जोडिन्छ होला सायद एक त समय जतिसुकै बेला पनि दिनुपर्ने हो साँझ बिहान दिउँसो घाम पानी केही भन्न पाइएन भने सुरु भएपछि त्यसलाई अन्त्यसम्म पुर्याउनु परिहाल्यो होइन अनि त्यसको रिटर्न ब्याक त आउने निश्चित हुँदैन नि त यति नै आउँछ
14: सुरुमा त हजुरको काम पाउनै गाह्रो छ क्या त्यो चिरेर यति धेरै कम्पिटिसन छ तपाईँ त सम्झिनु हुने तपाईँलाई भनौँ न यो मान्छे पनि छ है भनेर सम्झाउन नै वर्षौँ लाग्छ क्या अहिले अब हामीले हेर्दाखेरि पो हो फलना यस्तो यति भयो भनेर तर त्यो ठाउँमा पुग्न त्यतिकै एकदमै गाह्रो छ क्या खासमा सम्झिँदा चाहिँ एकदमै गाह्रो छ
8: यता फिल्मको भन्दा थिएटरमा एक्टिङ गर्न चाहिँ एकदमै धेरै गाह्रो पनि भन्छन् कतिपयले होइन थिएटरमा रियल हुन्छ नि त त्यो एकदमै टिपिकल खालको त्यहाँनिर अभिनय हुन्छ होइन तपाईँ थिएटरबाट फिल्म इन्डस्ट्रीमा आउनुभएको त्यो सुरुमा अघि पनि मैले फेरि जोडेँ तपाईँलाई तपाईँको सुरुवाती त्यो सङ्घर्षको दिनहरूमै थिएटरमा गइसकेपछिको अनुभव सरी सुन्नु न कस्तो हुँदो रहेछ कस्तो लाग्यो त्यहाँ गइसकेपछि कति वर्षसम्म त्यहाँ रहनुभयो तपाईँ
14: म त खासमा त अहिले पनि केही मतलब त्यस्तो त्यो अब रेगुलर त्यो सु नगरे पनि के
8: जोडिँदाखेरि हाम्रो उहाँ पनि थिएटरमा ब्याक भएर अस्ति भर्खर त्यस्तो प्रसार भएको विषय थियो
14: होइन थिएटर चाहिँ नट ओन्ली पर्फर्म गर्नु मात्रै थिएटर होइन थिएटरमा चाहिँ सिकाएको कुराहरू पनि हुन्छ कति कुराहरू होइन जस्तै मलाई चाहिँ त्यस्तो लाग्छ थिएटरमा गएर पर्फर्म मात्रै गर्नु चाहिँ ऊ होइन क्या जस्तै
8: थिएटरबाट आएको कलाकार चाहिँ अभिनयमा पोख्छ हुन्छन् परिपक्व हुन्छन् भन्ने पनि छ नि त
14: सिकाएको कुरा थिएटरमा गएर भनेको अब एउटा पर्फर्म गरेर पोख्छ हुने होइन अथवा दुईटा पर्फर्म गरेर पोख्छ हुने होइन त्यहाँनिर चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने तपाईँले सिक्न पाउनुहुन्छ धेरै कुरा क्या जसले गएर त्यहाँनिर अभिनय गर्नुहुन्छ उहाँहरूलाई पनि थाहा होला तर कस्तो भने त्यहाँ तपाईँले गएर एज युजल पर्फर्म मात्रै गर्यो गर्नुहुन्छ भने चाहिँ अब त्यसले चाहिँ त्यस्तो धेरै फरक पार्दैन जस्तो लाग्छ मलाई किनकि त्यहाँ चरित्र निर्माणहरूको कति प्रोसेसहरू नै छुटिरहेको हुन्छ होइन भनेको अब हामीले म आफैले पनि मैले जम्मा 3 महिनाको कोर्स लिएको थिएँ सुरुमा होइन त्यो कोर्स हाम्रो क्लास सक्यो क्लास सकेपछि हामी घरमा बस्ने होइन क्या रेगुलर हामी 7:30 बेलुका 5-7 बजीसम्म हामी थिएटरमै बस्ने हो क्या त्यहीँ गर्ने खालि एक्टिङको कुरा गर्ने अथवा त्यहाँनिर रिहर्सल हुन्छ भने रिहर्सल गर्ने अब दाई दिदीहरू को हुनुहुन्छ होइन को आउनुहुन्छ उहाँहरूबाट कुराहरू सिक्ने गर्ने प्र्याक्टिस निरन्तर के अलिकति त्यो कस्तो भने त्यो चाहिँ त्यो अब एउटा डिभोसन भन्छ नि आफ्नो होइन त्यसलाई चाहिँ डेडिकेसन भन्दा पनि माथि पुग्छ क्या त्यो प्र्याक्टिसले गर्दाखेरि चाहिँ अनि बल्ल अनि निखारिने हो क्या अभिनय चाहिँ तपाईँको अनि फेरि गाह्रो भन्दाखेरि चाहिँ कस्तो नि यता थिएटरमा गर्न गाह्रो गाह्रो पनि छ तर फेरि सजिलो पनि छ तपाईँको एउटा पर्फर्म गर्न एक महिना रिहर्सल हुन्छ तपाईँको एक महिना रेगुलर तपाईँ त्यो रिहर्सल गराउनु भएको छ भने त मान्छेलाई हेर्दाखेरि यत्रो डायलग कसरी कण्ठ भयो एक महिना दिएको छ अनि कण्ठ भइहाल्छ नि गर्नु नि पर्छ त्यो उसको काम हो नि त उसले गर्छ होइन तर अब यता तपाईँको फिल्ममा आउँदाखेरि चाहिँ फेरि एकचोटि तपाईँले जस्तै त्यहाँ त एक्टरको कस्तो हुन्छ नि थिएटर चाहिँ एक्टरको माध्यम हो भनेर भन्छ क्या थिएटरमा चाहिँ तपाईँ जस्तै मानौ तपाईँलाई रिहर्सल गराइयो डिरेक्टरले यस्तो यस्तो भन्यो तर एट द एन्ड तपाईँले पर्फर्मेन्स जस्तो दिनुहुन्छ एक्टरले जस्तो दियो त्यो नै
8: अडियन्सको लागि लाइभ पर्फर्मेन्स जस्तो भयो होइन
14: लाइभ नै हो
15: बझाङको केदारसिंह गाउँपालिका सातको सुंगुरे क्षेत्रमा भएको जीव दुर्घटनाका घाइतेको उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन अहिले घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टोली पनि पुग्दैछ तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु एकको उपचार हुँदै देशभर विरोध प्रदर्शन तीव्र बन्दै गएको छ आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो पर्ने मनोपरामर्शविदहरूले बताएका छन् नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज गरिएको छ गोर्खामा भने दुई पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सरकारले कार्यवाही गर्ने भएको छ तत्काल खबर गर्न सरकारले अनुरोध गरेको छ बझाङमा जीव दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने भएको छ नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष छ बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई भक्तपुर सार्ने तयारी तर सुकुम्बासीको विरोध रहेको छ र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी छ फिफा विश्वकपमा आज क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुँदैछन् हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्ची बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी, धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपत्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: Budi, Erota, Lau.
1: Aha, kati ramro manga sutra. Kaha bata lyako?
0: Kaha bata hunu ni? Maile didi bahini sunsari ghar gahana udyog bata lyako ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3374 9861 75 49 88 9861 75 49 88
3: ओ मेज्यू नमस्कार है
4: नमस्कार नमस्कार मेज्यू नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
4: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छम छमी नाच्नु पनि पर्छ के
3: खै मेज्यू म त बिहेमा आउँदिन होला
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
3: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
3: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
4: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
6: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 9741 031 429
9: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
9: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ लस है भेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिङ प्रे र खोरमा नग फारममा अस्तिम टमाटर कि ट्रनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा भोलि सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी याङ्बा अस्तिम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आइन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 02-525-470 असेम 98-511-87-882 फोन सिन्जिम से गै रोमा
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ
10: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54
10: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
8: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्छ

0: अलार्म, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल, यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन सेवा
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
3: बालरोग सम्बन्धी सेवा
0: स्त्री रोग सम्बन्धी सेवा
3: मुटुको इको र भिडियो एक्सरे सेवा
0: ल्याब टेस्ट
3: भिटामिन डी
0: भिटामिन बी 12
3: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दैछु त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाचो नगरोस्
5: पहिला मलाई विश्वास लाग्छ यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98-550-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934
7: झोला बोकेर लुकुर लुकुर कतो जान लागेको हो अर्जुन भाइ
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
7: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो
1: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
7: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
1: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
7: ल टिभा प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98-511-93-270 98-511-93-270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63 802 98510 63 802।

0: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
1: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
7: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी च्याल, बालुवा, ढुङ्गा, पाइलुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोप्राइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 97 41 031 429।
9: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोप्राइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
11: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोप्राइटर दिलबहादुर श्रेष्ठको लागि 98 43 40 057 437 र 010 590 093 मा सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, भुती बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको, हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आए। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरौँ।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9852140934।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी।
5: मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855204934।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: केलाई छ र त्यो त भन्ने बित्तिकै राजाका दुधारले बोलाइदिए भगवान विष्णु आउनु हो 52 रूपी 5 अवतार नारायणलाई देखेर राजा बलि साह्रै नै खुसी भयो। हे बाबु बालकमै जोगी भएछौ नारायण। हे बाबु।

भन्दाखेरि भगवान विष्णु भन्नुहुन्छ बाहुन रूपी नारायणले, ए महाराज मलाई बालकमा जोगी हुन मन लाग्यो र महाराजको दर्शन गर्न आए। मलाई धन दौलत हिरामती सुना चाँदी अरू कुराको केही आशा छैन। हजुरको तालामाला हेर्न हात्ती घोडा सुना चाँदी महल दरबारले परिपूर्ण भएको। हिरण्य कश्यपको नाति विरेचनको छोरो राजा बलिको नारायण।

हजुरले त्यसो भएर सुख पाउनुहुन्न। म हजुरलाई केही दाना सुना चाँदी धन दौलत सारा दान दिन्छु भन्दा मलाई चाहिँदैन, मैले मागे जस्तो दिन्छौ भनेदेखि मात्रै म दान लिन्छु भन्दाखेरि मलाई तिम्रो त्यो ठुलो कुलो लाइमी गैरी खेत पनि मलाई चाहिँदैन, घर मुनिको त्यो ठुलो तोरी फल्ने पाटो पनि मलाई चाहिँदैन। ए महाराज, खन्दा कोदालो नगर्ने, जोद्धा हलो नगर्ने, नारायण हरि।

केलाई छर ल हुन्छ म दिन्छु भनेर कवाल गरे अनि संकल्प गर्दै गर्दै गए। राजा बलिले कुतपानी समातेर दान दिँदै जाँदाखेरि भगवान विष्णुले विदा स्वरूप लिनुभयो र एउटा पैतालो लगेर पातालमा आन्न पृथ्वीमय मण्डलमा टेक्नुभयो, अर्को पैतालो सम्पूर्ण स्वर्गमा गएर टेक्नुभयो। अनि राजा बलिलाई भन्नुभयो, ए महाराज, हे राम राम राम राम राम राम खैता।

यसरी अतो लगाएर राजा बलिलाई अब तिमीले बेमान गर्यौ, अब तिमीलाई म बाँधेर लडाउँछु भनिकन कहिले भन्दा भाद्र महिनाको ऋषि तर्पणीको पुण्यको दिन पारेर राजा बलिलाई

आयो पाँचम अवतारमा राजा बलिलाई तीन पाउ जमिनको हत्तो लगाएर भैदल जानलाई पालन गर्ने काम गर्नुभयो नारायण।

छैटौं अवतारमा भगवान विष्णुले आफ्ना पिताजीको हुकुम मानेर तर्फाई दाजु र आमालाई काटेर बचाउने काम पनि गर्नुभयो। अर्को कुरा के भनेदेखि सूर्यवंशी चन्द्रवंशी राजाहरूका सारा सन्तानलाई पनि मार्न पर्ने काम कारण पर्ण गुरु मार्ने पनि काम गर्नुभयो भन्ने कुराको व्याख्या गर्दै कुरा धेरै थियो नराइन।

सातौं अवतारमा जम्मू द्वीपको भरत खण्डको भारत क्षेत्रमा एउटा अयोध्याको नाउँ सहर थियो। त्यसै सहरमा राजा दशरथको रानी जेठी कौशल्या र माइली केकई कान्छी सुमित्राको गर्वबाट चार भाइ छोरा जन्मिए। जेठा कौशल्याको गर्वबाट रामचन्द्र राम अवतार भयो। देवामृतले नारायण।

रामको अवतार भयो अनि लङ्कापुरको रावणले जगतकी आमा जननी सीता माईलाई हरण गर्न पर्ने कारण थियो। सीताजी सीता मैया कसरी जन्मिन, कसकै छोरी हुन्, भगवान रामचन्द्र कसका छोरा हुन्, मैया सीताको उत्पत्ति कसरी भयो भन्दाखेरि 88,000 ऋषिहरूको 88,000 थोपा रगतबाट, राजा रावणको रानी भन्नु मैया मन्दोदरीको गर्भबाट पैदा भएर नेपाल जम्मू द्वीपको नेपाल क्षेत्रमा जनकपुर नाउँ गरेको सहरको छेउमा एउटा बालुवामा गाडेको थियो बालकमै। अनि राजा जनकले सुनको हलो, तामाको गोरु, चाँदीको हरिस, हिरामती, ज्वारको नारायण।

यसरी सीताको उत्पत्ति भएको थियो अनि रामचन्द्रको विवाह भयो। लङ्काको रावणले हरण गर्यो सीतामाईलाई, पछि रावणको कुलै नाश गर्न पर्ने काम सातौं अवतारमा भएको थियो भनेदेखि नरैन।

कृष्णको अवतार भयो आठौं अवतार मा भारत क्षेत्रमा एउटा मथुरा नाउँ गरेको सर थियो। त्यसै सरमा उग्रसेन नाउँ गरेका राजा थिए। ती राजाको छोरी देवकीको गर्भबाट भगवान कृष्ण उत्पत्ति हुनुभयो। भाद्र महिना कृष्ण पछि अष्टमी तिथि रोहिणी नक्षत्रको आधारको बगरमा मथुराको कारागार झेलखानभित्र नारायण।

भगवान श्री कृष्णको कृष्ण अवतार भयो अनि भगवानको बाललीला यति हो भनेर साँधी छैन। एकछिन म हजुरहरूलाई एउटा कुरा चिन्ती गर्छु। भगवान श्री कृष्णले आफ्ना भक्त भएका पाण्डवहरूलाई विभिन्न अवतारका कुरा भन्दै भन्दै भन्दै जानु भएको थियो। अनि भगवान मैले यसरी मथुराको कारागार झलखानभित्र जन्मेर मेरो बुबा वसुदेव र आमा देवकीलाई मेरो मामा

मथुराको काराघारा भित्र जे अनिल लगायो हत्कडी लगायो अनेक किसिमको दुःख दियो भनेदेखि मलाई आधा रातको बखतमा मेरा बुबा बसदेवले बेतको टोकरीमा राखेर भाद्र मासको उर्लाउँदो भेला जमुनामा बोकेर गकुल लानुभयो गकुलमा मेरो सानी आमा सानभाउ नन्दको अंशदेखि सानी आमा यशोदाको गर्भबाट माया देवी जगतकी आमा जननी जन्मिनी जन्म जन्म भएको थियो बालक साँटेर ल्याउने काम गर्नु हो सारा कुरा भइसकेपछि म नारायण।

के हो भनेदेखि लीला त हरेक छ, हरेक किसिमका लीलाहरू मैले गर्दै गर्दै गएको थिएँ। यो दिन के हो भनेदेखि 18 पर्व महाभारतमा ठुलो युद्ध थियो। सय भाइ

पाजाए पानवको मामा उफ जाली कानु सकुनी कौ कौडा लिएर बसेको थियो। खेल्दै लाँदाखेरि धन दौलत हात्ती घोडा सुना चाँदी सारा समाप्ति भयो। अनि पाझाई पाण्डवको जेठो दाजुले भन्नुभयो आफ्नो कान्छो भाइ सहदेवलाई थापिदिनुभयो, सौतानी आमाको छोरो बालकमा भवामा नभएको कुरो बालक भाइलाई मैले जुवामा खेल्न पर्यो कारण पर्यो भनेर थाप्नुभयो। कान्छो भाइ पनि हारिएमा काइलो नकुर पनि हारिए साइलो भाई गान्धी धनुर्धारी भगवान कृष्णको साथी यस्ता अर्जुन पनि जुवाबाट हारिए अनि माइलो भाई बलवान भीमसेन वायुको छोरो उनी पनि हारिए। अनि भइसकेपछि अनि आफ्नो पालो आयो महाराज राजाई श्री महाराज पनि हारिसकेपछि सय भाइ कौरवको मामा सकुनी भन्छ नारायण हे महाराज बाँकी के छ त।

भन्दाखेरि जुवाको जोसो जुवा जुवारीले जे पनि गर्छ भनेको कुरा यो इतिहासमा मिल्छ। किन भन्दाखेरि अरू कुरा त केही थिएन, थन दौलत आफ्ना आफै पनि हारिसकेका छन्। दरबारमा रहे कि हजारा सूर्यको जस्तो, तेजा भए कि पर्वत राजा कि छोरी पाँचभाइ पाण्डव कि रानी।

हजुरबाई पाण्डवहरूको रानी द्रौपदीलाई दरबारदेखि तानेर लछारेर जगलतामा समातेर ल्याएर सभाकाठमा निर्भङ्ग निर्वस्त्र बनाऊ भनिकन पाँचै भाइ कौरवहरूको जेठो दाजु दुर्योधनको नारायण।

दुशासन सरासरी खराखरी दौडिएर गयो र ए रानी ए रानी द्रौपदी त आजसम्म पाझाई पाण्डवकी रानी भएर महल दरबारमा बसेकी थिइस् आज देशी हामी सय भाई कौरवहरूको लतारा भए लौहिन हाम्रो भाडा मान्न हाम्रो लतारा होस् भनेर यो पर्ने दुशासनले भन्न लाग्दा ए बाबु नरैन।

भन्दै भन्दा भन्दै नमानेर लछार्दै घिसार्दै सभाका भेजमा ल्यायो र अनि दुशासनले राजै अब यसलाई के गर्न पर्छ भनेर नारायण।

भन्दाखेरि बाबु दुशासन यसको निर्भङ्ग निर्वासन बनाएर तिरहरण गर्देऊ अनि त्यसका श्रीमान पाण्डवहरू तमासा हेरोस् भनेर दुर्योधनको हुकुम भयो अनि रानी भन्नु मैया द्रौपदीको सारी तान्न भनेर दुशासन तयार भयो अनि मैया द्रौपदी भन्छिन् होइन नारायण।

यत्रो सदा सत्मा देख्दाखेरिमा हे भाइयो उह यस्ता भए वृद्ध हाम्रा सय भाइ कौरवको र पाँचाए पाण्डवहरूको हजुरबाउ गुरु भीष्म पनि हुनुहुन्छ। पाण्डवहरूलाई पढाउने कौरवहरूलाई पनि शिक्षा दिँदै दीक्षा दिने द्रोणाचार्य गुरु कृपा गुरु अश्वत्थामा गुरुहरू पनि हुनुहुन्छ देख्छु। अनि मेरी सासु सय भाइ कौरव कि आमा गन्धर्व राजा कि छोरी भित्राच महाराज कि रानी राजा ससुर राज्य था ससुरा अन्धो राजा धृतराष्ट्र महाराज पनि यही देख्छु भनेदेखि भाइ भागर राजा बासा सम्पूर्ण मन्त्री मण्डलले भरिभराउ भएको नारायण हृदय।

राजा मन्त्री भाइ भारदारे सम्पूर्ण देवर जेठाजु साला ससुरा जे भरि भराउ भएको यत्रो सभासदमा त्यो मात्रै नभइकन फेरि अरू कुरा के छ भन्दा मेरा श्रीमान धर्मका छोरा धर्मदेव श्री महाराज पनि हि भइबक्सन छ। त्यो मात्रै होइन, वायुका छोरा बलवान भीमसेन पनि हि भइबक्सन छ। स्वर्गका राजा इन्द्रका छोरा भगवान कृष्णकै साथी गान्धी धनुर्धारी मेरा श्रीमान साइलो भाइ अर्जुनलाई पनि देख्छु भनी अश्विनी कुमारका छोरा असाध्य बलवान पहलवान नकुल सहदेव पाँच भाइ पाण्डवहरू पनि छन् भनेदेखि आज नरहिन।

राजा भएको देशमा हिंसा पाइन्छ भन्छन्। राजा पनि देख्छु, मन्त्री पनि देख्छु, भाइ भाडा र सारा ससुरा गुरुहरू पनि छन् भनेदेखि मेरा आफ्नै श्रीमानहरू पनि यो संसारमा सदुस्तै दुर्जनलाई पनि नाश गर्न सक्ने पहलवान जस्ता माझाए पाण्डवहरू पनि छन्। यत्रा सभाका बिचमा मेरो लागि आज म निर्भङ्ग नाङ्गो हुने बेला भइसकिसकेको छ। कोही बोल्दैन भनेदेखि एउटा कुरा मलाई साह्रै नै खड्कियो। अब मुर्दा दुइटो हुन्छ, एउटा मर्दा घरमा परान जान्छ, मान्छे मर्यो भन्छन् गाउँले जम्मा हुन्छ, बाँस काटेर ल्याउँछ, खट बनाउँछ, राखेर खरमाथि बाँधेर पितम्बर ओढाएर नरहन हृदय शङ्कर।

ये भाइयो सोएवटा किसिमको मुर्दा हुन्छ, अर्को मुर्दो के हुन्छ भनेदेखि जब सभामा निया गर्दैन, निसाब गर्दैन, इन्साब गर्दैन, भएको कुरा अन्याय अत्याचारले नरहेन।

यो समाज चाहिँ आज मेरो लागि जिउँदो मुर्दा हो। चाहे मेरो ससुरा किन नहुन्, चाहे मेरो जेठ जेठाजु किन नहुन्, चाहे मेरो सासूहरू किन नहुन्, चाहे श्रीमानै किन नहुन्, मेरो लागि जिउँदो मुर्दा हो। अब मेरो लागि कोही छैन भनिकन नर नारायण आठौं अवतार भगवान श्री कृष्णलाई मनले सम्झेर नारायण।

अवतार भगवान श्री कृष्णलाई मनले सम्झेर दुई हात जोड्दा भगवान केरा मामाका छोरा पान्नभरकी रानीको द्रौपदीको आज यो विजय त भयो जगती आमा जननीलाई म इज्जत बचाउँछु भनेर भगवान श्री कृष्णले मैया द्रौपदीको सारी बनेर सारीको स्वरूप धारण गरिकन द्रौपदीको कम्मरमा बेरिनुभयो अनि दुर्योधनको भाइ दुशासनले सारी तान्दा तान्दा तान्दा मन्दराचल पहाड भन्दा पनि ठुलो द्रोणाचल पर्वत भन्दा पनि ठुलो सारीको डाँडो लागिसक्यो।

0: अनि यसरी मैले पाँचाई पाण्डवकी रानी है द्रौपदीको चिरहरणको बेलामा थालीको रूप धारण गरेर द्रौपदी मैयालाई सहयोग गरेका कुरा पनि थोरै थोरै व्याख्या गरे। अब म एक दिन के थियो भनेदेखि भोलिपल्ट आरे औँसी थियो, त्यसै सोमबारे औँसी नौना भनेर सारा सोह्र सय गोलेनीहरू जम्मा भएर
1: तमसा
0: नारायण।